0: भारतको उत्तर प्रदेशको कुशीनगरबाट उनीहरूलाई उद्धार गरी नेपाल ल्याइएको छ। दिल्ली स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापाका अनुसार विभिन्न माध्यमबाट रोजगारीका झुटा आश्वासन दिएर गैर कानूनी कम्पनीले बेरोजगार नेपालीलाई बोलाउने र नेटवर्किङको व्यवसायमा लगाउने गरेको सूचनाका आधारमा दूतावासको टोली कुशीनगर पुगेर उद्धार गरेको हो। उत्तर प्रदेश प्रहरी तथा सामाजिक संस्था किन इण्डियाको सहयोगमा दूतावासले शुक्रबार राति 453 नेपालीको उद्धार गरेको छ। उद्धार भएकामा 115 महिला 338 पुरूष रहेका छन्। उनीहरूलाई भारतीय सुरक्षाकर्मीको निगरानीमा बसबाट शनिबार बिहान नेपाल ल्याई दूतावासका अधिकारीहरूले रूपन्देही प्रहरीको जिम्मा लगाएका थिए।
1: जेएनजी आन्दोलनका क्रममा भएका घटना सम्बन्धमा राष्ट्रिय मानवाधिकार आयोगले तयार गरेको प्रतिवेदन सार्वजनिक भएको एक साता हुन लाग्यो। यसबीचमा सरकार प्रतिवेदनबारे बोलेको छैन। सरकारको मौनतालाई लिएर प्रतिवेदन कार्यान्वयन हुनेमै संशय व्यक्त हुन थालेका छन्। सत्तारूढ़ दल रासोपाका सभापति रवि लामिछाने सहित 17 सांसदमाथि थप अनुसन्धान गर्ने सिफारिश सहितको मानवाधिकार आयोगको प्रतिवेदनबारे सरकारले मौनता साधेसँगै कार्यान्वयन हुनेमा संशय व्यक्त हुन थालेका हुन्।
0: मध्यमवर्गको शिर उठाउने बजेट शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छ। जेनतेन जीविका धान्ने तर भविष्यका लागि बचत गर्न नसक्ने मध्यमवर्गको शिर उठाउने गरी सरकारले यसपटकको बजेट ल्याएको छ। बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, आमदानी, उद्यमशीलता र करका विभिन्न दरमा उच्च छूट प्रदान गर्दै मझौला साना व्यापार व्यवसाय गर्नेका लागि विभिन्न वस्तुमा भन्सार शुल्क खारेज गरिएको छ। अर्थतन्त्र चलायमान हुन जनजीविका पहिले चलायमान हुनुपर्छ भन्ने मानवीय सिद्धान्तलाई यसपटकको बजेट मार्फत सरकारले आत्मसात गरेको छ। अर्थमन्त्री डाक्टर सलिम वाग्लेले बजेट सार्वजनिक गर्दै भन्नुभयो, सुशासन मध्यम वर्गको उदयसँगै समतामूलक नेपाल निर्माण गर्ने लक्ष्यसहित प्रस्तुत बजेटले राज्यको भूमिका नियन्त्रण र नियामक मात्र होइन अवसरको सर्जक संस्थाका रूपमा पुनर्परिभाषित गर्न खोजेको छ। राष्ट्रिय जनगणना अनुसार नेपालको कुल जनसंख्याको 22% जनसंख्या मध्यम वर्गीय छ। त्यसमा निम्न मध्यम वर्गीय समेतको जनसांख्यिक आँकडा जोड्दा 60% जनसंख्याको हिस्सा ओगर्छ। यो वर्ग आधारभूत आवश्यकता पूरा गर्न हरदम परिश्रम गरिरहन्छन्। आधारभूत आवश्यकता जसोतसो पूरा भए पनि अनिश्चित आमदानीका कारण सधैँ गरिबीतर्फ उन्मुख हुन सक्ने जोखिममा जीवनयात्रा गुजारिरहन्छन्।

0: दिमा क्याशब्याक तथा स्योर शॉट गिफ्ट्स। वाशिंग मशीन मा 6 केजी एरियल मैजिक, डिशवाशर मा वाशिंग टैबलेट्स, एयर कंडीशनर मा इंस्टॉलेशन र फ्री स्टैंडिंग ओवन मा प्रेशर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा रहेको आफ्नो शेयर स्वामित्व हटाएर 66% छार्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 को बजेट वक्तव्य मार्फत संघीय सरकारको शेयर 66% कायम राखी बाँकी शेयर पुष मशान्तभित्र जनस्तरमा बिक्री गर्ने योजना अघि सारिएको हो।
3: नेपालको स्वास्थ्य क्षेत्रको सुधारका लागि तीन तहको सरकारबीच समन्वय अपरिहार्य रहेको सरकारवालाहरूले बताएका छन्। हाल स्वास्थ्यका कार्यक्रम सञ्चालनमा तीन तहका सरकारबीच नै प्रभावकारी समन्वय हुन नसक्दा प्रादेशिक र जिल्ला स्तरका स्वास्थ्य संस्था सञ्चालनमा समस्या भइरहेको उनीहरूको भनाई छ।
2: कुनै समय अन्न उत्पादनका लागि प्रसिद्ध ठाउँ भनेर चिनिने ठूलो बस्ती भएको सल्यानको कालीमाटी गाउँपालिका साथमा पर्ने आमबास गाउँ अहिले जंगली जनावरका आतंकले उजाड बन्दै गएको छ। विक्रमसम्म 2067 अघिसम्म गहुँ मकै धान र बालीले लहलहाउने यो उर्वर गाउँ आज वन्य जन्तुकै कारण 4-5 घरमा मात्र सीमित रहेको छ। राज्यको उदासीनताका कारण उजाडिँदै गएको यो बस्ती र यहाँको खेतीबालीको अवस्था दया लाग्दो छ। बाँकी राष्ट्र निकुञ्ज स्थापना भएपछि शुरू भएको मानव वन्य जन्तु द्वन्द्वका कारण 30-35 घरधुरी रहेको यो गाउँका अधिकांश परिवार बसाइ सरेर बाँकेको कोहलपुर क्षेत्रमा पुगेका छन्।
3: सरकारले नेपाललाई सड़क बालबालिका मुक्त राष्ट्र बनाउने पुनः घोषणा गरेको छ। विगतका वार्षिक बजेटले सड़क बालबालिकालाई शहरबाट सड़क बालबालिका मुक्त गर्ने घोषणा गरेको भए पनि बजेटसँगै व्यवस्थापन चुनौती देखिएपछि सड़क बालबालिका मुक्त घोषणा गर्ने कार्य स्थगित भएको थियो।
2: नेपाली कम्युनिष्ट पार्टी नेकपा सुदूरपश्चिम प्रदेश संसदीय दलले आफ्ना दुई प्रदेश सभा सदस्यलाई स्पष्टीकरण सोधेको छ। पार्टी र संसदीय दलको विधान विपरीत गतिविधि गरेको आरोप लगाउँदै नेकपा संसदीय दलले प्रदेश सभा सदस्य द्वय घनश्याम चौधरी र रामेश्वर चौधरीलाई स्पष्टीकरण सोधेको हो। पूर्व मन्त्री समेत रहेका दुवैजना साबिकको नागरिक उन्मुक्ति पार्टीका हुनुहुन्थ्यो। गत फागुनमा भएको निर्वाचन अगाडि सो पार्टी नेकपामा समाहित भइसकेको छ।
3: अब शेयर बजार आर्थिक वर्ष 2083-84 को बजेटले पूँजी बजार सुधारका लागि नयाँ वित्तीय उपकरण र संस्थागत लगानी विस्तारका योजना अघि सारे पनि पूँजीगत लाभकर वृद्धिले लगानीकर्ता अन्योलमा परेका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले शुक्रबार बजेट वाचन गर्दा गर्दै उत्साहित देखिएका ब्रोकर लगानीकर्ता र विश्लेषकले कर नीतिप्रति असन्तुष्टि जनाएका हुन्।
2: दार्चुलाको महाकाली नगरपालिका 8 अमिसगढा र भारतको पिथौरागढ़ जिल्ला अन्तर्गत दार्चुला बालुवाकोट नजिकको छारसुम जोड्ने पक्की पुल निर्माण भएको छ। नेपाल भारत जोड्ने 110 मिटर लम्बाईको यो पुल निर्माण 6 महिना पहिले नै सम्पन्न भए पनि अहिलेसम्म सञ्चालनको कुनै तयारी छैन।

0: ड्रामा
1: डिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
2: डिस होम, खुसीको कनेक्सन।
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। सावधान, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको लिङ्क क्लिक नगर्नुहोस् र आफ्नो ओटिपी पासवर्ड कसैलाई नदिनुहोस्। अनलाइन ठगीबाट बच्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध विराम अवधि थप गर्ने तथा हर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने लगायत विषयमा सम्भावित सम्झौताबारे छलफल गरेको भए पनि अन्तिम निर्णय अझै गरेका छैनन्। व्हाइट हाउसमा राष्ट्रिय सुरक्षा सल्लाहकारसँग करिब दुई घण्टा लामो बैठक सम्पन्न भएपछि पनि यस विषयमा कुनै अन्तिम निष्कर्षमा नपुगिएको अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले जानकारी दिएका छन्। राष्ट्रपति ट्रम्पले अमेरिकाका सुरक्षा चासोहरू सम्बोधन हुने तथा इरानको आणविक कार्यक्रमलाई नियन्त्रणमा राख्ने सुनिश्चित भएको अवस्थामा मात्र सम्झौता अगाडि बढाइने धारणा व्यक्त गरेको बताइएको छ।
6: अब खेल र खेलाड़ीका खबर। इण्डियन प्रिमियर लीग आईपीएल 2026 फाइनलमा पुग्ने दुवै टोलीको टुंगो लागेको छ। आइतबार अहमदाबादमा रोयल च्यालेन्जर्स बेंगलोर, आरसीबी र गुजरात टाइटन्स बीच उपाधिका लागि भिडन्त हुँदैछ। फाइनलमा पुगेका दुवै टोली आफ्नो दोस्रो उपाधिको पर्खाईमा मैदानमा उत्रनेछन्।
5: आर्थिक अभियान दैनिकमा नयाँ बजेट अर्थतन्त्रको संकट चिर्ने अपेक्षा शीर्षकमा डाक्टर दिवाकर वशिष्ठको विचार छापिएको छ। कर घटाउने तर अप्रत्यक्ष कर बढ़ाउने नीतिले न्यून वर्गप्रति न्याय गरेको देखिँदैन। बजेटमा मधेस चतुर्भुज, गण्डकी चतुर्भुज, कडाली चतुर्भुज जस्ता शब्द चालमुखी योजना त घोषणा भए तर यसको कतै अध्ययन र विश्लेषण देखिँदैन। यी चतुर्भुज विगतमा त्रिभुज हराए जस्तै हराउने देखिन्छन्। प्रभावकारी खर्चका लागि सुशासन, समयमै योजना तयारी, दक्ष जनशक्ति र कड़ा अनुगमनको आवश्यकता छ। विगतमा पनि वैदेशिक ऋण नै लक्ष्यको करिब 51% भन्दा बढ़ी उठ्ने गरेको देखिँदैन। विदेशबाट आउने विप्रेषणले अर्थतन्त्र धानेको भए पनि दीर्घकालीन रूपमा यो जोखिमपूर्ण हुन सक्छ। उपभोगमुखी बजेटले तत्काल जनजीवन र बजारलाई राहत दिन सक्छ तर दीर्घकालीन आर्थिक विकासका लागि उत्पादन, लगानी र रोजगारमुखी बजेट आवश्यक छ।
6: कर सम्बन्धी संशोधनका भ्रम तथा यथार्थ शीर्षकमा अरूण राउतको विचार कान्तिपुर दैनिकमा छापिएको छ। बीमा अभिकर्ताको कमिशन आमदानीमा करको दर 15-20% कायम गरिएको छ। त्यस्तै बीमा अभिकर्ता सेवालाई मूल्य अभिवृद्धि कर नलाग्ने सूचीमा समावेश गर्नुका साथै यसअघिको आमदानीमा लाग्ने आयकर, मूल्य अभिवृद्धि कर, ब्याज, शुल्क, जरिमाना तथा विवरण समेत बुझाउन नपर्ने गरी छूट प्रदान गर्ने गरी बीमा अभिकर्ता तथा जीवन बीमा कम्पनीलाई राहत प्रदान गरिएको छ।
5: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खिमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो एन आर्यन 99.1
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: समयको ख्याल राखौं। 6 बज्यो।
1: खरो विषयमा दरो बहस, नेपाली बहस।
2: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ।
3: ग्लोबल आईबी ब्याङ्क, सबैका लागि ब्याङ्क।
4: डिसोम फाइबर नेट।

नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क.com मार्फत संसारभर र विश्वभर छरिएर रहेका नेपालीहरूले सुन्न सक्नुहुनेछ, सुन्दै हुनुहुन्छ र काठमाडौँ उपत्यकामा 99.1 मेगाहर्जबाट नेपाली बहस प्रसारण भइरहेको छ। नेपाली बहसमा हामी सिधा प्रश्नको सिधा जवाफ दिने गर्दछौँ। विभिन्न क्षेत्रका विषयमा कूटनीतिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक पाटोका विषयमा छलफल र बहस गर्ने गर्दछौँ। अर्थतन्त्रका विषयमा पनि हामीले बहस गर्दैछौँ। यतिखेर बजेटमा कुन क्षेत्रलाई कस्तो प्राथमिकता दिइएको छ भनेर पनि हामीले हिजो बहस र छलफल गर्यौँ। लगानी फिर्ता लान राष्ट्र बैङ्कको पूर्व स्वीकृति नचाहिने भएको छ। विदेशी लगानीकर्तालाई ढुक्क बनाउन खोज्दैछ यतिखेर सरकार, किनभने वैदेशिक लगानीको दर यतिखेर घटेको छ। 2072 सालको भूकम्प, त्यसपछिको कोरोना र 2023 र 2024 जुन विद्रोहका कारण नेपालमा जुन किसिमको लगानी प्रतिबद्धता भएको थियो, त्यो लगानी प्रतिबद्धता आउन सकेको छैन। प्रतिबद्धता भए अनुसारको लगानी देशमा भित्रिन सकेको छैन र देशमा, मुलुकमा, बजेटमा जुन किसिमको राजस्व उठाउनेदेखि लिएर ऋणको जुन प्रक्षेपण गरिएको हुन्छ, त्यो ऋण पनि समयमा नउठ्ने एउटा अर्को खालको समस्या पनि छ। महत्वाकांक्षी परियोजनाहरू छन्, पुँजीगत खर्च अझै पनि बढाउन सकिएको छैन। यी यावत कारणले गर्दाखेरि सरकारले निजी क्षेत्रलाई र विभिन्न क्षेत्रलाई आफ्नो प्राथमिकतामा त पारेको छ, तर त्यसको कार्यान्वयनको पाटो के हुने भन्नेमा चाहिँ निकै ठुला बहसहरू, चर्चाहरू पनि भएका छन्। यति बेला हामी बहस गर्न चाहन्छौँ नेपाली बहसमा जेएनजी आन्दोलन प्रतिवेदनबारे। सरकार यतिखेर मौन छ, कार्यान्वयन हुनेमा पनि संशय छ, किनभने राष्ट्रिय स्वतन्त्र पार्टीकै 17 जनालाई अहिले अनुसन्धान गर्न भनिएको छ। सत्तारूढ दल राज्यसभाका सभापति रवि लामिछाने सहित 17 जना सांसदमाथि थप अनुसन्धान गर्ने सिफारिस सहितको मानव अधिकार आयोगको प्रतिवेदनबारे सरकारले मौनता साँदैसँगै कार्यान्वयन हुनेमा संशय समेत व्यक्त भएको छ। तर कार्यान्वयन गरेरै छाड्ने जुन किसिमको प्रतिबद्धताहरू पनि आएका छन्, कार्यान्वयन गर्नुपर्ने प्रतिबद्धताहरू पनि आएका छन्, यो सफाई दिनका लागि हो वा चाहिँ कारवाही गर्नका लागि, यसमा संशय पैदा भएको छ। आदरणीय श्रोता, आज हामी बहस गर्न चाहन्छौँ। संघमा मेलमिलाप वा चुनाव विवादका बीच नयाँ नेतृत्वका लागि आन्तरिक कसरत तीव्र छ। नेपाल वैदेशिक रोजगारी व्यवसाय संघको नेतृत्वका लागि वैदेशिक रोजगार व्यवसाय बीच छलफल पनि शुरू भएको छ। शुक्रबार र शनिबार छुट्टा छुट्टै स्थानमा फरक फरक राजनीतिक आस्था बोकेका व्यवसायहरूको अनौपचारिक बैठक समेत भएको छ र प्रबन्ध समितिप्रति सल्लाहकार पनि असहमति रहेको विषय आएको छ। वैदेशिक रोजगार संचार पुरस्कारको पनि स्थापना गर्ने भनिएको छ र विदेश जाँदाखेरि हामीले नेपालीहरूलाई, मेन पावरहरूले, व्यवसायहरूले नेपालीहरूलाई ठग्ने, अप्ठ्यारोमा पार्ने, सरकारले फेरि भिसा फ्री टिकट भनेको हुन्छ, लाखौँ रुपियाँ असुल गर्ने खालका विभिन्न विषयहरू पनि आइरहन्छन्। तर व्यावसायिक तरिकाले काम गर्दै गर्दा पनि वैदेशिक रोजगारलाई मर्यादित बनाउनुपर्छ भन्ने खालको पनि बहस आज हामी उठाउन चाहन्छौँ नेपाली बहसमा। आदरणीय श्रोता, कर नीतिमा व्यापक फेरबदल पनि भएको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा कर प्रणालीमा व्यापक परिवर्तन गर्नुभएको छ। यो परिवर्तनका विषयमा पनि छलफल गर्दैछौँ। स्वर्णिम बजेटका विषयमा धेरैले आशा अपेक्षा पनि लिएका छन्। अब देश बन्छ, सुशासन हुन्छ, मुलुकमा राष्ट्र बन्छ भन्ने किसिमले पनि यतिखेर बहस र छलफल भइरहेको छ। हामी भुटानी शरणार्थीको विषयलाई पनि आज उठाउन चाहन्छौँ, किनभने भुटानी शरणार्थीहरू अहिले आफ्नो आइडेन्टिटी खोजिरहेका छन्, आफ्नो पहिचान खोजिरहेका छन्। भुटानी शरणार्थीहरू अहिले घाँसबास र कपासकै युद्धमा छन्, किनभने उनीहरू एक आपसमा त्यही कुरा पाउनका निम्ति, त्यही कुरा परिपूर्तिका निम्ति लडिरहेका छन्। नक्कली भुटानी शरणार्थी बनाएर धेरै भुटानीका नामबाट धेरै नक्कली नेपालीहरू चाहिँ अमेरिका लगायतका विश्वका धेरै देशहरूमा पुगे, तर वास्तविक सुकुम्बासी, वास्तविक भुटानी शरणार्थीहरूका पीडाहरू अहिले पनि जिउका त्यो छन्। आज हामी यस विषयमा पनि छलफल गर्नेछौँ। आज हामी शनिचरैमा रहेको भुटानी शिविरका विषयमा पनि छलफल र बहस गर्नेछौँ। किन नक्कली भुटानी शरणार्थीहरूलाई कारवाही भएन, अमेरिकाले यो मुद्दालाई किन उठाउन सकेन, नक्कली कागजात बनाएर अवैध तरिकाले अमेरिका पुगेका नक्कली भुटानी शरणार्थीहरूलाई किन फिर्ता पठाउन सकिएन, किन सरकारले यस विषयमा तदारुकताका साथ चासो देखाएन। सक्कली भुटानी शरणार्थीहरू आज घाँसबास कपासको लडाइँमा यही देशमा, नेपालमा आइडेन्टिफाई खोजिरहेका छन्, आफ्नो पहिचान खोजिरहेका छन्। तर नक्कलीहरू उनीहरूकै नामबाट आज विदेशका विभिन्न ठाउँहरूमा मोजमस्ती गरिरहेका छन्। यस्तो पनि हुन्छ, सरकारले यसबारेमा छलफल र बहस गर्नु पर्दैन। आज हामी छलफल गर्न चाहन्छौँ। आदरणीय श्रोता, नेपाली बहसमा हामी उठान गर्न चाहन्छौँ, सुकुम्बासी समस्या समाधान गर्नुपर्छ, सुकुम्बासीहरूलाई व्यवस्थापन गर्नुपर्छ। तर सुकुम्बासीलाई व्यवस्थापन गर्ने नाममा धरपकड गरिनु हुँदैन। कुनै पनि नागरिकको बाँच्न पाउने अधिकारको सुनिश्चितता राज्यले गर्नुपर्छ। आज होल्डिङ सेन्टरमा सुकुम्बासीहरू बसेका छन्, तर सुकुम्बासीहरूले घाँसबास कपासको सुनिश्चितता पाएका छन्, उनीहरू सन्तुष्ट छन्, उनीहरूका छोराछोरीहरू, लालाबालाहरू विद्यालय जान थालेका छन्, उनीहरूले पेटभरि टाइममा खान पाएका छन्। आज हामी छलफल गर्न चाहन्छौँ, बहस गर्न चाहन्छौँ। अदालतले आदेश दिएको छ, सुकुम्बासी बस्ती व्यवस्थापन
का नाममा डोजर आतंक नगर तर ठाउँ ठाउँमा डोजर चलेका छन्, स्थानीय तहमा डोजर चलेका छन्। आज न्यायपालिकाले सुनाएका निर्णयहरू गरेका आदेशहरूलाई इग्नोर गर्दैछ स्थानीय तहले। यसका विषयमा पनि आज हामी बहस चलाउन चाहन्छौँ, छलफल चलाउन चाहन्छौँ। आदरणीय श्रोता, आजको दिनमा देश बन्नुपर्छ, मुलुक बन्नुपर्छ, जनताले जुन किसिमले आशा विश्वास र भरोसा गरेका छन् राष्ट्रिय स्वतन्त्र पार्टीमाथि, त्यसमा कसैको पनि केही दुविधा छैन। तर संशय पैदा गर्ने गरी जुन किसिमको एउटा त्रासको वातावरण छ, यो त्रासको वातावरण हुनु हुँदैन। अहिले बजेटको जुन तरिकाले बजेट आएको छ, डाक्टर सोनी वाग्लेले ठुलो भोल्युमको बजेट 21.5 खर्ब बराबरको बजेट प्रस्तुत गर्नुभएको छ, निजी क्षेत्र उत्साहित पनि छ, र विशेष गरी सरकारले अर्थतन्त्रका आधारभूत समस्याहरू सम्बोधन गर्न खोजेको पनि विषयहरू आएका छन्। दुई तिहाईको सरकार ल्याउनु पर्ने खालकै बजेट ल्याएको पनि प्रारम्भिक बुझाइरहेको निजी क्षेत्रले बताएको छ। आगामी बजेटमा डिजिटलाइजेसनमा धेरै विषयहरू परेका छन्, पेपरलेस, कन्ट्याक्टलेस, फेसलेसका विषयहरू पनि सकारात्मक विषय हुन् भनेर निजी क्षेत्रले यसलाई स्वागत गरेको छ। आज हामी नेपाली बहसमा चर्चा गर्न चाहन्छौँ, छोटो विश्राम लिन्छौँ, विश्रामपछि उपस्थित हुनेछौँ।

0: त्यसमा ब्याङ्किङ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। टेलिग्राम वा व्हाट्सएपमा टास्क पुरा गरे बापत पैसा पाइने लोभमा नफस्नुहोस्। सुरुमा थोरै पैसा दिएर पछि ठूलो रकम ठगी गर्ने यस्तो जालबाट जोगिनुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
3: यो हो नेपाली रेडियो नेटवर्क।
4: खरो विषयमा तरो बहस, नेपाली बहस।
5: यस नेपाली बहसका साथमा
6: प्रीति तयारी चौचौ।
7: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
8: डिश होम फाइबर नेट।
9: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका नेता नयन सिंह मर हुनुहुन्छ। मरजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा।

0: स्वाभाविक रूपले डिजिटल नेपालको अवधारणा यहाँले चाहिँ दुई बजेट अगाडिदेखि नै सुन्दै आउनु भएको थियो, तर यसबाटले सुचाटारमा यसको व्यवस्थापनको एउटा सेन्टर नै स्थापना गरेर विशेषतः कम्प्युटिङ र एआईको क्षेत्रमा नयाँ काम गर्ने भनेर सरकारले भनेको छ। तर परम्परागत रूपमा जसरी बजेट आउँथे र विशेषतः चुनाव लक्षित चुनाव केन्द्रित भएर कनिका छरेको जस्तै पनि बजेट आउँथे, त्यसैको कता कता एउटा परावर्तन जस्तो त देखिएको छ। दुई तिहाईको हाराहारी पाँच वर्षसम्म चल्ने सरकारले थोरै रिस्क लिएर एकदमै पपुलिस्ट भन्दा पनि अझ देश र जनताका पक्षमा हामीले आजसम्म गर्न नसकेको फड्को मार्ने किसिमको बजेट आउन सक्थ्यो। यद्यपि
1: तर सरकारले धेरै सुधार गरेको छ नि त धेरै क्षेत्रमा, तर तपाईँले भन्न खोजेको राजस्व सङ्कलनको लक्ष्य चाहिँ जुन लिएको छ त्यो पुरा हुन नसक्ने हो कि, वा चाहिँ वैदेशिक अनुदानको कुरा ऋणको कुरा छ त्यो त्यसका प्राथमिकता पुरा हुन नसक्ने हुन् कि, हिजोको टेन्डेन्सी आज पनि दोहोरिने हो कि भन्ने संशय हो शङ्का हो।
0: हाम्रो व्यवस्थाका प्रति नै निराशा उत्पन्न हुँदै आउने विषय के हो कि, हामीले धेरै कुरा बोल्ने भयौँ, संविधानमा पनि अधिकारका धेरै कुराहरू राख्यौँ, बजेटमा पनि हामीले यस्तो गर्छौँ भनेर धेरै पटक भन्यौँ, अझ व्यक्तिगत रूपमा र दलगत रूपमा घोषणा पत्र निर्माण गरेर चुनाव ताका पनि जनताका सामु चाहिँ हामीले नसक्ने भारीहरू पनि हामी बोक्छौँ भन्यौँ, जसका कारणले त्यसलाई बोक्न सक्ने अर्थतन्त्र निर्माण हुन सकेन र संविधानमा लेखेका कुराहरू हामीले गरेका वाचाहरू पुरा गर्ने अवस्था आएन, अनि जनतामा निराशा भएर आजको स्थिति आएको, जुन हिजोको हाम्रो 30-35 वर्षको जो लोकतान्त्रिक गतिमा हिँडेको सरकार थियो उसले ठिक लय समात्न नसक्दाखेरि दुर्घटना भयो भदौमा, यहाँले देख्नु भएको छ। त्यसकारणले अहिले पनि हामीले लेख्ने कुरा भन्ने कुरा वाचा गर्ने कुरा बकितम लिखितमका कुराहरू जनतालाई धेरै सरोकार छैन, यसको कार्यान्वयनको सन्दर्भ सबभन्दा चुनौतीपूर्ण भएको कारणले यहाँले जसरी राष्ट्रिय योजना आयोगले दिएको सिलिङभन्दा पनि राम्रैसँग वृद्धि गरेर 1.5 खर्ब माथि वृद्धि गरेर सरकारले जुन बजेटको तर्जुमा जो सुनाएको छ जो भाषण गरेको छ यसबाट के देखिन्छ भन्दाखेरि यो चाहिँ बजेटले जनताका आकाङ्क्षाहरू र जनतालाई भनेको कुरा पुरा गर्नका लागि फेरि धौधौ पर्छ। यहाँले भने जस्तै राजस्व 14 खर्ब भन्दा बढी उठाउनका लागि गाह्रो छ, अनि सँगसँगै पुँजीगत खर्च आजसम्म पूर्णतया यसको कार्यान्वयन हुन नसकेको अवस्था छ हिजोको सरकारको बेलामा पनि, र आज पनि त्यही कुरा दोहोरिने हो कि भन्ने चिन्ता छ। यद्यपि सुरुवात कतै न कतै अब अर्थमन्त्री हिजो नेपाली कङ्ग्रेसकै सरकार भएको बेला पनि राष्ट्रिय योजना आयोगको सदस्य उपाध्यक्ष बनेर जिम्मेवारी लिइसकेको व्यक्ति र काङ्ग्रेसले अथवा अरू दलले पनि विश्वास गरेको व्यक्ति भएर कारणले बजेट फेरि हिजोको भन्दा अझ राम्रो के गर्न सकिन्छ परिष्कृत कसरी गर्न सकिन्छ भन्ने कुरामा एउटा अग्रगामी देखिन्छ, तर यसको कार्यान्वयनको कुनै ग्यारेन्टी छैन। त्यस कारणले अहिलेको बजेटका लागि जनतामा यसको प्रभाव मैले तपाईँलाई भने बोल्ने बेला धेरै कुरा बोलेर कार्यान्वयन गर्न नसक्दाखेरि जुन किसिमको शासन व्यवस्थाका प्रति निराशा उत्पन्न हुँदै आएको छ र भएको छ, यो कुरा फेरि नदोहोरियोस् भन्नका लागि वर्तमान सरकार चाहिँ सचेत हुनुपर्छ।
1: अहिलेको अवस्थामा अब जुन सरकारले महत्वाकांक्षी योजनाहरू लिएको छ होइन, देशलाई कायापलट गर्ने दुई तिहाई नजिकको सरकार पनि छ, अब मुलुकलाई बिस्तारै बिस्तारै यो ग्रे लिस्टबाट पनि हटाउनु पर्नेछ, कालो सूचीको डर छ, 7 महिनाभित्र चाहिँ हामीले धेरै सम्पत्ति शुद्धिकरणका मुद्दाहरूमा होइन टाइटली लाग्नुपर्ने एउटा स्थिति छ, सरकार त्यो ढङ्गले अगाडि बढेको जस्तो लाग्दैछ, यहाँलाई चाहिँ अब ग्रे लिस्टबाट हटाउनु पर्यो नि त होइन, कुछ सम्पत्ति कमाएकाहरू भ्रष्टाचारीहरूलाई त कानुनी दायरामा ल्याउनु पर्यो नि त नैनसिंहजी।
0: जो पनि ग्रे लिस्टबाट हटाउनका लागि थुप्रै तयारी भएका र सम्पत्ति शुद्धिकरण आयोगको काम कारवाहीको दायराभित्र थुप्रै मानिसहरू शङ्काको घेरामा भएको कारणले उनीहरूमाथि कारवाही प्रक्रिया अगाडि बढेको यहाँले देख्नु भएको छ। अहिले नेपाली जनता सरकारको

0: जुन किसिमको रवैया छ व्यापारी क्षेत्रका मानिस हुन् या अन्य कुनै क्षेत्रका मानिस, सरकारलाई अप्ठ्यारो गर्न सक्ने कुनै चरित्र भएका मान्छे, सरकारले गरेका गल्तीको कुराको भोलि विरोध गर्ने किसिमको मान्छे देख्ने बित्तिकै उसले पछि सुनवाई गर्छ, छानबिन पछि गर्छ, पहिले नै थुनेर कारवाहीको प्रक्रियामा हाल्ने एउटा जो हरकत गरेका छ, यसले मानिसको सामाजिक जीवनमा समेत धक्का पुग्ने काम गर्दैछ। त्यस कारणले कारवाही नगर्ने कुरा होइन, कारवाही गर्नै पर्छ। र हिजो कानुन त यो लामो समयदेखि बनेको कानुन हो, यसको कार्यान्वयन गर्नुपर्छ। तर मैले के भन्नुपर्छ भने यो कस्तो नहोस् कि कम्बोडियामा कम्युनिस्ट शासन पोलपोट शासनको स्थापना भयो, पोलपोट शासन आइसके पछाडि शासकलाई स्वागत गर्नका लागि माला लिएर समाजका विशिष्ट वर्गहरू, व्यापारी, बौद्धिक वर्ग सबै लाइन लाएर बस्दै गर्दाखेरि ज जसले हात मिलाएको थियो, जसले चाहिँ फलानु जिन्दाबाद भन्ने टाइपको नारा लागेको थियो, जसले माला हालेको थियो शासकलाई, तिनैलाई पछि छानी छानी गोली हानेर मारिएको र सन्दर्भ, र फेरि त्यहाँ चाहिँ शासन तैबाट अराजक भएको सन्दर्भ तपाईँले इतिहासमा पढ्न पाउनुहुन्छ। त्यस कारणले
1: नेपाल जस्तो देशका लागि त त्यो कल्पना गर्न सकिन्न, किनभने अहिलेको सरकार, सत्ता, प्रधानमन्त्री त्यो लाइनमा जान सक्नु होला भन्ने चाहिँ तपाईँको सोच
0: हो। मैले त्यो भने हैन, मैले जान्छ भने होइन, यो स्थिति आउँछ, शासन त भोलि बिर्दै जाने हो। तपाईँले सुन्नुभएको हुन्छ नि त, हिटलर पनि त मजासँगै चुनावबाट निर्वाचित भएर आएका हुन् होइन। त्यस कारणले यो चुनावबाट निर्वाचित हुने, जनताका प्रति प्रतिबद्धता व्यक्त गर्ने, तर भोलि बिग्रिँदै गयो भने शासन त्यो कुरूप हुन सक्छ।
1: अब जनताले अहिले एउटा अर्को पनि प्रश्न गरिरहेछन्, गणतन्त्र दिवस हामीले मनायौँ होइन, लोकतन्त्र गणतन्त्र आयो देशमा, शहीदहरूले चाहिँ रगत बगाए होइन, उनीहरूले चाहिँ ज्यानको आहुति पनि दिए। गणतन्त्र दिवसका दिन त अब प्रधानमन्त्री स्वयं ठुलो दलका सभापतिहरू त्यहाँ टुङ्गी खेलमा उपस्थित त हुनुहुन्थ्यो, तर शुभकामनाको विषयलाई लिएर पनि टिप्पणी आइरहेको छ क्या, त्यसमा के भन्नु छ तपाईँको?
0: दुईटियाको सरकार छ, मैले यहाँलाई फर्स्ट दिन नै मैले उहाँलाई शुभकामना दिएको थिएँ, प्रधानमन्त्रीजीलाई राम्रो गर्नुहोस्, युवा हुनुहुन्छ, केही कुरा हामीलाई फिलिङ भएका कुरा, हामीलाई लागेका कुरा आजसम्मका दुई तिनवटा प्रधानमन्त्रीको अगाडि यो देश बनाउने, देशका बाँकी रहेका अभिभारहरू कार्यान्वयन गर्ने जिम्मा थियो, उहाँले सक्नु भएन, तयारी गर्नुभयो सक्नु भएन, त्यस कारणले त्यो अभिभार अहिले उहाँको काममा काँधमा आएको कारणले निष्पक्ष शासन, सुशासनको स्थापना, भ्रष्टाचारको अन्त, गल्तीहरूमाथि कारवाही र राम्रो गर्ने मान्छेमाथि पुरस्कारको अवधारणाले अगाडि बढ्नुहोस्, हामी पुरा पुरा साथमा हुन्छौँ, हामीले भनेको छौँ। त्यस कारण आज पनि मेरो भनाइ के छ भने उहाँले गरेका राम्रा कामका पछाडि जनता छन्, हामी सबै हुन्छौँ, तर नेपालको संविधान, संसद, जनता र परम्परा जम्मैलाई भत्काएर भोलि कुनै ब्ल्याक होलतिर नेपाललाई लैजाने प्रयत्न चाहिँ नगर्नुहोला। आज यसो हेर्दाखेरि के देखिँदैछ कि नेपालको परम्परा, नेपालको तत्कानुन, नेपालको संविधान, जनताका अधिकार भन्दा पनि प्राइम मिनिस्टर अल इन अल हुन्, मन्त्रीहरू पनि के गरिराख्नु भएको छ थाहा छैन, तर प्राइम मिनिस्टर्स अफिस अल इन अल हो र उसले जे गर्दा पनि हुन्छ भन्ने पपुलिजमको बेस अझै पनि नभत्किसकेका कारणले, पपुलिजम बेसबाट जसरी उहाँ आउनु भएको छ त्यो बेस अझै भत्किएको अवस्था छैन, त्यो अझै पनि मैले जे गर्दा पनि हुन्छ, राम्रो हुन्छ भन्ने त्यो इम्प्रेसन जनताले स्वीकार गर्छन् भन्ने लागेको होला। तर कुनै दिन यस्तो आउँछ कि त्यो थोरै मात्रै हो, जब जनता आफै आजित हुन्छन्, जब युवाको मनमा हिजो जुन युवाले उहाँलाई शासनमा पुर्याउनका लागि यत्रो विद्रोह गर्यो, शहादत, आफूलाई शहादत दियो, तिनको जो आफ्नो बिचको मन मस्तिष्क जो थियो त्यो अनुसार शासन गएन भनेपछि फेरि विद्रोह हुन सक्छ, उहाँका खिलाफमा जान सक्छ, त्यो स्थिति नहोस् भन्ने कुरा हो। उहाँले चाहिँ मलाई लाग्दैन कसैलाई खासै को हो र भन्ने कुरा, राष्ट्रपति को हो अनि जनताले अहिलेसम्म मान्दै आएको परम्परा के हो, मतलबै छैन नि, त्यो मतलब छैन, त्यो मतलब नहुने कुरा एक हदसम्म चाहिँ त्यो सत्य हुनसक्छ, तर जनता जब आजित भए अहिलेको जस्तै
1: होइन, अहिलेका प्रधानमन्त्री गणतन्त्रप्रति त्यति पोजिटिभ छैनन्, सकारात्मक छैनन् भन्ने खालका टिप्पणीहरू पनि आउँछन्, त्यसमा सत्यता छ र
0: त्यो उहाँको विषय हो। नेपालको संविधानका प्रति प्रतिबद्ध रहेर राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उहाँ चाहिँ प्रधानमन्त्री भन्नुभएको हो, त्यस कारणले मैले उहाँको उहाँको शपथ नेपालको संविधान अनुसार भएको छ, अहिलेसम्म राजकाज त्यही अनुसार भएको छ, तर त्यसलाई भत्काउने कोसिस चाहिँ गरिराख्नु भएको हो कि भन्ने चाहिँ देखिन्छ। बरकरार रहेको सिस्टम र प्रणालीलाई कता कता थोर थोरै छिद बनाइदिएर प्वाल बनाइदिएर भत्किन सक्छ कि भन्ने हरकत चाहिँ भइरहेका हुन् कि जस्तो तपाईँ हामीले पनि देखेका छौँ नजाने भन्दाखेरि यो जो कुरा हुनु हुँदैन थियो। तर बाँकी कुरा अहिले त उहाँलाई चाहिँ यसको खिलाफमै जानुभएको छ भन्न सक्ने अवस्था छैन।
1: अब अहिलेको अवस्थामा जुन ढङ्गले चाहिँ सरकारले आफ्ना काम कारबाहीहरू अगाडि बढाइरहेको छ, सुशासन केन्द्रित ढङ्गले सुकुम्बासी बस्ती व्यवस्थापनदेखि लिएर हामीले धेरै कुराहरू चाहिँ यतिखेर गऱ्यौँ, छलफलमा ल्याइ पनि रहेका छौँ। अब भारत भ्रमण हुँदैछ क्या, अब हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको बालेन शाह प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित भयो, भारतले निम्तो समेत दिएन, तर छिमेकी फेर्न सकिन्न, दुई मुलुक बीचको सम्बन्ध चाहिँ एकदम सुमधुर राख्नुपर्छ, कूटनीतिक हिसाबले मर्यादित हिसाबले सुमधुर राख्नुपर्छ, दुई ठुला शक्तिशाली देशको बीचमा छौँ हामी, सार्वभौमिकता हाम्रो पनि कमजोर हुनु हुँदैन, हामी पनि कसै गाउँ पनि बेस होइनौँ, सार्वभौम नै छौँ। तर आज अहिलेको सरकारले चाहिँ छिमेकीसँग कूटनीतिक सम्बन्ध त्यति राम्रो बलियो बनाउन सकेन, सुमधुर सम्बन्ध राम्रो बनाउन सकेन।
0: मलाई के लाग्छ भने कुनै देशलाई त्यो देशभित्रको लोकतान्त्रिक शासन प्रणालीलाई बलियो बनाउन र जनताको समर्थन पाइराख्नका लागि, देशलाई सुसञ्चालन गर्नका लागि, देशको अन्तर्राष्ट्रिय सम्बन्ध बलियो बनाउनका लागि तिनवटा आधारहरू जरुरी छन्, त्यसको कार्यान्वयन हुनुपर्छ। एउटा भनेको सरकार र राजनीतिक दलको जनतासँगको सम्बन्ध र अन्तर्क्रिया। जनतालाई के लाग्नु हुन्न कि मेरो नेता मैले भोट दिएँ, मसँग छैन, होइन मसँगै छ, मेरो सरकार मसँगै छ, नसक्या होला यसले गर्छ तर मभन्दा बाहिर छैन भन्ने लागिराख्नुपर्छ। त्यो लागेन भनेपछि भदौको जस्तै हुन्छ। दोस्रो कुरा, हामीले संविधानमा लेखेका, हामीले घोषणा पत्रमा भनेका र जनताको समृद्धिका पक्षमा गर्ने जो आर्थिक गतिविधि छन् त्यसकारण त्यसको बलियो बनाउनको लागि, कार्यान्वयन बनाउनको लागि अर्थतन्त्र चाहिँ जनताको सक्रिय सहभागिता भएको बलियो अर्थतन्त्र जरुरी छ। भनेको दुई चारजना मात्रै धनाढ्य भएर भएन, जनता एउटा रायोको साग बेच्ने, चिया पकाउने अथवा एउटा हलो जोत्ने श्रमिकदेखि लिएर उच्च घरानाहरू जो व्यापारिक जो अलिकति सम्पन्न व्यक्ति छन् सबैको सक्रिय सहभागिता भएको अर्थतन्त्र भयो भने त्यो त्यसले देशलाई धान्छ र त्यो देश अगाडि बढ्छ। तेस्रो भनेको राष्ट्रिय स्वार्थ केन्द्रित बलियो विदेश नीति। हाम्रो जस्तो जियो पोलिटिक्समा तलमाथि भइराख्ने देशमा यस्तो अलिकति हामी जुन भूगोलमा छौँ यो देशले धेरै कुराको एउटा सम्बन्धमा आफूलाई खरो उतार्नुपर्छ, अन्तर्राष्ट्रिय मञ्चहरूमा हाम्रो उपस्थिति बलियो हुनुपर्छ। हामीले दुईटा देश हाम्रा छिमेकीसँगको सम्बन्धलाई सन्तुलित विदेश नीतिको आधार भनेको छौँ हामीले, त्यसलाई चाहिँ हामी बडो सन्तुलित भएर अगाडि बढाउने काम गर्नुपर्छ।
1: अनि राष्ट्रसभाका सभापतिको भारत भ्रमणबारे तपाईँको टिप्पणी के छ? उहाँ चाहिँ किन प्रधानमन्त्रीको भ्रमण चाहिँ लामो समय भयो होइन, अझै पनि भएको छैन, 70 दिन भयो, सम्बन्ध बिग्रिया छ भनिएको छ, सम्बन्ध त सुधार गर्नु पर्यो नि त, हामीले धेरै कुराहरू गर्नुपर्नेछ, एपिजीका प्रतिवेदनहरू भारतलाई बुझाउनु पर्नेछ, सीमाका विषयमा बोल्नुपर्नेछ, लिपिलेखमा चिनिएर भारतले जुन किसिमको सम्झौता गरेका छन् मानसरोवरसम्म जानका निम्ति, जो नेपालको भूमि हो होइन, हिजोदेखि त्यसको दावी गर्दै आयो, त्यसमा सरकारले कूटनीतिक नोट मात्र पठाएर जारो टारेको विषयहरू पनि आइरहेका छन्, यी यावत विषयका बारेमा कुराकानी गर्न प्रधानमन्त्री संघको भ्रमण हुनु पर्दैन?
0: जनताको मतबाट निर्वाचित भएको एकजना सांसद प्रधानमन्त्री, त्यो मेरो पनि प्रधानमन्त्री हो, तपाईँको पनि प्रधानमन्त्री हो, राष्ट्रिय स्वतन्त्र पार्टीको मात्रै होइन, यसकारण त्यो प्रधानमन्त्री तपाईँ र जनताको मेरो सबैको अभिभावक भएका कारणले उसले गर्ने कामका प्रति जनता र अन्तर्राष्ट्रिय समुदाय समेत सचेत रहेको हुन्छ। उसले के गर्छ, कहाँ जान्छ, कस्तो गर्छ, उसले चाल्ने हरेक कदमका प्रति जनता सचेत रहन्छन्। त्यस कारणले त्यसले गरेको कामको इम्प्रेसन जो प्रभाव छ त्यसका सबै, तपाईँ हामी राम्रो गर्यो भने हामी सबै राम्रोमा, हामीलाई राम्रो वातावरण बन्छ, नराम्रो भयो भनेपछि नराम्रो किसिमको वातावरण बन्छ। तपाईँ हामीले यति मात्रै भन्न सक्छौँ कि उहाँ एक्लै होइन, उहाँ स्वतन्त्र पार्टीको वरिष्ठ उपाध्यक्ष मात्रै होइन, नेपालको प्रधानमन्त्री हो, नेपालको अन्तर्राष्ट्रिय मञ्चमा हुनुपर्ने उपस्थिति, यसले लिनुपर्ने बलियो विदेश नीतिका बारेमा प्रधानमन्त्री अत्यन्तै चनाको हुनुपर्छ, यति मात्रै भन्न सकिन्छ। बाँकी राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्षको भारत भ्रमणको जो विषय छ, विषय एउटा कुरा उहाँको व्यक्तिगत विषय भयो, दोस्रो विषय उहाँको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको हैसियतको विषय हो, अब तेस्रो विषय तपाईँ हाम्रो पनि भयो, किनकि एउटा सांसद जनताले चुनेर पठाएको सांसद अनि दुई तिहाईको हाराहारीमा सरकार चलाइरहेको पार्टीको सभापति, उहाँले अब उहाँ जनताको पनि भन्नुभयो, तपाईँ हाम्रो पनि भन्नुभयो, त्यस कारण उहाँको व्यक्तिको कुरा र उहाँको पार्टीको कुरा एक ठाउँमा होला। मैले सुन्दैछु कि पार्टी दुईटा पार्टी बिचको यो चाहिँ एउटा सम्बन्ध विस्तार गर्ने मिटिङ हो भनेर मैले सुन्दैछु।
1: हिजोको निरन्तरताको मिटिङ पनि हो यो कि भेटघाट पनि हो, किनभने हिजोको ठुला दलका नेताहरू त्यहाँ जानु भएको छ।
0: तर उहाँको चाहिँ भ्रमणले नेपाललाई चाहिँ फाइदा पुर्याउने काम होला यो विश्वास आशा गर्न सकिन्छ, र उहाँ अझ प्रभावकारिताका साथ यहाँले भने जस्तै नेपालका भारतसँगका परम्परागत केही कुराहरू, केही मागहरू छन्, केही डिमान्डहरू छन्, केही भारतसँगको पारस्परिक सम्बन्ध विस्तारको विषय छ, यसलाई अझ प्रभावकारी बनाउनु पर्ने विषय छ। जति हाम्रा मुद्दाहरू तपाईँले भने जस्तै अझ सानसानो बोर्डरको डिस्प्युटदेखि लिएर ठुला ठुला हामी दक्षिण एसियाको चाहिँ जुन किसिमको नेटवर्क छ त्योदेखि लिएर हाम्रा समग्र भारतले पार्न सक्ने, नेपालमा पार्न सक्ने इम्प्रेसन अनि नेपाल र भारतको हाम्रो पुरानो सांस्कृतिक सम्बन्ध र हाम्रो त्यो भाइचाराको सम्बन्ध छ, यसको व्यवस्थापन र यसको सुदृढीकरणको विषयदेखि लिएर नयाँ आयामहरू, हिजो हामीले रोजी र रोटीको कुरा गर्थ्यौँ, आज त्यो कुरा फेरिएको छ। अघिल्लो पटक एउटा मिटिङमा गएको थिएँ, मैले भने हिजो जवाहरलाल नेहरूका बेलादेखि, बिपी कोइरालाका बेलादेखिको रोटीबेटीको सम्बन्ध परिवर्तन भयो। हिजो नेपालले रोजगारीका लागि धेरै कुराका लागि भारतमा डिपेन्डेन्ट हुनु पर्थ्यो, तर अहिले त ग्लोबलाइजेसन भूमण्डलीकरण भइसके पछाडि अब भारत एक दिन पनि नआएको दिल्ली नपुगेको युवा अब अमेरिकाको बोस्टनमा पुग्ने भयो, अब खाडी अथवा मलेसिया अथवा कतारका मुलुकहरूमा पुगेर त्यहाँ श्रम अथवा आफ्नो क्षमतालाई सदुपयोग गर्न सक्ने अवस्था भइसक्यो। त्यस कारणले त्यो वातावरण भारतसँग तमाम आइटीको क्षेत्रमा ठुलो स्कोप छ, नेपाली युवाहरूलाई अब भारतको बजारमा, भारतको बजारभित्र प्रवेश गर्ने मौका यदि भारतले सहुलियत रूपमा दिएन भने नेपाल आफ्नो छिमेकी हो, मेरो चाहिँ सँगसँगै हिँड्ने मुलुक हो, नेपालको विकास बिना दुईटा कुरा मैले बारम्बार भन्दै आएको छु। एउटा कुरा भनेको नेपाल चीन र भारतको सम्बन्धका विषयमा मलाई के लाग्छ भने यो सानो घर हुन्छ दुईटा आलिसान बिल्डिङको बिचमा, त्यो थुप्रो खरले छाएको सानो सटिएको दुईटा आलिसान बिल्डिङको बिचमा सानो घर हुन्छ, थुप्रो हुन्छ, अब दुईटा आलिसान बिल्डिङलाई के मतलब भयो, त्यो सानो बिचको अभाव, बिचको घरभित्रको समस्या त मतलब हुँदैन, तर कुनै दिन वैशाख जेठको महिनामा आगोको चिङ्गारीले त्यो फुसको झुप्रो यदि जल्यो भने त्यो जल्ने बित्तिकै तपाईँको चाहिँ दुईटा ठुला बिल्डिङहरू पनि जल्नुको विकल्प छैन, जल्छन् नि। हो, त्यस कारणले नेपालको त्यो सामरिक महत्त्वलाई चीन र भारतले पनि बुझेर नेपाललाई पनि सँगसँगै लैजाने प्रयास गर्नुपर्छ, त्यस किसिमको नेपाल पनि सँगसँगै हिँड्ने किसिमको रिलेसन मेन्टेन गर्नका लागि, परराष्ट्र सम्बन्ध स्थापित गर्नका लागि र कार्यान्वयन गर्नका लागि नेपालको सत्ताधारी राजनीतिक दल अनि नेपालका सबै राजनीतिक दलहरू, यसका नेताहरू र विशिष्ट सरकारको प्रमुख व्यक्ति यसमा चनाखो मात्रै भएर भएन, यसको कार्यान्वयनतिर गयो भनेपछि मात्रै नेपालको समग्र हित हुन्छ।
1: हस् नैनसिंहजी, यहाँको महत्त्वपूर्ण सबैका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: धन्यवाद।
1: हुनुहुन्छ नेपाली कङ्ग्रेसका नेता नैनसिंह महर, आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: खरीदमा क्याशब्याक तथा स्योर शर्ट गिफ्ट्स। वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट। हरेक खरिदमा सोर सर्ट गिफ्ट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
2: यो नेपाली रेडियो नेटवर्क,
3: खरो विषयमा तरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ।
4: ग्लोबल IMB बैंक, सबैका लागि बैंक।
5: डिसोम फाइबर नेट।
6: यतिखेर हाम्रो बेसमा राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाभियानका संयोजक दुर्गा प्रसाई हुनुहुन्छ। प्रसाईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। तपाईँको घरमा म हिजो देख्दै थिएँ भिडियो सामग्रीहरूमा, सुकुम्बासी बस्तीका व्यक्तिहरू धेरै आएछन्। सुकुम्बासीहरूलाई त राम्रो व्यवस्थापन गरे हो नि त सरकारले, होल्डिङ सेन्टरमा। फेरि कहाँबाट आउँदैछन् मान्छेहरू भेटघाटको लागि?
7: राम्रो व्यवस्था गरेको थियो भने सायद मेरो घरमा किन आउँथ्यो होला नि सुकुम्बासीहरू, होइन?
6: वास्तविक सुकुम्बासी नै हुन् उहाँहरू,
7: वास्तविक सुकुम्बासी नै हो उहाँहरू, होइन? राम्रो व्यवस्था गरेको थियो भने, मैले त्यहाँ भने त सरकारकोमा जानुहोस् तपाईँहरू, सरकारले व्यवस्थापन गर्छ भन्दाखेरि उहाँहरू होइन, अब हामीलाई आश छैन, बोलिदिनु पर्यो, आवाज उठाइदिनु पर्यो, आवाज मिनेहरूको तपाईँले आवाज उठाउनुहुन्छ भनेर उहाँहरू आउनु भएको, त्यति हो। होल्डिङ सेन्टरमा त यस्तो भने, होल्डिङ सेन्टरमा अब कहिलेसम्म राख्ने, होइन, कति वर्ष राख्ने, अब यो बजेट भत्काउनु त भत्किहाल्यो, अब नेपालको काम गराइ त्यही हो, होइन? एउटा परिवारमा कसैको 6 जना छन्, कसैका 10 जना छन्, कसैका 4 जना छन्, होइन, एउटा तिरपालभित्र, होइन, एउटा टेन्टभित्र राखेको छ। त्यो टेन्ट भनेको के हो भने, टुरिस्टहरू गएको बेलामा को को बेलामा बस्ने हो, एक दिनलाई युज गर्ने हो। त्यस्तो होल्डिङ सेन्टरमा टेन्टभित्र अब महिनौ राख्दाखेरि पनि के भएको होला उनीहरू? त्यहाँ होल्डिङ सेन्टरका मान्छेहरू त बाहिर आएर हामीलाई जेल जस्तो भयो, बाहिर निस्किँदा पनि सोध्नुपर्छ, लेख्नुपर्छ, भित्र खाना खाने बेलामा पनि लेख्नुपर्छ। अब हाम्रो जिन्दगी बर्बाद भयो, हामी लास जस्तो भएर, जिउँदो लास जस्तो भएर बस्नु परेका छ भनेर भनेका छन्। वास्तविक सुकुम्बासी त रहेछन् नि त, ल 5% होला, 10% होला होला ल।
6: अब अहिलेको अवस्थामा सुकुम्बासीहरू छन्, व्यवस्थापन गर्छु भनेर सरकारले पनि भन्यो, होइन
7: भन्यो, तर बजेट खोइ
6: भर्खरै बजेट पनि आएको छ, बजेटमा समस्याहरू समेटिए।
7: अस्तिको दिन बजेट आयो, प्रधानमन्त्रीले के भन्नुभएको थियो पश्चिम जाँदाखेरि? कर्णाली दूर नहीं भनेको थियो,
6: सुदूर अब दूर नहीं,
7: सुदूर अब दूर नहीं भनेको थियो। त्यही सुदूरको बजेट काटियो है, होइन? एलिट वर्गलाई त गाह्रो नपर्ला, गरिबको यो भ्याटको कारणले, होइन, विदेशमा बसेका थिए, होइन, हाम्रै स्कुलमा पनि विदेशमा बस्नेहरूका छोराछोरी धेर पढ्छन् साउदी कतारमा, है? अब विभिन्न नाममा 3% के अरे समतामूलक के अरे भनेर लगाइदियो भ्याट, है? हस्पिटलमा तपाईँको 3% भ्याट लगाइदिएको छ, 50 युनिटदेखि माथि बिजुली बाल्नेलाई 13% 1.5% टिडिएस गर्दाखेरि 15% भ्याट लगाइदिएको छ।
6: त्यो त फेक छ भन्ने आइरहेको छ, त्यो चाहिँ 5% कुरा छ।
7: हजुर,
6: त्यो 15% के 50% चाहिँ गलत समाचार हो भनेर आइरहेछ अहिले,
7: होइन? अहिले त सच्याउन खोजिरहेछन्, त्यो अर्कै कुरा हो। 13% भ्याट लगाएको, 15% नै पुग्छ भनेपछि तपाईँलाई मैले एउटा कुरा के भन्न खोजेको भनेदेखि, आज कृषिमा खोइ त बोलेको, कृषि यत्रो
6: एकदमै खुसी छ रे नि त यो बजेट आइसके पछाडि, निजी क्षेत्र एकदम खुसी छ। यहाँ मैले हेर्दैछु प्रतिक्रियाहरू पनि दिएका छन् यहाँ निजी क्षेत्रका व्यक्तिहरूले, हेर्नुहोस् त यहाँ अञ्जन श्रेष्ठ उद्योग वाणिज्य महासङ्घका अध्यक्षले एकदम राम्रो छ, वीरेन्द्र राज पाण्डे नेपाल उद्योग परिसङ्घले पनि राम्रो छ बजेट भन्नुभएको छ,
7: होइन? होइन, उहाँहरूले बजेट राम्रो छैन भनौँ भने उहाँहरूले हिजो काका के गरेको छ खोजिहाल्छन्, अहिले त खोज्छन् नि त, अनि कुरो बुझ्नु भएन. अब एउटा कुरो के बुझ्नु पऱ्यो भने उहाँहरूकै हातमा ब्याङ्क छ, उहाँहरूकै हातमा इन्सुरेन्स छ, उहाँहरूकै हातमा रिइन्सुरेन्स छ, ऊ त्यो वाणिज्य सङ्घ चलाउनेकै हातमा छ नि त, हो कि होइन? उहाँहरू भनेको देशको डिप स्टेट हो, एलिट वर्ग हो, सुन्नुहोस् है कुरा, सबै कुरा त उहाँहरूको हातमा छ त, उहाँहरूलाई त के फरक पर्यो त? फरक त गरिबलाई पर्यो नि त, जसले साउदी कतार दुबईमा बसेर महिनाको 30,000 पठाएर यसो छोरो बोर्डिङमा पढाउँछु, आफै चाहिँ नराम्रो ठाउँमा अब राम्रो ठाउँमा पढिएन, पढ्न पाइएन र आज साउदी कतार जानु पर्यो, राम्रो पढेको थियो भने सायद बाहिर अरू राम्रो ठाउँमा 2-4 लाख कमाउने ठाउँमा जान्थ्यौँ भन्ने थियो होला. तर छोरालाई चाहिँ राम्रो पढाउन पाइयो, छोरीलाई राम्रो पढाउन पाइयो भने छोराछोरीको भविष्य राम्रो हुन्छ. विदेशै जानुपर्दा पनि अन्त देश जान्छन्, अमेरिका, अस्ट्रेलिया, जर्मनी जान्छन्, हामी साउदी कतारमा बसे पनि 50 डिग्रीको तातोमा बसे पनि, युरोप अमेरिकामा बसे पनि छोराछोरीको भविष्य राम्रो हुन्छ भन्ने जुन बाबुआमाको सोचाइ थियो नि, त्यसमा त पानी छिट्यो नि त, पानी छिट्यो कि छिटिएन? र अर्को कुरो, प्राइभेट सेक्टरलाई उहाँहरूले बुझ्नु भएको छैन. देशमा मेडिकल शिक्षा सबैभन्दा मेन महत्त्व, मेडिकल टुरिज्म बनाउने भने नि तपाईँले के बुझ्नु पर्थ्यो भने, खोइ त आज नर्स पाउन छोड्यो, नर्स पढाउ न, एउटा मेडिकल कलेजलाई 1,000 जना पढा भनेर दिउँ, कोटा तोक्दिउँ, एउटा मेडिकल कलेजलाई 300 डाक्टर पढा,
6: मेडिकलको शैक्षिक हब बनाउन सकिन्छ नेपाललाई,
7: मेडिकल टुरिज्म बनाउन सकिन्थ्यो, या त तस्करहरूको हब भयो. कुरा भन्नु भने मेडिकल टुरिज्म होइन, टुरिज्म हब बनाउने हो भनेदेखि नि त्यो गर्नुपर्ने. आज एकछिन तपाईँलाई म भन्छु, तपाईँ अहिले इन्डिया गएर 20 लाख रुपियाँ खर्च गर्नुभयो भने भ्याट लागेन, समता कर लागेन, हो? तर तपाईँले काठमाडौँमा या झापामा या कुनै हस्पिटलमा गएर, प्राइभेट हस्पिटलमा गएर उपचार गर्नुभयो भनेदेखि 3% तिर्नुपर्ने भयो. सुन्नुहोस् है कुरा, तपाईँले एकछिनलाई सरकारी स्कुल राम्रो बनाउन, बोर्डिङ बन्दै गर्ने भने, निजी क्षेत्र बन्द गर्ने भने गरिदेऊ, सरकारी हस्पिटल राम्रो बनाऊ न, टिचिङलाई राम्रो बनाऊ, बिपी केयरलाई राम्रो बनाऊ, भयो त कुरा बुझ्नु भएन? तपाईँलाई म एउटा कुरा भन्छु, पूर्वाञ्चलमा झन्डै 60 लाख जनसङ्ख्या छ मेची कोशीमा गरेर, है, मेची कोशी सगरमाथामा गरेर झन्डै 60-70 लाख जनसङ्ख्या होला, 70 लाख जनसङ्ख्यामा नि सरकारीमा एउटा एमआरआई देखाइदिनुहोस् त, एउटा सिटी देखाइदिनुहोस् त, पूर्वको 70 लाख जनसङ्ख्यालाई होइन, 70 लाख जनसङ्ख्याको 95% बिरामी नोबेल, विराट र बिएनसी मेडिकल कलेज र हाम्रो पूर्वाञ्चल क्यान्सर हस्पिटलले हेरेका छ. हामीसँग पेट सिटी स्क्यान छ, हामीसँग 2-2 वटा एमआरआई छ, एमआरआई पनि अहिले त अहिलेको ल्याटेस्ट टेक्नोलोजी एआई जडित तपाईँको चाहिँ 3 टेस्लाको एमआरआई छ हामीसँग. भनेपछि एउटा एमआरआई हामीले 40-40 करोड हालेर, पेट सिटी स्क्यान 42 करोड हालेर हामीले जनतालाई सेवा दिएका छौँ. अनि त्यसमाथि हामीले ब्याङ्कको ब्याज लिएर ल हामीले जनतालाई बिपी कोइरालाको जत्तिकै दर रेटमा चाहिँ सेवा दिएका छौँ. तपाईँले अनि आज प्राइभेट सेक्टरलाई चाहिँ खेद्ने, प्राइभेट सेक्टरले के गल्ती जघन्य अपराध गरेको थियो,
6: प्राइभेट सेक्टरलाई त सरकारले बलियो बनाउँछु भनेको छ नि त, विश्वास लिन
7: बलियो बनाएको छ नि त
6: प्राइभेट सेक्टरलाई, कर्मचारीहरूलाई सरकारले,
7: कुन कर्मचारीहरूलाई,
6: बालबाला कर्मचारीहरूलाई, सरकारी कर्मचारीहरूलाई, प्राइभेट
7: सरकारी कर्मचारीलाई त तलब पुलिसको कति बढ्यो, 2500 बढ्यो,
6: न्यूनतम तलब 40,000 पाउने भयो क्या, एउटा सहयोगले
7: त्यो भनाइ मात्रै हो, 4,000 भन्नु त 40,000 देखि 1,00,000 भन्दे होइन, अनि त्यहाँबाट यता 10% बढाउने, 10% के भनेर 21% भनेको छ नि, 10% बढ्दाखेरि एउटा पुलिसको कति बढ्यो त भन्नु त, त्यो 25,000 भएको सिपाहीको कति बढ्यो,
6: 25,000 50,000 तपाईँले 1,00,000 बनाउनु पर्छ नेपाल प्रहरीका सुरक्षाकर्मीहरूको तलब भन्नुभएको थियो नि त, सम्भव छ र यो देशमा 1,00,000 बनाउनु, 1.5 लाख बनाउनु सुरक्षाकर्मीहरूलाई?
7: अब एउटा कुरो के थियो भने, तरिका पुर्याएर सबैलाई खुसी बनाएर गरेको पनि राम्रो हुन्छ. अब अर्को कुरो, यो बजेटको कुरा गरौँ भनेदेखि धेरै, अब यसको रिजल्ट तपाईँको साउन 1 गतेदेखि लागू हुन्छ नि, जब हस्पिटलमा भ्याट भनेर लागू हुन्छ, जब स्कुलमा भ्याट भनेर लागू हुन्छ, अहिले त तिरेका छैनन् नि, जब मान्छेले बिजुलीको पैसा भ्याट भनेर तिर्न थाल्छन् नि, थाल्छन् नि, अनि मान्छेलाई थाहा हुन्छ, मान्छेले बुझ्छन् अनि कुरो, मान्छेले बुझ्छन्. र अर्को कुरो म भन्दैछु, शनिबार र आइतबार 2 दिन त छुट्टी भयो हस्पिटलहरूमा, सरकारी हस्पिटलहरूमा, अनि शनिबार बिमारी भएको मान्छे कहाँ जाने त,
6: इमर्जेन्सीमा जाने,
7: होइन कुन इमर्जेन्सीमा,
6: हस्पिटलमा इमर्जेन्सी कक्ष होला नि त, आकस्मिक कक्ष
7: होइन, आकस्मिक कक्षमा डक्टर हुँदैन नि त्यतिखेर, एमबिबिएसले मात्रै हेर्छ, एमबी त सबै बाहिर गएका हुन्छन् कमाउन, होइन इमर्जेन्सी ल ब्रेन हेमरेज भयो, हार्ट एट्याक भयो, के हुन्छ दुई दिन डक्टरहरूको, शुक्रबार बेलुका डक्टरले काठमाडौँ छोडेर हिँड्छन् बाहिर कमाउन, शनिबार पनि हुँदैनन्, आइतबार पनि हुँदैनन्, सोमबार आउँछन् त फेरि उनीहरूले बिदा पाउँछन्, महिनामा एक दिन बिदा, दुई दिन बिदा कि तिन दिन बिदा पाउँछन्, उनीहरूले बिदा ठेलिदिन्छ,
6: बिराम परेको मान्छे त अब डक्टर आउँदैछ भनेर त बस्ने सम्भावना रहँदैन त्यसो भए,
7: होइन भनेपछि यहाँको बिरामीलाई कहाँ जा भनेको, मर भनेको होइन गरिबलाई, अर्को कुरो सरकारले विपन्न परिवारहरूलाई बिमा ल्यायो, यो उहिले प्रचण्ड प्रधानमन्त्री भएको बेलामा, गगन थापा स्वास्थ्य मन्त्री भएको बेलामा, अनि बिमा ल्याइयो,
6: छैन बिमा,
7: सुन्नुहोस् कुरो, विपन्न परिवारको लागि भनेर 3500 रुपियाँ तिर्दाखेरि पाँचजनाको परिवारले आकस्मिक सेवा पाउने 1,00,000 भनेर ल्याइयो, त्यो बिमामा एक परिवार बराबर 3500 रुपियाँ पैसा उठाएको थियो, झन्डै 1 करोड मान्छे बिमित भएका थिए, अहिले चलिरहेको थियो, है अब अहिले आएर चाहिँ नि त्यो विपन्न परिवारको बिमा बन्द गरियो, प्राइभेट हस्पिटलहरूले गरिरहेको थिए, सालले सरकारले 35 अर्ब उठायो, आज निजी क्षेत्रको झन्डै 22 अर्ब तिर्नु छ, अहिले 11 महिनादेखि निजी क्षेत्रले पैसा पाएका छैन, 22 अर्ब पाएका छैन, सुन्नुहोस् कुरो, होइन नोबेल ऊ त्यो नोबेल मेडिकल कलेजका सुनिल शर्माको 2 हस्पिटल गरेर 104 करोड रुपियाँ छ, हाम्रो झन्डै 45 करोड छ, विराटको झन्डै 60 करोड छ, है भनेपछि अनि अहिले हस्पिटलहरूले फटाइ गरे भनेर काम गर्न लाउने अनि हस्पिटलले फटाइ गर्ने भन्ने, अनि हामीलाई सिधा सफ्टवेयर राखिदिएको छ, है कम्प्युटरबाट काम हुन्छ, आज निजी हस्पिटलले सरकारलाई 10,000 एमआरआई 11,000 एमआरआई गरिदिएको थियो 40 करोडको मिसिनले, कुरो बुझ्नुभयो के, यो कुरो बुझाएको छ, अब किसानले दुध दिए डिडिसीको, डिडिसीले दुध ल्यायो 10 अरब रुपियाँ पैसा किसानको पैसा दिएको छैन, आज किसानले आज कृषक कृषकको कुरा गरिरहेको छ, किसानले दुध डिडिसीबाट पैसा पाएका छैनन् 10 अरब भनेपछि, अनि के किसानको गाई ठिक भएन, किसान ठिक भएनन् भनेर दोष लगाएर मान्छेको पैसा रोकिदिने ल भन्नुहोस् त, अनि यता जसले सहकारी ठग्यो, सहकारी ठगेको पैसा चाहिँ राज्यको कोषबाट तिर्ने, उता किसानले पैसा नपाउने, यता हामीले आम विपन्न परिवारको दबाई गरेको पैसा नपाउने, अनि यता सहकारीको ठगेको पैसाको लागि बजेट छुट्याइयो, भनेपछि तपाईँले यो देश कहाँ लानु हुँदैछ भन्यो भने गाली गर्छन्, गाली गर्ने मान्छे राख्छन्,
6: पक्राउ गर्न सक्छ नि, फेरि तपाईँ अस्ति नै पक्राउ पर्नुभयो नि, के कारण रहेछ त्यो,
7: होइन अनि पक्राउ गर्नु केही छैन, म भगवतीको दर्शन गर्न गएको, गोवामै भगवतीको दर्शन गर्न गएको, मलाई पक्रे,
6: कारण के थियो, के कारण आयो, कज आयो पक्राउ पर्नुको, दुर्गा प्रसाद जी
7: केही पनि छैन, 7 तारिकमा छोड्यो, यो पक्रिन नमिल्ने भनेर 7 तारिकमा छोड्यो,
6: कति दिन राख्यो तपाईँले यस्तो गर्मीमा वीरगन्जमा,
7: 8 दिन बसे, भनेपछि मेरो भनाइ के छ भने यो सरकारलाई
6: भनेपछि कारण केही पनि भेटेन, होइन त्यहाँ
7: कारण केही छैन, कारण केही छैन, म राति 9 बजी राति होटलमा सुतेको बेलामा न स्टेज छ, न प्रोग्राम छ, न केही छ, भोलि बिहान 10 बजी दर्शन गर्ने भनेर राति गएर सुतेको मान्छेलाई पक्रेर थुन्यो, त्यस्तै हो भोलि म जनकपुर जान्छु सीता माताको दर्शन गर्न,
6: भोलि जाँदै
7: हुनुहुन्छ भगवान रामको, त त्यहाँ पनि पक्रेला,
6: लुम्बिनी जान्छु,
7: भोलि होइन भोलि होइन कुनै दिन, भोलि पर्सि कुनै दिन मिलाएर जाँदैछु, पक्रियोस् पाथिभरा मातामा जाउँला, पशुपति जाउँला, पक्रिँदै
6: गर्नुहोस्,
7: अनि यो त हिन्दू हेर्नुहोस् नेपाल भनेको कस्तो भने वैदिक सनातन हेर्नुहोस् नेपालको गर्भभित्र बसेको, नेपालको भूगोल, भूगोलको गर्भभित्र बसेको किराँत बौद्ध सहितको वैदिक सनातनीहरूको हिन्दू अधिराज्य हो क्या यो, र मलाई जुन पक्रिनु भनेको सनातनीमाथि, वैदिक सनातनीमाथि प्रहार हो,
6: तपाईँको अभिव्यक्तिको कारणले गर्दाखेरि पक्राउ गरिएको भनेर स्टेटमेन्ट जारी,
7: अभिव्यक्ति छोड्दिनँ, यो अभिव्यक्ति त यस्ता कस्ता बोलेका छन् मान्छेले, होइन मैले के मार्छु भनेको छु, काट्छु भनेको छु, मार्छु भनेको छु कसैलाई, कसैलाई काट्छु भनेको छु, कसैलाई मार्छु भनेर सुपारी दिएको छु छुइनँ नि। के अभिव्यक्ति हेर्नुहोस्, जसले ऊ गरेर केही गर्न नसकेपछि अभिव्यक्ति पराजक भनिदिने, ल ठिक छ त यो बजेट राम्रो आएछ भनेर भनिदिने त मैले, ल ठिक छ राम्रो आएछ। गरिबको त यो देश होइन त, खोइ त युवालाई रोजगारको खोइ के आयो। अर्को कुरो खतरा कुरो तपाईँलाई थाहा छ, लिजमा राखेको जग्गा पनि अब ब्याङ्कले लगानी गर्न पाउने भने भोलि पैसा तिरेनन् भने त्यो त्यो जग्गा के हुन्छ? सरकारको जग्गा लिलाम गर्न पाउँछ? कसरी उठाउने पैसा? हेर्नुहोस् यी यावत विषयमा छन्, हेर्नुहोस् कर्णाली सुदूरपश्चिम दूर नाही भनेर लेखेको चुनावको बेलामा अहिले हो जस्तो लाग्छ। सुदूरपश्चिमको बजेट त कति आयो, कति छुट्यो कर्णालीले?
6: एकदम न्यून
7: हो। भनेपछि ज्ञानेन्द्र साईजी पनि कराइराख्नु भएको थियो, भनेपछि तपाईँले के बुझ्नुहोस् भने बरु कम्युनिस्टहरूले त बजेट छुट्याएका थिए, दबक्कै हकमा पनि हेर्नुहोस् पाँच नम्बर क्षेत्रमा एक रुपियाँ बजेट परेन, होइन परेन नि त, ठिक छ आफ्नो क्षेत्रमा छुट्याएनन् त्यो पनि ठिक छ, किन पक्षपात हुन्छ मेरो क्षेत्रमा नछुट्याउँ भन्ने भयो होला, त्यसलाई पनि पोजिटिभै लिउँ केही छैन। तर यो यो कुरो के हो भन्नु न, अब अहिले आइरहेछ यो घर जग्गा कारोबारलाई नि एक वर्षभन्दा मुनिको समय बेच्यो भने, पाँच वर्षभन्दा यता मुनि बेच्यो भने 10% लाग्ने, एक वर्ष को ऊ पाँच वर्षभन्दा माथिकोलाई 7% यताकोलाई 10% भनेपछि घर जग्गा कारोबार हुन्छ अब? अनि कुन निजी क्षेत्र खुसी भएको छ? माथिका त हेर्नुहोस् डिप स्टेट खुसी हुनु स्वाभाविक हो, माथिका पवन गोल्यान साङ्गाई ग्रुप होइन, दुगट ग्रुप, गोल्छा ग्रुप, गोल्यान ग्रुप, विशाल ग्रुप खुसी हुनु ठिकै हो, गरिब खुसी हुने कहिले आउँछ?
6: त्यस प्रसाईजी यहाँको महत्त्वपूर्ण समय र सुझावका लागि धेरै धेरै धन्यवाद, नमस्कार।
7: हस् नमस्ते।
6: व्यवसायी एकदम एवं मेडिकल अभियन्ता दुर्गा प्रसाई आदले श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
8: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ, जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: आएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: यो हो नेपाली रेडियो नेटवर्क।
4: हरो विषयमा दरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
5: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
6: डिशोम फाइबर नेट।
7: यतिखेर हाम्रो ब्रिफमा टाबा छिरिङ तामाङ हुनुहुन्छ। उहाँ चाहिँ भुटानी शरणार्थी शिविर मोरङको सनिसरीमा रहेको शिविरका प्रशासक पनि हुनुहुन्छ। र दाबाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। दाबाजी, तपाईँहरूको समस्या के हो अहिले? होइन, भुटानी शरणार्थीका नाममा नक्कली भुटानी शरणार्थीहरू धेरै गए, तपाईँकै नाम बेचेर पनि कतिपय गएका होलान्। अहिले तपाईँहरूको शिविरको समस्या के छ? तपाईँहरूलाई चाहिँ सरकारलाई तपाईँहरूको आग्रह के छ? हिजोका दिनमा चाहिँ तपाईँहरूका समस्याहरू, आजको अहिले सरकार आइसकेपछि नयाँ सरकारले चाहिँ तपाईँहरूलाई समेट्न खोजेको छ कि छैन, बताउनुहोस् त।
8: हजुर, यो हाम्रो भुटानी शरणार्थीको विशेष मेन मुद्दा भनेको चाहिँ यो हाम्रो दिगो समाधानको लागि हो। हजुर, दिगो समाधानमा युएनएचसिआरबाट चाहिँ पहिलो कुरा के आएको थियो भने सम्मान स्वदेश फिर्ती अनि स्थानीयकरण, जो कि नेपालमा बस्न चाहनेहरू नेपालमै बस्न चाहने, र अर्को भनेको चाहिँ तेस्रो देश पुनर्वासको तिनवटा मुद्दा थियो। हजुर, र यसमा चाहिँ युएनएचसिआर र नेपाल सरकार अथवा दात्री सरकारहरूबाट चाहिँ उहाँहरूले चाहिँ अहिले चाहिँ यो सदस्यता चाहिँ अहिले सम्भव छैन, अथवा यो लोकल इन्टिग्रेसन अथवा यस्ता स्थानान्तरण गर्ने कुरा चाहिँ सम्भव छैन, र यसमा चाहिँ पुनर्वास गर्ने चाहिँ सम्भव छ भनेर चाहिँ उहाँहरूले चाहिँ पुनर्वास प्रक्रिया सुरु गर्नुभएको थियो। र मेन यसमा पनि पुनर्वास चाहिँ लगभग 1,15,000 माथिको जुन पपुलेसन थियो त्यो चाहिँ पुनर्वास भइसक्नु भएपछि, जुन पुनर्वासको प्रक्रिया थियो त्यो चाहिँ बन्द भएपछि, थप भुटानी शरणार्थीहरू यहाँनिर अहिले 6,500 भुटानी शरणार्थीहरूमा चाहिँ त्यसमा चाहिँ विभिन्न समस्याहरू सिद्धि छ। यसमा चाहिँ मेन समस्या भनेको चाहिँ हामीले दिगो समाधानको समस्या नै हो। हजुर,
7: सनिसरीमा तपाईँहरू कतिजना हुनुहुन्छ अहिले त्यो शिविरमा चाहिँ?
8: सनिसरी शिविरमा हामी लगभग 1,500 चाहिँ छौँ। हजुर,
7: भनेपछि त्यहाँ तपाईँहरूको समस्या के के छन्? जस्तो अब दिगो वासस्थानको समस्यादेखि लिएर अब आइडेन्टिफिकेसन चाहियो, होइन, त्यसको चाहिँ सबै कुरा पहिचानहरू चाहियो भन्ने होला, तर स्वदेश फिर्तीको कुरा हो वा चाहिँ अन्य कुनै व्यवस्थापनको कुरा हो? सरकारसँग माग के हो?
8: हाम्रो माग भने यो तिनटै कुरालाई उहाँहरूले अगाडि सार्नुभएको थियो। हामी अहिले पनि रहेको भुटानी शरणार्थीहरूको माग के हो भने, हामी यो तिनटै कुरामा कुनै पनि ढोकाहरू उहाँहरूले खोलिदिनु भयो भने, स्वदेश फिर्तीको कुराहरू उहाँले राख्नुभयो र तपाईँहरूलाई हामी स्वदेशमै फर्काउँछौँ भनेर उहाँले राख्नुभयो भने हामी यसलाई ओके मान्छौँ। यदि उहाँहरूले नेपाल सरकार मार्फत यहाँ स्थानीयमा उहाँहरूले स्थानान्तरण अथवा टोकन इन्टिग्रेसन गरेर राख्नुभयो भने हामी यो कुरालाई राजी गर्छौँ, र यदि उहाँहरूले अब तपाईँहरूले फेरि यो कुरा दुइटै कुरा सम्भव छैन, या फेरि पुनर्वास परिवार उहाँहरू कतिजनाको परिवार त अहिले विदेशमा छन्, युएसए लगायत 8 देशमा छन्, र उहाँहरूले त्यो मुलुकमा परिवार पुनर्मिलनको लागि फेरि पुनर्वासको प्रक्रिया खुलाइदिनु भयो भने यो कुरालाई हामी एक्सेप्ट गर्न एकदम राजी छौँ। हजुर,
7: कतिपय व्यक्तिहरू चाहिँ त्यो शिविरबाट विश्वका धेरै देशहरूमा गइसके, र कतिपय परिवारहरू त्यहीँ छुटेका पनि छन्। उनीहरूको परिवारहरू लालाबालाहरू,
8: हजुर, पुनर्मिलनको लागि उहाँहरूले त्यो प्याकेज पुनर्मिलन फेरि खोलिदिनु भयो भने पनि हामी त्यो कुरालाई।
7: तपाईँ चाहिँ कसरी छुट्नुभयो? तपाईँहरू कसरी छुट्नुभयो विश्वमा आह्वान हुँदाखेरि, अमेरिका लगायतका देशहरूमा चाहिँ आह्वान हुँदाखेरि तपाईँहरू चाहिँ जान पाउनु भएन, होइन?
8: हजुर हजुर,
7: यसमा नक्कली भुटानी भएर पनि गयो नि त धेरै नागरिकहरू, होइन, नेपालीहरू।
8: हजुर, अब त्यही तथ्याङ्कहरू देखियो।
7: तपाईँहरूकै नाममा पनि त कतिपय व्यक्तिहरू गयो नि त, त्यसको लागि पनि छानबिनको प्रक्रियाको लागि तपाईँहरूले दबाब दिनुभएको छैन सरकारलाई?
8: छानबिनको प्रक्रियाको लागि हामीले दबाब दिएको छौँ, हामीले पटक पटक सरकारमा हामीले ज्ञापन पत्रहरू चढाएको छौँ, हाम्रो समस्या दिगो समाधानको लागि चाँडोभन्दा चाँडो गरिदिनुहोस्, अब हामीलाई बाँस छ, अब हामीसँग अहिले गाँस नभएको विगत हामीसँग छ सात वर्ष भइसक्यो, हामीसँग कुनै पनि सरकारबाट अथवा नेपाल सरकारबाट अथवा युएनएसएलबाट कुनै पनि संस्थाबाट चाहिँ हामीलाई गाँसको व्यवस्था मिलाएको छैन होइन, र त्यसले गर्दाखेरि यहाँनिर भुटानी शरणार्थी शिविरमा दिनौ न दिन हाम्रो जीवन जनजीवन भनेको कष्टकर बनेको छ, या मानसिक स्वास्थ्य अस्वस्थ भएर गइरहेको छ, र गरिबी जुन हुन्छ चपेटामा परिरहेको छौँ, हामीलाई दैनिकी उपभोग्य सामानमा खरिद बिक्रीमा हामीलाई धेरै दिन समस्या परिरहेको छ, किनभने हाम्रो शिविर सानो छ, त्यसले गर्दाखेरि यसमा समस्यामा चाहिँ हामी एकदम दिनौ दिन हामी चाहिँ गरिबीको चपेटामा चाहिँ हामी परिरहेको छौँ हजुर।
7: अहिलेको अवस्थामा तपाईँहरू चाहिँ जस्तो आइडेन्टिफाई हुने कुरामा तपाईँहरूलाई चाहिँ जस्तो भनौँ न अब यो देशको नागरिकतादेखि लिएर अन्य कार्डहरू नहुँदाखेरिका धेरै समस्याहरू त भोग्नु भएको छ, तर के गरेर खानुहुन्छ तपाईँहरूको चाहिँ बा जस्तो घाँसका निम्ति तपाईँहरूको काम के हुन्छ, त्यहाँ काम पाउने अवस्था कस्तो छ, होइन रोजगारीको अवस्था कस्तो छ, सरकारले त्यसका लागि केही प्राथमिकता दिएको छ कि छैन, के हो अहिले
8: सरकारबाट हामीलाई एउटा व्यक्तिगत पान कार्ड भन्ने छ, त्यसमा चाहिँ शरणार्थी परिचय पत्रको नम्बर लगाएर उहाँहरूले व्यक्तिगत पान कार्ड दिनुहुन्छ, र त्यो पनि अहिले थोरै रोका गर्नुभएको छ, किनभने त्यो व्यक्तिगत पान कार्ड चाहिँ कुनै पनि मान्छेहरू व्यावसायिक तरिकाले काम गरेको छ, अब जस्तो कि जब काम गरेको छ नेपाल यो शिविरभित्र या बाहिर, र मलाई चाहिँ त्यो उपलब्ध गराइदिनुहोस् भन्नुभयो भने उहाँहरूले उपलब्ध गराइदिनुहुन्छ, र यसमा चाहिँ हाम्रो सरकारी कामकाज हुन्छ, त्यो लोकसेवामा जाने हाम्रो अधिकार हुन्न, र प्राइभेट ब्याङ्क वित्तीय संस्थामा पनि हाम्रो जाने हाम्रो अधिकार हुन्न, हाम्रो धेरैमा धेरै जाने भनेको एउटा प्राइभेट बोर्डिङ स्कुलमा उहाँहरूले हायर गर्नुभयो भने त्यसमा चाहिँ हाम्रो जागिरको कुराहरू हुन्छ, नभए हामीले सानोतिनो बिल्डिङहरूमा काम गर्ने, लेबर काम गर्ने, ढुङ्गा गिटी बालुवा कुट्ने लेबर काम गर्नेदेखि बाहेक अरू त्यस्तो खासै हुन्न सर।
7: अब बालबच्चाहरूलाई चाहिँ शिक्षा दीक्षाको अवस्था के हो?
8: बालबच्चाको शिक्षा दीक्षा भनेको चाहिँ युएनएचसीएलले चाहिँ नेपाल सरकारको गभर्मेन्ट स्कुल, नेपाली प्राइभेट स्कुल छैन, गभर्मेन्ट स्कुलमा उहाँहरूले चाहिँ लगेर नजिकको गभर्मेन्ट स्कुलमा लगेर चाहिँ गाभिदिनु भएको छ हजुर स्कुलको लागि।
7: भनेपछि घाँस बाँस कपास लगायत स्वास्थ्य शिक्षाको विषयमा पनि निकै ठुलो समस्या छ होइन अहिले बस्तीहरू?
8: हजुर, बाँस भनेको अब नेपाल सरकारलाई हामी धन्यवाद दिन्छौँ होइन, बाँस दिनुभएको छ, यो यतिको 35 वर्षसम्म हामी 92 हामी यहाँ हामी आएका हौँ, र यति बेरसम्म नेपाल सरकारले हामीलाई बाँसको लागि दिनुभएको छ, तर बाँसमा पनि हामीलाई सुनिश्चित छैन, जस्तो कि जुन हामी अहिले बाँसको लागि उपभोग गरेको जमिन छ र यो पनि तिमीहरूको हो भनेर अहिलेसम्म हामीले उपभोग गर्न पाएको छैनौँ, मेरो हो भन्न पाएको छैनौँ, त्यसको लागि पनि नेपाल सरकारलाई यदि सम्भव छ भने दिगो सम्बन्धको लागि त्यो बाँसको लागि पनि यो होस्।
7: अहिलेको सरकार आइसकेपछि तपाईँहरूले के आग्रह गर्नुभयो? भालिन नेतृत्वको सरकार आएको छ, अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ दुई तिहाईको मत ल्याएर आएको छ होइन, यसले चाहिँ गर्न सक्ने धेरै कामहरू छन् दुई तिहाईको सरकारले, तपाईँहरूका पीडामा चाहिँ यो सरकार कतै बोलेको छ?
8: यो सरकारको विषयमा चाहिँ माननीय हर्का सम्मङ राईज्यूबाट पनि हामीले उहाँलाई बेडाईबाट ज्ञापन पत्र गर्थ्यो, त्योभन्दा अगाडि पनि हामीले श्रमदानको बेलामा हामीले शनिसरेबाट पनि ज्ञापन पत्र हर्कराज राई सम्मङज्यूलाई हामीले बुझाएको थियौँ, उहाँले पनि सदनमा चाहिँ कुरा बोल्नुभएको थियो, हाम्रो अहिले पनि डिपुटी मेम डिपुटी सचिव सुनिता राईज्यू अहिले उहाँ काठमाडौँमै हुनुहुन्छ, सायद आज उहाँको चाहिँ कोही उच्च पदस्थ व्यक्तिहरूसँग उहाँको भेटघाट हुने नै छ आज, हाम्रो सुनिता राई डिपुटी मेम हुनुहुन्छ, डिपुटी सचिव हुनुहुन्छ उहाँ चाहिँ, र यसको पहल हामी गरि नै रहेका छौँ, र हिजो पनि हाम्रो ऋषि धमला सरजी आउनुभएको थियो, नेपालको वरिष्ठ पत्रकारजी हुनुहुन्थ्यो, उहाँसँग पनि हामीले
7: ऋषिसँग मसँग कन्सल्ट गर्नुभएको थियो, उहाँले ऋषिजीले चाहिँ तपाईँलाई यता जोड्नुभयो होइन, उहाँको समस्या चाहिँ उहाँले धेरै ठुलो समस्या छ भन्नुभएको छ कि ऋषिजीले चाहिँ त्यो ठाउँमा।
8: हजुर सर,
7: त्यो तपाईँको बस्ती भ्रमण गर्नुभयो ऋषिजीले, त्यहाँ हेर्नुभयो, त्यहाँको समस्याहरू हेर्नुभयो?
8: गर्नुभयो हजुर।
7: के भन्नुभयो उहाँले?
8: उहाँले चाहिँ के भन्नुभयो भने बडो समस्यामा रहेछ, यहाँ त गाँसको समस्या छैन रहेछ, नेपाल सरकारबाट कुनै पनि गाँसको कुरा भएको रहेछ, यहाँको दिगो समाधानको समस्या चाहिँ चाँडो गर्नुपर्ने रहेछ भन्ने खालको चाहिँ उहाँले
7: के भन्नुहुन्छ? जाँदा जाँदा एकचोटि बताउनुहोस् सरकारलाई के छ आग्रह?
8: उहाँले जाँदा जाँदा चाहिँ
7: सरकारलाई तपाईँको आग्रह भन्नुहोस्, तपाईँको आग्रह के छ सरकारलाई?
8: मेरो आग्रह भनेको
7: देशभरि सुनिरहनु भएको छ यो कार्यक्रम,
8: हजुर मेरो आग्रह चाहिँ सरकारलाई जति सक्दो चाँडो हामी भुटानी शरणार्थीको चाहिँ दिगो समाधान होस् भन्ने चाहिँ मेरो एकदम आग्रह हो।
7: हस् दाबाजी, यहाँको महत्त्वपूर्ण समयको लागि धेरै धेरै धन्यवाद, नमस्कार। उहाँ हुनुहुन्छ दाबा छिरिङ तामाङ, भुटानी शरणार्थी, शनिश्चरी शिविरबाट, यो मोरङबाट हामीसँग जोडिनु भएको थियो। आधुनिक श्रोता, भुटानी शरणार्थीका समस्याहरू धेरै छन्, यी समस्याहरू समाधान गर्न राज्यले पहल कदमी गर्नुपर्दछ। कुनै विश्वको जुनसुकै देशको नागरिक भए पनि बाँच्न पाउने अधिकारको प्रत्याभूति सरकारले गराइदिनुपर्दछ। आजका लागि नेपाली बहसको समय सकिएको छ। खेमबम बिदा चाहन्छु, नमस्कार।

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
1: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: ए हेर्नुस् त यो समाचार त कस्तो अचम्मको छ सेयर गर्दिम कि क्या हो
6: पख्नुस् नानी जे पाए त्यही कुरा सत्य हुँदैन पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ
7: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ अफवाह नफैलाऊ सत्य जाँचौ भ्रमबाट बचौ जिम्मेवार संचार संस्कृति अपनाऊ
8: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
9: दमौलिया FM 94.2 समुदायको आवाज

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पायो त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेगौतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
0: सम्पर्क 9846-41-633, 9817-15-08, 9864-63-85।

वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्ने नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
3: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
4: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
5: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
4: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
6: हामी सबैको एउटै आवाज मानव बेच

0: लेखन मुक्त समाज
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहु, फोन नम्बर 98563363, 98563917 र 98563867।
3: दमौलिया FM 94.2 समुदायको

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
3: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
2: ए हो, म त त्यतैतिर लागे कान्छा।
3: हुन्छ हुन्छ दाई।
4: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
5: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: ल मरेको के हो?
1: हेर त रगत रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिनँ।
0: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब,
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाउँ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
5: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
6: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: दमोले बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाजा खाने होला? खै
8: जाम न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
9: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
8: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609991, 9704042034।
10: दमौलिया FM 94.2, समुदायको आवाज।

0: FM 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंग रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
9: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
9: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
9: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
10: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्। र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059409080 र 98295177013। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स ब्यास दुई डाङ्री खोल्सी दमौली तनहुँ प्रोप्राइटर जीवन थापा फोन
1: 9805800700
3: 9846040304।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त।
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
3: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
3: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहुँ।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9556063444, 9556066556।

0: FM 94.2 समुदायको आवाज
1: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
2: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस बेस्टिन दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
2: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
2: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
3: 9827848448, 9846554595 र 9840611818।
4: हेलो
5: हेलो बहिनी, सन्चै छौ?
4: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
5: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
4: अनि हुलाकमा पो जानु?
5: हो नि, हुलाकमा जाऊ न,
4: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
5: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
5: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
4: ए, सहरमा मात्र होला नि?
5: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
4: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
8: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
7: अनि त्यो कहाँ पाइन्छ त?
8: ओम फर्निचरमा जानुहोस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
9: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
10: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
9: व्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
10: फर्निचर उद्योग
9: व्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
11: 9856243। भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज व्यास 4 दमौली तनहुँ, फोन नम्बर 9856363, 9856607 र 9856608।
12: सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
13: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
12: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852958।

0: म्यूजिक नेपाल
1: आफ्नै परिवेशका भाकाहरू संग्रहित गर्ने क्रममा तीर्सना म्युजिक प्रस्तुत गर्दछ।
2: एक महिनाको ल अनि सबै ठिकै हुनुहुन्छ? कहाँ हुन्छ तपाईँहरू? सबै मादल बिर्नु भएको छ
3: है? माथिल्लो घरमा रोजी नाच्नु भनेर जान आँटेको
2: ए हो र?
3: सबै जाम्ला ध्यानहरू मैले गरौँ बाबु,
2: जाम्ला त झन् छुट्टीमा
3: आएको।

0: FM 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडिपट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 5, 98 19 11 36 27, 065 65 65 025।
4: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
5: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
1: हो र?
5: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
1: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
1: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
5: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
8: हाम्रा विशेषताहरू,
9: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
8: भ्यालु एजुकेशनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
7: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
8: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
7: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
8: उचित छात्रवृत्तिको व्यवस्था,
9: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
8: स्वस्थ चमेना गृहको व्यवस्था,
9: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
8: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803। दमौली कलेज, व्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टो।

0: दमोले बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाछ हानी होला खै?
1: जाम न त मीनाक्षी चटपट एन पानीपुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609991, 9704042034।
3: दमौलिया FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङ रोगन मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
4: ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
5: तिन दिन भयो।
4: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
4: आ, जेसुकै भन, म छउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
5: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
6: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
4: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
7: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
9: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
9: ए, कता छ नि जीवन मोबाइल पसल, के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
9: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
10: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059049080 र 98295177013। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यस्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन,

तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 51760।

0: BFM 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँटियो लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई
1: ए हो म त त्यतैतिर लागे कान्छा
2: हुन्छ हुन्छ दाई
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ
4: प्रोपाइटर केसी कान्छा सम्पर्क नम्बर 9827172042 9542820000
5: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
6: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
5: के रे नानी त भर्खर 17 की लागि होइन र
6: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छे त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
5: हैट काकी हजुरहरु यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
6: ए हो र
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
9: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त
10: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
9: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
11: होइन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
12: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी
11: हो र कति खोजे पदम चोकमा पो रहेछ त
12: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
11: विवाह व्रत बन्ध पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
13: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
12: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास 2 पदम चोक दमौली तनहुँ सम्पर्क नम्बर 9840001 9066 3344

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694036, 9805414437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदाय को आवाज।
1: आइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिराछौ?
2: लौरी हुने सपना थियो, भर्तुन जाऊ भनेको, दाँत भनी केलहार सत्यनाश पारो।
1: ए, यति कुरामा नि केको टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
2: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
1: नमिलेको दाँतहरू मिलाउने,
2: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
1: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमोली। फोन नम्बर 98460-65102, 98464-70480। पुनश शनिबार सेवा बन्द रहनेछ।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
3: सचेत बनाउ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रेखुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 98058-00700,
6: 98460-40344।

0: दमोले बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो। के खाछ हानि होला खै?
1: जान न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609991, 9704042034।
3: दमौलिया FM 94.2 समुदायको आवाज।

0: TFM 94.2 समुदायको आवाज
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
2: उचित छात्रवृत्तिको व्यवस्था,
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
2: स्वस्थ चमेना गृहको व्यवस्था,
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 9846062803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

0: डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
1: ए बाबु, अँध्यारो

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गम्बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: फुलको आँखामा फुलै संसार,
5: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
6: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
5: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
6: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
5: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
6: व्यास 3 प्रशासन चोक दमौली।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625367115 र 98 41 12 07 40।

0: 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
4: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
3: ए हो र, सेवा राम्रो हुन्छ त?
4: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
3: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
4: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
5: 9827848448, 9846554595 र 9846011818।
6: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
7: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
6: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
7: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
6: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
8: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
7: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9806673344।
9: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843838290, 9111751760।

0: नमस्ते म्याडम, म रिनाको बुवा।
1: नमस्ते, कति कामले पाल्नु भयो?
0: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
1: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
5: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
4: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
5: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658-63-715 र 98-41-12-07-40।
6: दमौली FM 94.2 समुदायको आवाज।

0: समूली FM 94.2 समुदाय को आवाज।
1: दीदी किन हो यो छिमेकी मा त सधैं झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
2: हो हिंसा सहनु हुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
3: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
2: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
3: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 98058000700,
5: 98460403044।
6: के भयो? के को हल्ला खल्ला हो यो?
7: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
6: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
8: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
7: हो त है, हामीले त ध्यानै नदिएको।
8: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउँ, नेपाल सरकार, विज्ञापन बोर्ड।
10: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98563363, 98560917 र 98560608।
11: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
12: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
11: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
12: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाइ।
11: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
12: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
11: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहुँ।
12: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9556063444, 9556063656।
0: दमोलिया FM 94.2 समुदायको आवाज।

0: BFM 94.2 समुदाय को आवाज
1: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड

0: FM 94.2 समुदायको आवाज।
1: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना। नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेष विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
2: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
3: हाम्रा विशेषताहरू:
2: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
3: अति विशिष्ट सघन उपचार कक्ष,
2: MRI, CT स्क्यान र डिजिटल सेवा,
3: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
2: भिडियो तथा इन्डोस्कोपी सेवा,
3: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
2: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
3: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
2: डायग्नोस्टिक र थेराप्युटिक तथा अर्थोस्कोपी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा।
2: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
4: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
5: लौरिउने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भनी केलहार सत्यनाश पारो।
4: ए, यति कुरामा नि के को टेन्सन लिएर होला? दोरबराई डेन्टल केयरमा जाउन, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
5: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन

0: मुखमा पुरै दाँत राख्ने
1: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने दाँतको एक्सरे सेवा आदि सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर भोलेटार चोक दमौली फोन नम्बर 9846065102 9846074480 पुनश शनिबार सेवा बन्द रहनेछ
2: फोन किन्ने हो तर ब्याज दिन मन छैन मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ नयाँ सुरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ
3: मगर इलेक्ट्रोनिक्स भ्यास दुई डाङ्री खोल्सी दमौली तनहुँ प्रोप्राइटर जीवन थापा फोन
2: 9058500700
3: 9846043044
4: नेशनल इलेक्ट्रोनिक्स तपाईको भरोसाको नाम विगत 40 वर्षदेखि तपाईको शहर दमौलीमा अवस्थित
5: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित जहाँ तपाईले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू
4: हामीले हेमस्टार सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज टिसाइल सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू टिभी फ्रिज फ्यान आइरन आदि किचनका लागि अत्याधुनिक सामग्रीहरू माइक्रोवेभ ओभन राइस कुकर
5: विशेष छुट र अफरहरू शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने एक्सचेन्जको पनि व्यवस्था गुणस्तरीय उत्पादनहरू उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस् तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा नेसनल इलेक्ट्रोनिक्स ब्यास्तो न्यू रोड दमौली तन हो फोन नम्बर 9856060424 9860102
4: प्रोप्राइटर अर्जुन अधिकारी सागर उदास नेसनल इलेक्ट्रोनिक्स तपाईँको घरका लागि स्मार्ट समाधान

0: पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजुभाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 9803880384, 9846 37 39 1।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्, एकदम राम्रो।

0: उन्नत जातका फूल तथा फलफूलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफूलका बेर्नाहरू इन्डोर आउटडोर सिजनेबल फूलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
1: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
0: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदायको

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लाउ लाउ र खाऊ खाऊको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराइ सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
1: सम्पर्क 9846-41-633, 9817-15-089, 9864-0385।
3: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
6: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
5: अनि त्यो कहाँ पाइन्छ त?
6: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
7: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
8: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
7: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
8: फर्निचर उद्योग
7: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9916-64-66-83,
9: 9560-43-234।
7: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
10: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
7: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9560-25-380, 9814-5518 र 9065-15-332।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98560273119।
6: यो समय दमौली एफएम को हो।
7: यति बेला मध्याह्नको 12 बजेको छ।
6: इट्स 12 पीएम।

0: भएको उनीहरूको गुनासो छ। मकवानपुरको हेटौडा स्थित एक निजी विद्यालयका शिक्षक विद्यार्थी कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। विद्यार्थीलाई कुटपिट गरेको आरोपमा हेटौडा सात नागसोती स्थित तासेर इङ्ग्लिस सेकेण्डरी बोर्डिङ स्कूलमा कार्यरत सामाजिक शिक्षाका शिक्षक 45 वर्षीय अच्युत ओझालाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गत जेठ 7 गते दिउँसो करिब 12:40 बजेको समयमा कक्षा 8 अध्ययनरत 12 वर्षीय एक विद्यार्थीलाई कक्षा कोठामै बसिरहेको अवस्थामा शिक्षक ओझाले कुटपिट गरेका थिए। पिटबाट टाउकोमा गम्भीर चोट लागेका ती विद्यार्थीको हेटौडा अस्पतालमा उपचारको लागि पुर्याइएको थियो। हेटौडा अस्पतालमा उपचार नभएपछि उनलाई चितवन स्थित नयाँ मेडिकल कलेज पुर्याइएको प्रहरीले जनाएको छ। साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रति तोला 20,500 रुपियाँले बढेको हो। कारोबारको अघिल्लो दिन प्रति तोला 2,90,600 रुपियाँमा कारोबार भइरहेको छापावाला सुन आज 20,500 रुपियाँले बढेर 3,11,100 रुपियाँमा कारोबार भइरहेको छ। सुनको मूल्य 20,500 रुपियाँले बढेर 3,11,100 रुपियाँमा कारोबार भइरहेको छ। यता चाँदीको मूल्य 305 रुपियाँले बढेर प्रति तोला 5,345 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। अमेरिकी सेनाले इरानका बन्दरगाहहरूमा लगाएको नाकाबन्दी तोडेर प्रवेश गर्न खोजेको एउटा मालवाहक जहाजलाई रोक्न त्यसको इन्जिन कक्षमा क्षेप्यास्त्र प्रहार गरेको छ। अमेरिकी केन्द्रीय कमाण्डका अनुसार गाम्बियाको झण्डा बोकेको एक मालवाहक जहाजले इरानको बन्दरगाहमा प्रवेश गर्ने प्रयास गर्दा अमेरिकी सेनाले 20 बढी चेतावनी दिएको थियो। चेतावनीलाई व्यवस्था गरेपछि जहाजको इन्जिन क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरिएको बताइएको छ। हाल उक्त जहाज ओमानको खाडी क्षेत्रमा चल्न नसक्ने अवस्थामा रहेको छ। अमेरिकी सेनाले अझै जहाजमा चढेर नियन्त्रणमा लिएको छैन। अमेरिकी सेनाका अनुसार नाकाबन्दी शुरू भए यता इरानतर्फ जान खोजेका 6 जहाजलाई रोकिएको छ। तीमध्ये एउटा जहाजलाई पछि अगाडि बढ्न अनुमति दिएको थियो भने 116 जहाजलाई आफ्नो मार्ग परिवर्तन गर्न बाध्य पारिएको छ। त्यस्तै एसियाको प्रमुख रक्षा तथा सुरक्षा शिखर सम्मेलन साङ्ग्रिला सम्वाद 2026 बढ्दो भू राजनीतिक तनावका बीच सिंगापुरमा शुरू भएको छ। 3 सञ्चालन हुने यस सम्मेलनमा विश्वका 40 बढी देश र क्षेत्रका 550 बढी प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। सम्मेलनमा यस क्षेत्रले सामना गरिरहेका प्रमुख सुरक्षा चुनौतीहरूका विषयमा केन्द्रित रहेर छलफल गरिनेछ। यस वर्षको सम्मेलनमा भियतनामका राष्ट्रपति तो लामले मुख्य सम्बोधन गरेका छन्। बढ्दो सैन्य गतिविधि, गुटगट टकराव र क्षेत्रीय द्वन्द्वका बाह्य प्रभावहरू विस्तार भइरहेको चुनौतीपूर्ण पृष्ठभूमिमा यो संवाद आयोजना भइरहेको हो। यसै सन्दर्भमा संवाद बहुपक्षीयता व्यावहारिक सहयोगको वकालत गर्ने चीनद्वारा प्रस्तावित ग्लोबल सेक्युरिटी इनिसिएटिभ जीएसआईको सान्दर्भिकता यस क्षेत्रमा शान्ति र स्थायित्वको बढ्दो मागसँगै थप महत्वपूर्ण बन्दै गएको देखिएको छ। अब खेल खबर। नेपाली महिला क्रिकेट टोली एसियन गेम्स 2026 छनौट हुन सफल भएको छ। मलेसियामा आइतबार बिहान तेस्रो स्थान तथा एसियन गेम्सको निर्णायक छनौट खेलमा नेपाली चीनसँग 5 पराजित भएको छ। वर्षाले प्रभावित खेलमा नेपालले 7 5 क्षतिमा 50 बनाएको थियो। डीएलएस मेथडमा 7 43 लक्ष्य पाएको चीन अन्तिम बलमा 5 गुमाएर लक्ष्य पूरा गरेको छ। नेपाललाई हराएसँगै चीन भने एसियन गेम्समा छनौट भएको छ। त्यस्तै इण्डियन प्रिमियर लीग आईपीएल 2026 फाइनल खेल आज साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरू र गुजरात टाइटन्स बीच अहमदाबादमा हुँदैछ। खनरेन्द्र मोदी स्टेडियममा हुने भिडन्त नेपाली समयअनुसार साँझ 7:45 शुरू हुनेछ। दुवै टोलीका लागि आजको खेल इतिहास रच्ने अवसर हो किनकि दुवैले दोस्रो पटक उपाधि जित्ने लक्ष्य राखेका छन्। बेंगलुरूले गत वर्ष मात्रै आफ्नो पहिलो उपाधि जितेको थियो भने गुजरातले सन् 2022 आफ्नो डेब्यू सिजनमै च्याम्पियन बनेर सनसनी मचाएको थियो। यसपटकको फाइनल तथ्याङ्कीय हिसाबले निकै रोचक देखिएको छ। विगतका 8 सिजनको इतिहास हेर्दा क्वालिफायर 1 जित्ने टोलीले नै फाइनलको ट्रफी उचालेका छन्, जसले क्वालिफायर 1 गुजरातलाई हराएको बेंगलुरूको पक्षमा मनोवैज्ञानिक बल थपेको छ। अर्कोतर्फ विगत 18 रेकर्ड अनुसार फाइनलमा 200 बढीको स्कोर पछ्याउन कसैले सकेका छैनन्, जसका कारण टस जितेर ठूलो योगफल खडा गर्नु दुवै टोलीको प्राथमिकता हुनेछ। त्यस्तै साफ महिला च्याम्पियनशीप 2026 अन्तर्गत नेपालले आज समूह चरणको दोस्रो तथा अन्तिम खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। खेल भारतको जवाहरलाल नेहरू स्टेडियममा साँझ 4:45 शुरू हुनेछ। समयमा रहेको नेपालले पहिलो खेलमा भूटानलाई 1-0 हराएको थियो भने श्रीलंका भूटानसँग 4-0 पराजित भएको थियो। नेपाललाई समूह विजेता बन्न श्रीलंकासँग बराबरी नै पर्याप्त हुनेछ। कप्तान एन्जिला तुम्बाम्पो सुब्बाको नेतृत्वमा रहेको नेपाल सेमी फाइनल अघि आत्मविश्वास बढाउने लक्ष्यमा मैदान उत्रिनेछ। चोटका कारण साबित्रा भण्डारी र सविता राणा मगर टोलीमा छैनन्। प्रतियोगिताका सेमी फाइनल खेल जुन 3 र फाइनल जुन 5 हुनेछन्। नेपाल हालसम्म 6 फाइनल पुगे पनि उपाधि जित्न सफल भएको छैन। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। अर्थमन्त्री वाग्रेले बजेटका सन्दर्भमा आज पत्रकार सम्मेलन मार्फत अन्तर्क्रिया गर्दै बिजुलीमा कर लगायतका बजेटका व्यवस्थामा चौतर्फी विरोध, सरकारको कदम ऊर्जा रूपान्तरण विरूद्ध रहेको कुलमानी घिसिङको टिप्पणी। राष्ट्रिय सभाले आज 2 विधेयक पारित गर्दै सरकारलाई सर्वसत्तावादतर्फ उन्मुख न

0: पुनः नेताहरूको चेतावनी, निर्माण सामग्री अभावले धुलीखेल खावा सडकको काम प्रभावित। माथिल्लो कक्षामा अध्यापन गराउने बाल शिक्षकहरू तलब नबढाएको भन्दै आक्रोशित। हेटौडामा विद्यार्थी कुटपिट गर्ने शिक्षक पक्राउ। सुनको मूल्य एकै दिन 20,500 बढ्यो। तोलाको 3,11,000 कारोबार हुँदै इरानतर्फ जाँदै गरेको मालवाहक जहाजमाथि अमेरिकी क्षेप्यास्त्र प्रहार। इरानसँगको सम्झौताबारे ट्रम्पको छलफल निष्कर्षविहीन। एसियाको प्रमुख सुरक्षा शिखर सम्मेलन साङ्ग्रिला संवाद सिङ्गापुरमा शुरू। र अन्तिम बलमा चौका रोक्न नसक्दा नेपाल एसियन गेम्समा छनौट हुन असफल। नेपाल चीनसँग 5 विकेटले पराजित। आइपीएलको फाइनलमा आज बेंगलुरु र गुजरात भिड्दै। साफ महिला च्याम्पियनसिपमा नेपाल र श्रीलङ्काले खेल्दै। अवस्थ काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: दमौली FM 94.2 समुदायको आवाज।
2: मेरो त बहिनीको बिहे आँटियो। लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
3: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
2: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
3: हुन्छ हुन्छ दाई।
4: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
5: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

घास वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।

0: FM 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंगरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567317319।
4: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
5: हाम्रा विशेषताहरू:
6: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
5: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
4: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
5: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
4: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
5: उचित छात्रवृत्तिको व्यवस्था।
6: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
5: स्वस्थ चमेना गृहको व्यवस्था।
6: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
5: सम्पर्क नम्बर 0565654595, मोबाइल नम्बर 98460062803। दमौली कलेज, ब्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि

0: ए ओरा सेवा राम्रो हुन्छ त?
1: हो एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि

0: शिक्षा सम्पन्न तथा शान्त वातावरण को आफ्नै भवन,
1: उचित छात्रवृत्ति को व्यवस्था,
2: सभा कक्ष र रिडिङ रूम सहित को पुस्तकालय को व्यवस्था,
1: स्वस्थ चमेना गृह को व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 9846062803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन, मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
4: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 9058500700,
4: 9846040344।

0: FM 94.2 समुदायको आवाज
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
2: उचित छात्रवृत्तिको व्यवस्था,
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
2: स्वस्थ चमेना गृहको व्यवस्था,
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टो।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9840601818।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त। हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
2: फुलको आँखामा फुलै संसार काडा।
3: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
4: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
3: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
4: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
3: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9805541437।
4: ब्यास 3 प्रशासन चोक, दमौली।
5: दमौली FM 94.2 समुदायको आवाज। दमौली FM 94.2 समुदायको आवाज।
6: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाऊ।
0: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
6: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
0: यहाँ के पाइन्छ र?
6: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
0: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
6: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा, दमौली खाजा घर।
7: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
0: विद्यार्थी, कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
8: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक,
7: ब्यास 2 बाग बजार, जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
8: सम्पर्क नम्बर 9845043780।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 83,
4: 98560 43 234।
5: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 98563 63 363, 98560 69 17 र 98560 68 67।
6: दमौली FM 94.2 समुदायको आवाज।

0: DFM 94.2 समुदाय को आवाज
1: मेरो त बहिनी को बिहे आँटियो लोकल खसी बोका को मासु लिन कहाँ जाने होला कान्छा
2: गणेशमान चुकको ओरालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई
1: ए हो म त त्यतैतिर लागें कान्छा
2: हुन्छ हुन्छ दाई
3: बन्दीपुरे कान्छाको मासु पसल ब्याच 2 गणेशमान चौक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ
4: प्रोपाइटर केसी कान्छा सम्पर्क नम्बर 9827172042
3: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
1: हैन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
3: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
1: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको
3: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
1: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
3: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
3: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 9709549080 र 9829157713 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल व्यस्तुई दमोली लक्ष्मी टोल सुनचादी लाइन
5: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो के खाछ हानि होला खै
4: जाम न त मीनाक्षी चटपट एन पानीपुरी पसलमा
6: हजुर हामी कहाँ सफा छिटो र मिठो पानीपुरी चटपट दही पुरी आइसक्रिम र चिसो पाइन्छ
4: प्रोपाइटर चन्दन बानिया ब्याच 2 गणेशमान चोक बाल मन्दिर गेट अगाडि सम्पर्क नम्बर 9826609991 97074042034

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98560 66056।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ,
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 565 025।
4: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
5: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
4: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ,
5: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
7: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
8: दाजुभाइको के को गफ गफ हुँदैछ?
6: के

0: गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
1: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि? यो
1: त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846 3739।

0: FM 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
4: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाच हानी होला खै?
5: जान न त मीनाक्षी चटपट एन पानीपुरी पसलमा।
3: हजुर, हामी कहाँ सफा, छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
5: प्रोप्राइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98260909, 97074, 04, 042, 34।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त।
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
3: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 9856363, 9856660917 र 9856608667।
4: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
5: दमौली FM 94.2, समुदायको आवाज।

0: 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
4: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
4: त्यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
4: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
3: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
5: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
4: विद्यार्थी, कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
6: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
5: व्यस्तोई बाग बजार, जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
6: सम्पर्क नम्बर 98465 43780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहु। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
3: 98460403।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास्तिन प्रशासन चोक दमौली।

0: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563666।
2: दाइ, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर।

0: गिफ्ट हाउस व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655367115 र 98 41 12 07 40।
1: दमौली FM 94.2 समुदायको

0: FM 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27,

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9742582000।
4: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 9856363363, 9856607 र 9856608067।
0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
5: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
3: दाजु भाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
3: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
3: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली। प्रोपाइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846379।

0: बाहुली एफएम 94.2 समुदाय को आवाज।
1: नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाउ, जीव जोगाउ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहु।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 98058000700,
6: 98460 40 304।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694436, 9865414।
1: व्यास 3, प्रशासन चोक, दमौली।

0: तनहु जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ कमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

0: हैन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840000061, 9066373344।
3: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
4: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
3: अनि त्यो कहाँ पाइन्छ त?
4: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
5: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
5: फर्निचर उद्योग
6: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल।
0: मोबाइल नम्बर 9816664683,
7: 9560443234।
8: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
9: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
10: दाजु भाइको के को गफ गफ हुँदैछ?
8: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
10: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
8: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
10: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदा शङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9083880384, 9046 38 39 1।

0: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेरा बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9855-25380, 9814-18-52-18 र 9865-15-332।

प्रभुको परियोजना हो, त्यो यो बजेटमा त्यसको नामसम्म परेन। म नेपाल सरकारलाई के अनुरोध गर्न चाहन्छु भने यो गौरवको योजना हो, यसलाई सम्पन्न गर्नेतर्फ, यसलाई कार्यान्वयन गर्नेतर्फ पनि यसमा समावेश होस् भनेर म जोरदार माग गर्न चाहन्छु। 2079 सालमा गएको भूकम्पको कारणले डोटी जिल्लाका पूर्वी चौकी गाउँपालिका लगायतका केही ठाउँमा धनजनको धेरै क्षति भएको थियो। अहिले पनि उनीहरूको घरवासको व्यवस्था भएको छैन, कष्टकर जीवन बिताउन बाध्य भएका छन्। सभामुख भएतै यथाशीघ्र बसोबासको व्यवस्था होस्। अर्को कुरा, डोटी जिल्लाकै धार्मिक र पर्यटकीय क्षेत्रको रूपमा बड्डी केदार र अछामको बजिनाथ क्षेत्र लाई यो सर्किटमा नजोड्नु दुःखको कुरा हो। यसलाई पनि त्यो सर्किटमा जोड्न पनि म जोरदार मान्य।

para buscar. प्रधानमन्त्री शाहको प्रश्नोत्तर प्रधानमन्त्रीको सम्बोधनपछि संसदमा चर्का चर्की नेपालले भारतको जग्गा मिचेको दावीप्रति कंग्रेसको कड़ा आपत्ति प्रमाण देखाउन चुनौती मतदाता नामावली ऐन संशोधन विधेयकमा कुरा नमिल्दा राष्ट्रिय सभाको बैठक प्रभावित बजेटमा सेवा सुविधा समेट्न विद्यालय कर्मचारीको माग शिक्षा र अर्थ मन्त्रालयले माग उपेक्षा गरेको गुनासो पार्टी सदस्यता प्रणाली डिजिटल बनाउँदै एमाले जेठ 20 र 21 गते काठमाडौँमा राष्ट्रिय कार्यशाला आयोजना गर्ने मध्य प्रदेशका सार्वजनिक स्थलमा डीजे बजाउन प्रतिबन्ध डडेलधुरामा सशस्त्र प्रहरी जवान सहित दुईजना बेपत्ता नदीले बगाएको आशंकामा खोजी शुरू सुक्खा पहिरोले संखुवा सभाको खादबारी किमानथाङका सड़क अवरूद्ध कोशी राजमार्ग पूर्ण रूपमा ठप्प डब्ल्यूएचओको आग्रह कंगो र युगाण्डामा संक्रमण फैलिदो होर्मोजमा अमेरिकी हस्तक्षेप भए कड़ा सैन्य कार्यवाही गर्ने इरानको चेतावनी र सात महिला च्याम्पियनशीपमा नेपालले आज श्रीलंकाको सामना गर्दै च्याम्पियन्स लीगमा पीएसजीको जीतपछि भएको उत्सव दंगामा परिणत 400 बढ़ी पक्राउ

0: यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि, र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। सत्ता र प्रतिपक्ष बीच चर्काचर्की सम्बन्धी खबरबाट, प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा उपस्थित भएर सांसदहरूले सोधेका प्रश्नको जवाब दिनुभएको छ। प्रधानमन्त्रीको आकस्मिक सम्बोधन र त्यसपछि उब्जेका विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षका सांसद बीच संसदमा वाद विवाद र चर्काचर्की भएको छ। लामो समयदेखि विपक्षीको मागपछि आज अचानक सदनमा उपस्थित हुनुभएका प्रधानमन्त्री शाहले सांसदका प्रश्नको जवाब दिनुभएको हो। कांग्रेस सांसद अर्जुन नरसिंह केसीको प्रश्नको जवाब दिँदै प्रधानमन्त्रीले विभिन्न कालखण्डमा भएका आन्दोलन र जेएनजी आन्दोलन सहितका सबै प्रतिवेदनहरू सरकारले एकमुष्ट रूपमा अध्ययन गरी आवश्यक कार्यवाही गर्ने प्रतिबद्धता जनाउनुभयो। लिपु लेख र लिम्पिया धुराको विषयमा भारतलाई कूटनीतिक नोट पठाइएको र जवाब आइसकेको जानकारी दिँदै उहाँले इंग्ल्याण्ड सरकारसँग पनि यसबारे कुरा भइरहेको बताउनु भएको हो। सोही क्रममा उहाँले भारतले मात्र नभई नेपालले पनि भारतको मिचेको पाइएको दावी गर्दै टेबल टक मार्फत समाधान खोजिने बताउनुभयो। भाषणमा समाजवाद भन्न मजा आए पनि व्यवहारमा कठिन हुने भन्दै सरकारको ध्यान 2 वर्ष रणनीतिसहित निर्यात र पैसा बढ़ाउने तर्फ रहेको उहाँले प्रष्ट पार्नुभएको छ। साथै 35 वर्षको सुकुम्बासी समस्या 35 मिनटमै समाधान नहुने तर यसै वर्ष उचित व्यवस्थापन गरिने र सहकारी पीड़ितलाई सरकारी कोष नभई सहकारीकै 3 करोड़को कोषबाट रकम बाँडिएको जानकारी दिनुभयो। प्रधानमन्त्री शाह जवाब दिएर बाहिरी लगतै सदनमा सत्तापक्ष र प्रतिपक्षबीच ठूलो मतभेद शुरू भयो। कंग्रेस सचेतक बासना थापाले नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर र आपत्तिजनक रहेको भन्दै प्रमाण देखाउन चुनौती दिनुभयो। प्रमाण नभए प्रधानमन्त्रीको सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन उहाँले माग गर्नुभएको छ। यता एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रश्नोत्तरका लागि 3 दिन अगावै प्रश्न टिपाउनु पर्ने नियमावलीको व्यवस्थालाई सभामुख डोलप्रसाद अर्यालले गलत व्याख्या गरेको आरोप लगाउनुभयो। उहाँले सभामुखकै शब्द संसदीय रेकर्डबाट हटाउन माग गर्नुभयो। संसदीय मर्यादा विपरीत व्यवहार देखाएको भन्दै सभामुख अर्यालले एमालेका ऐनबहादुर महर तथा श्रम संस्कृति पार्टीका ध्रुवराज राई र आर्यन राईलाई आफ्नो भाषा सुधार्न र मर्यादित बन्न कड़ा सचेत गराउनु भएको थियो। नेपाल विद्यालय कर्मचारी परिषदले आगामी आर्थिक वर्षको बजेटमा विद्यालय कर्मचारीको सेवा सुविधा वृद्धि र रोजगारीको स्थायित्व सम्बन्धी माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ। परिषदका अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिराम योगीले विज्ञप्ति जारी गर्दै संसदमा पेश भएको बजेट पारित हुनु अघि नै कर्मचारीको तलबमान र सामाजिक सुरक्षाका विषयमा स्पष्ट रूपमा सम्बोधन गर्न आग्रह गर्नुभएको हो। शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय र सरकारका उच्च पदाधिकारीसँग पटक पटक छलफल गरी ध्यानाकर्षण गराउँदा पनि आफ्ना जायज मागहरू नभएको गुनासो गरिएको छ। परिषदका अनुसार हाल देशभरका 27,010 सामुदायिक विद्यालयमा 30,346 विद्यालय कर्मचारी कार्यरत छन्। नेकपा एमाले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल माध्यममा रूपान्तरण गर्ने तयारीसहित यही जेठ 20 र 21 गते काठमाडौँमा राष्ट्रिय कार्यशाला आयोजना गर्ने भएको छ। पार्टीका सचिव एवं संगठन विभाग प्रमुख भानुभक्त ढकालका अनुसार सदस्यता नवीकरण, अभिलेखीकरण तथा व्यवस्थापनलाई प्रविधि मैत्री बनाउन सदस्यता नवीकरण तथा अभिप्रेरणा सम्बन्धी कार्यशाला आयोजना गर्न लागि हो। कार्यशालामा डिजिटल सदस्यता प्रणालीको प्रयोग, नवीकरण प्रक्रिया र संगठनात्मक सुदृढीकरणका विषयमा प्रशिक्षण तथा अभिमुखीकरण प्रदान गरिनेछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। साइड बाई साइड तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट। हरेक खरिदमा सर सर्ट गिफ्ट र बम्परमा माइडिया 519 लिटर रेफ्रिज जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: अप्लायन्सहरुको खरिदमा क्याशब्याक तथा स्योर शॉट गिफ्ट्स। वाशिङ मशिनमा 6 केजी एरियल म्याजिक, डिशवाशरमा वाशिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। महोत्तरीको गोपालपालिका 12 बजार स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अत्यधिक गर्मीका कारण 10 जना छात्रा कक्षा कोठामै बेहोस भएका छन्। आज कक्षा 8, 9 र 10 अध्ययनरत छात्राहरू अत्यधिक गर्मी खप्न नसकी अचेत भएका हुन्। कान्ति बजार स्वास्थ्य चौकीका अनुसार अचेत छात्राहरूमा न्यून रक्तचाप, लो बीपी, डिहाइड्रेशन, कडाटाउको दुख्ने र सास फेर्न गाह्रो हुने लक्षण देखिएको छ। उपचारका लागि ल्याइएका 7 मध्ये 6 जना घर फर्किसकेका छन् भने सास फेर्न गाह्रो भई चिकित्सित अवस्थामा रहेकी एक छात्रालाई थप उपचारका लागि गौशाला नगर अस्पताल रेफर गरिएको छ। मधेस प्रदेशको गृह संचार तथा कानून मन्त्रालयले प्रदेशभर बढ़दै गएको डीजे आतंक, ध्वनि प्रदूषण र अनधिकृत गतिविधि नियन्त्रणका लागि कड़ा कदम चाल्ने भएको छ। मन्त्रालयको बैठकले प्रदेशका 8 जिल्लामा सुरक्षा निकायको समन्वयमा सार्वजनिक स्थलमा बस्ने डीजे नियन्त्रण गर्न निर्णय गरेको हो। गृहमन्त्री फकीरा महतोले यसका लागि प्रहरीलाई आवश्यक निर्देशन दिइसकेको बताउनु भएको छ। यसैगरी जनकपुरधामको परिक्रमा क्षेत्रभित्र मदिरा र मासु बिक्री वितरणमा कड़ाई गरिने भएको छ भने मधेस भवनमा रहेका अनधिकृत आवास खाली गराउने र गुठी जग्गा को अतिक्रमण हटाउने निर्णय समेत मन्त्रालयले गरेको छ। डडेलधुराको परशुराम नगरपालिका 5 सशस्त्र प्रहरी बलका एक जवान सहित 2 जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा पारीगाउँ स्थित सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्टमा कार्यरत जवान ओम प्रकाश पुन मगर र स्थानीय 56 तीर्थबहादुर थापा मगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी न्याय उपरीक्षक वरूण बहादुर सिंहका अनुसार नातामा मामा भान्जा पर्ने उनीहरू गएको शुक्रबारदेखि सम्पर्कविहीन भएका हुन्। महाकाली नदी किनारामा उनीहरूले प्रयोग गरेको ट्यूब फेला परेकाले नदीले बगाएको हुन सक्ने आशंकामा सुरक्षा निकाय र स्थानीयको सहयोगमा खोजी कार्य शुरू गरिएको प्रहरीले जनाएको छ। शंखुवासभाको भोटखोला गाउँपालिका 4 सिरेक स्थित कोशी राजमार्गमा सुख पहिरो खस्दा खाँदबारी किमानथाका सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। शुक्रबार दिउँसो सड़कमाथिको भिरालो बाघबाट ठूलो परिमाणमा ढुङ्गा र माटो सहितको पहिरो खसेपछि उक्त सड़क खण्डमा यातायात सेवा ठप्प भएको हो। पहिरोले करिब 15 मिटर सड़क पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरो खस्ने क्रम पूर्ण रूपमा नरोकिएकाले तत्काल सड़क खुलाउन कठिनाई भइरहेको

भएको छ। शुक्रबार दिउँसो सड़कमाथिको भिरालो बाघबाट ठूलो परिमाणमा ढुङ्गा र माटो सहितको पहिरो खसेपछि उक्त सड़क खण्डमा यातायात सेवा ठप्प भएको हो। पहिरोले करिब 15 मिटर सड़क पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरो खस्ने क्रम पूर्ण रूपमा नरोकिएकाले तत्काल सड़क खुलाउन कठिनाई भइरहेको

0: वाचन गर्ने बेला आउँदैछ है। 98-644-1728 र 98-68-60-39-40 फोन गर्नुहोला। यति बेला 98-644 को लाइनमा साथी हुनुहुन्छ। नमस्कार हजुर, कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। गीता कार्की नम्बर दुई को लागि मत दिनु भएको छ। अर्को साथी नमस्कार हजुर, को बोल्नु भयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। अब तिनजना साथीको कल लिन्छौ। 98-644 को लाइनमा धेरै साथीहरूले मिस कल गर्नुभयो। अब एकैछिन गीत बज्छ, त्यसपछि म नम्बर वाचन गर्नेछु जो जसले मिस कल गर्नु भएको छ। यति बेला अर्को साथी नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो। अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, कति नम्बरको गीतलाई मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। अब म दुईजना साथीको कल मात्रै लिन सक्छु। दुई नम्बरको गीतमा साथी नमस्कार हजुर,
1: हेलो,
0: नमस्कार हजुर, को बोल्नु भयो कहाँबाट?
1: हजुर, म तेह्रथुमबाट बिरबहादुर लिम्बु।
0: कुन गीतको लागि मत दिनुहुन्छ?
1: हजुर, नम्बर वान।
0: हुन्छ, विदा गर्छौ। नम्बर एकको लागि मत दिनु भएको छ। अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर, को बोल्नु भयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? दुई नम्बरको लागि मत दिनु भएको छ। अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर। अब एउटा गीत राख्छौ, गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि

98 44 को लाइन में 98 095 38 455 नंबर भएको साथीले धेरै चोटी मिसकल गर्नुभएको छ। कृपया मिसकल चाहिँ नगर्नु होला। मैले सबै साथीहरूलाई मैले मिसकल नगर्नको लागि आग्रह गरिराखेको छु। सकिन्छ फोन गरौँ, सकिँदैन मिसकल पनि नगरौँ। यति बेला भोटिङका क्लिप्सहरू हामीले राखिरहेका छौँ। एक नम्बरमा घडीको उल्टो घुमेर भन्ने गीत छ, ईश्वर सिंह र कालिका रुकाको आवाजमा, पशुपति शर्मा र राधिका हमालको आवाजमा छ झुन्किरी भन्ने गीत छ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गरी नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? विदाय गर्छौ। नम्बर एकको लागि मत दिनुभएको छ अनिल केसीले, पालो तपाईँको हो 98 644 17 298 र 98 68 60 39 40 फोन गर्नु। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ हजुर? हुन्छ, विदाय गर्छौ। भोजपुरबाट प्रदीप गेवालीले नम्बर दुईको लागि मत दिनुभएको छ 98 644 17 298 र 98 68 39 40 यति बेला साथी नमस्कार हजुर टेलिफोन सम्पर्कमा आउनु भएको थियो, साथीको फोन काटिएको छ। मैले मिस कल नगर्नको लागि आग्रह गरिराखेको

0: छु। यति बेला अर्को साथी नमस्कार हजुर।
1: हजुर नमस्कार।
0: कति नम्बरको गीतलाई मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौँ। नम्बर एकको लागि मत दिनु भएको छ साथीले, फोन गर्नु भएको थियो, पालो तपाईँको हो। यति बेला अर्को साथी नमस्कार हजुर।
2: हजुर नमस्ते, नमस्ते।
0: को बोल्नु भयो, कहाँबाट? अञ्जित बान्तवाले दुई नम्बरको गीतलाई मत दिनु भएको छ। साथी नमस्कार हजुर। नमस्कार हजुर।
3: हजुर सर नमस्कार,
0: म तनहुँबाट टेकको छेत्री नम्बर दुईको लागि। नमस्कार हजुर।
3: हेलो
0: नमस्कार हजुर। नमस्कार हजुर। टेलिफोन सम्पर्कमा आउनु कतिचोटि नमस्कार हजुर भन्ने हो है। यति बेला साथी नमस्कार हजुर।
4: नमस्ते।
0: को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौँ। दुई नम्बरको गीतलाई मत दिनुभएको छ टेक बहादुरले। यति बेला अर्को साथी नमस्कार हजुर। साथी आउनु भएको छ तर के भयो। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
5: नमस्ते हजुर।
0: को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौँ। दिपा बजैले नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309440 र 9864417298 यति बेला अर्को साथी नमस्कार हजुर भन्दै थिए, फोन काटिएको छ। मैले फोन नकाट्नुहोस् भनिरहेको छु, मिस कल नगर्नुहोस् भनिरहेको छु। सकिन्छ फोन गरौँ, सकिँदैन मिस कल नगरौँ। नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौँ। तेह्र थुमबाट सीता भण्डारीले दुई नम्बरको गीतलाई मत दिनुभएको छ। अर्को साथी नमस्कार हजुर।
6: नमस्कार हजुर।
0: को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? दुईको लागि। हुन्छ, विदा गर्छौँ। अर्को साथी आउनु भएको छ, राजकुमारजीले दुईको लागि मत दिनुभएको छ। नमस्कार हजुर।
7: नमस्कार।
0: बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर दुईको लागि। हुन्छ, विदा गर्छौँ। अर्को साथी आउनु भएको थियो, नम्बर दुईको लागि मत दिएर जानु भएको छ। अर्को साथी नमस्कार हजुर।
8: नमस्ते हजुर।
0: को बोल्नुभयो, कहाँबाट?
8: तेर्थबाट महेन्द्र लिम्बू।
0: कुन गीतको लागि मत दिनुहुन्छ?
8: दुई नम्बर।
0: हुन्छ, विदा गर्छौँ। तेह्रथुमबाट महेन्द्र लिम्बूले दुई नम्बरको गीतलाई मत दिनु भएको छ। अर्को साथी नमस्कार हजुर भन्दै थिए, फोन काटिएको छ। 9864417298 नम्बरमा फोन गर्नुहोस् न साथीहरू, किन मिसकल गर्नुहुन्छ? झन् तपाईँहरूको सहजताको लागि दुईवटा नम्बर मैले ल्याएको छु होइन, साथीहरूले दुरुपयोग त नगरिदिनुहोस् न होइन। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर।
9: नमस्ते।
0: को बोल्नुभयो, कहाँबाट?
9: तेह्रथुमबाट महेन्द्र लिम्बू।
0: कुन गीतको लागि मत दिनुहुन्छ? विदा गर्छौँ। तेह्रथुमबाट महेन्द्र लिम्बूले दुई नम्बरको गीतलाई मत दिनु भएको छ। पालो तपाईँको हो, यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
10: नमस्कार।
0: को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौँ। मुस्लिकोटबाट अशोक दुई नम्बरको गीतलाई मत दिनु भएको छ। पालो तपाईँको हो, यति बेला साथी नमस्कार हजुर।
11: नमस्ते।
0: को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौँ। रुकुमबाट रिता बाछामगर नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309440। अर्को साथी नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर दुईको लागि। हुन्छ, विदा गर्छौँ। अर्घ काँचीबाट नन्द बहादुर मुखियाले नम्बर दुईको लागि मत दिनु भएको छ। 9864417298 र 9868603940 फोन गर्नुहोला। नमस्कार हजुर।
12: हजुर नमस्कार।
0: को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौँ। नम्बर दुईको लागि मत दिएर गइसक्नु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। यति बेला अर्को साथी हुनुहुन्छ भन्दै थिए, यो 9864 लाइनमा धेरै मिसकल गरिरहनु भएको छ साथीहरू, मिसकल नगर्नुहोस् न भनिराखेको छु। नमस्कार हजुर।
13: नमस्ते।
0: को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौँ। बुटवलबाट बिन्दु कुवरले नम्बर दुईको लागि मत दिनु भएको छ। रेडियो मुक्तिबाट हामीलाई सुन्नु भएको छ उहाँले। 9864417298 र 9868309440। नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट नम्बर दुईको लागि मत दिनुभएको छ रेडियो मुक्तिबाट हामीलाई सुन्नु भएको छ उहाँले अन्ठानब्बे छ चौवालिस सत्र दुई अन्ठानब्बे र अन्ठानब्बे अठसठी साठी उन्चालिस चालिसमा नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ विदाई गर्छौ सुनिल स्मृतिबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिएर जानु भएको छ पालो तपाईँको हो फोन गर्नुहोला अन्ठानब्बे अठसठी साठी उन्चालिस चालिसमा रेडियो जलजला एफएम छ्यानब्बे थुप्रो चार मेगाहर्जबाट पनि सुनिदिनुहुन्छ ल यसो गर बाबा रोल्पाका साथीहरूले अन्ठानब्बे छ चौवालिसको लाइनमा फोन गर्नुहोस् बाहिरका साथीहरूले अन्य अन्य यो अन्ठानब्बे अठसठीको लाइनमा फोन गर्नुहोस् ल दुईवटा नम्बर मैले छुट्याइदिएको छु र रोल्पाका साथीहरूले अन्ठानब्बे चौवालिस सत्र दुई सय अन्ठानब्बे फोन गर्नुहोस् त ल रोल्पाको कतिजना साथीहरूले सुन्दै हुनुहुन्छ रेडियो जलजलाबाट अन्ठानब्बे छ चौवालिस सत्र दुई सय अन्ठानब्बेमा रोल्पाका साथीहरूले फोन गर्नुहोस् है अन्य साथीहरूले चाहिँ अन्ठानब्बे अठसठी साठी उन्चालिस चालिस छँदैछ तपाईँको लागि फटाफट फोन डायल गर्नुहोला अहिले त कुनैमा पनि फोन आएको छैन के भएको चालिस मिनट गइसकेको छ यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाई गर्छौ आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनुभएको छ रोल्पाका साथीहरूले अन्ठानब्बे छ चौवालिस सत्र दुई अन्ठानब्बे र बाहिरका साथीहरूले अन्ठानब्बे अठसठी साठी उन्चालिस चालिसमा फोन गर्नु नमस्कार हजुर नमस्कार हजुर टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँको कल हामी लिन सकेनौ कृपया फोन गरिसकेपछि हामीतिर ध्यान केन्द्रित गर्नुहोला म तपाईँलाई आग्रह गर्छु अन्ठानब्बे छ चार चार एक सात दुई नौ आठ र अन्ठानब्बे अठसठी साठी उन्चालिस चालिसमा फोन गर्नुहोला रोल्पाका साथीहरूले अन्ठानब्बे छ चौवालिस सत्र दुई अन्ठानब्बे र बाहिरका साथीहरूले अन्ठानब्बे अठसठी साठी उन्चालिस चालिसमा फोन गर्नुहोला यति बेला अर्को साथी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट
4: तेह्रथुम जिल्लाबाट मेन्सेम गाउँपालिकाबाट पर्तबहादुर सम्मान्थे
0: कुन गीतको लागि मत दिनुहुन्छ
4: दुई नम्बरको लागि
0: हुन्छ विदाई गर्छ पर्तबहादुर सम्मान्थेले दुई नम्बरको गीतलाई मत दिनुभएको छ अर्को साथी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट नम्बर वानको लागि हुन्छ विदाई गर्छौ सुनसारीबाट प्रमिला पुनले नम्बर एकको लागि मत दिनुभएको छ अन्ठानब्बे अठसठी साठी उन्चालिस चालिसमा बाहिरका र अन्ठानब्बे छ चौवालिस सत्र दुई अन्ठानब्बेमा रोल्पाका साथीले फोन गर्नु होला नमस्कार हजुर
5: नमस्कार
0: को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ
5: एक नम्बर
0: हुन्छ विदाई गर्छौ देवराज श्रेष्ठले नम्बर एकको लागि मत दिनुभएको छ खोटाङबाट हामीलाई फोन गर्नु भएको थियो हालो तपाईँको हो फोन गर्नुहोला अन्ठानब्बे छ चौवालिस सत्र दुई अन्ठानब्बेमा रोल्पा प्युठान लगायतका ठाउँहरूबाट भने विशेष गरी पश्चिमतिरबाट फोन गर्नुहोला भने अन्ठानब्बे अठसठी साठी उन्चालिस चालिसमा पूर्वतिरका अन्य बाहिर बाहिरका साथीहरूले फोन गर्नुहोला नमस्कार हजुर
10: नमस्ते
0: को बोल्नुभयो कहाँबाट
10: म सुलमा गुम्बा
0: कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाई गर्छौ नम्बर दुईको लागि मत दिनुभएको छ साथीले पालो तपाईँको हो फोन गर्नुहोला अन्ठानब्बे अठसठी साठी उन्चालिस चालिस र अन्ठानब्बे छ चौवालिस सत्र दुई अन्ठानब्बेमा नमस्कार हजुर नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ
10: एक नम्बरको लागि
0: हुन्छ विदाई गर्छौँ भोजपुरबाट सरु लामाले नम्बर एकको लागि ओ घडीको सुई उल्टो घुमेर भन्ने गीतलाई मत दिनुभएको छ भने दुई नम्बरको गीत छ जुनकिरी जुनकिरीलाई अब कसले मत दिनुहुन्छ नमस्कार हजुर
13: नमस्कार
0: को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ दुई नम्बरको लागि हुन्छ विदाई गर्छौँ आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनुभएको छ खोइ त अन्ठानब्बे छ चौवालिसको लाइनमा फोनै आएन त पूर्वतिरबाट मात्रै साथीले फोन गर्नुभएको छ कि पश्चिमतिरबाट खै त साथीहरूले फोन गर्नुभएको यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर
14: नमस्ते
0: को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाई गर्छौँ गुल्मीबाट राधिका सुनारले नम्बर एकको लागि मत दिनुभएको छ अन्ठानब्बे छ चौवालिसको लाइनमा साथीहरूलाई मिस कल गर्नेमा व्यस्त हुनुहुन्छ अनि कहाँबाट हुन्छ नमस्कार हजुर टेलिफोन सम्पर्कमा आउनु भएको साथीले पनि फोन काट्नुभयो अन्ठानब्बे अठसठी साठी उन्चालिस चालिसमा र अन्ठानब्बे छ चौवालिस सत्र दुई अन्ठानब्बेमा फोन गर्नुहोला अर्को साथी नमस्कार हजुर नमस्कार हजुर

0: ए बोल्नुस् न हो बोल्नुस् नमस्कार हजुर ढुङ्गो बोल्न मान्छे बोल्नुहुन्न के गर्ने गाह्रो छ होइन बरु मूर्ति बोल्ला होइन तर फोन गरेको कतिपय साथीहरूले बोलिदिनुहुन्न गाह्रो छ मलाई होइन 9874417298 नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन नम्बर दुईको लागि हुन्छ विदा गर्छौँ पश्चिमतिरका साथीहरूलाई मैले भनेको छु नि 9674417298 नम्बरमा फोन गर्नुहोस् भनेर है यति बेला साथी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुनको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौँ टेलिफोन सम्पर्कमा आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर को बोल्नुभयो कहाँबाट हुन्छ विदा गर्छौँ अश्विनीबाट झर्ना राईले नम्बर एकको लागि मत दिनु भएको छ नमस्कार हजुर
1: नमस्ते
0: को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनु हुन्छ विदा गर्छौँ भोजपुरबाट आयुष तामाङले नम्बर दुईको लागि मत दिनु भएको छ अर्को साथी नमस्कार हजुर
2: हजुर नमस्ते
0: को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौँ कुल्मीबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनु भएको छ अर्को साथी नमस्कार हजुर
3: नमस्ते
0: को बोल्नुभयो कहाँबाट
3: म भीमकला सिनार गुल्मीबाट नम्बर वानको लागि
0: हुन्छ विदा गर्छौँ नम्बर एकको लागि मत दिनु भएको छ गुल्मीबाट आउनु भएको साथीले विशेष गरी हामीले दुईवटा नम्बर दिएका छौँ 9864417298 र 9868309940 नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कति नम्बरको गीतलाई मत दिनुहुन्छ हुन्छ विदा गर्छौँ नवराज खोटाङबाट एक नम्बरको गीतलाई मत दिनुभएको छ भारत तपाईँको हो 9864417298 फोन गर्नुहोला यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कति नम्बरको गीतलाई मत दिनुहुन्छ हुन्छ विदा गर्छौँ भोजपुरबाट आउनु भएको साथीले दुई नम्बरको गीतलाई मत दिनुभएको छ अर्को साथी नमस्कार को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौँ यम बहादुर नेपालीले नम्बर एकको लागि मत दिनुभएको छ अर्को साथी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट नमस्ते भन्नै फोन काट्नुभयो त्यस्तो त नगर्नु न हो नमस्ते गर्नको लागि होइन कि भोट लिनको लागि आएका हौ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौँ धनकुटाबाट सारा राईले नम्बर दुईको लागि मत दिनु भएको छ साथी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट सङ्घ नम्बर दुईको लागि हुन्छ विदा गर्छौँ अर्को साथी आउनु भएको छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ टेलिफोन सम्पर्कमा आउनु भएको थियो मैले कार्यक्रम बुझेर कार्यक्रममा बुझेर मात्र फोन डायल गर्नुहोस् न है अनि अर्को कुरा 9864447498 को लाइनमा मिसकल नगर्नुहोस् त तपाईँहरूले मिसकल नगर्नुहोस् सक्नुहुन्छ फोन गर्नुहोस् तपाईँको फोन उठ्छ नउठ्ने हुँदैन है फोन गरेपछि नमस्कार हजुर नमस्कार हजुर आउनु भएको थियो साथी अब हेर्नुहोस् त एउटा फोन काटेर अर्को फोन उठाउँछु भनेको त्यो पनि काट्नुभयो मिसकल नगर्नुहोस् न मैले पटक पटक भनिराखेको छु तपाईँहरूलाई नमस्कार हजुर कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौँ आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ पालो तपाईँको हो 48 मिनट गइसकेको छ है अब केही समय मात्रै छ यति बेला साथी नमस्कार हजुर
4: हजुर नमस्ते
0: को बोल्नुभयो कहाँबाट ल कति नम्बरको गीतलाई मत दिनुहुन्छ दुई नम्बरको मैले पश्चिमतिरका साथीहरूले 9864447298 को लाइनमा फोन गर्नुहोस् भनिरहेको छु अहिले पनि 9868 लाइनमा फोन गरिरहनु भएको छ त्यस्तो नगर्नुहोस् है 9864417298 को नम्बरमा पश्चिमका साथीहरूले फोन गर्नुहोस् त यति बेला साथी नमस्कार हजुर नमस्कार हजुर तपाईँले कार्यक्रमको बारेमा बुझ्नु भएको छैन कुन गीतलाई मत दिनुहुन्छ मैले पटक पटक भनिराखेको छु तपाईँले कार्यक्रमको बारेमा बुझेर मात्रै फोन डायल गर्नुहोस् भनेर यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर को बोल्नु भो कहाँबाट
1: कालीप्रकाशी भोजपुरबाट
0: कुन गीतको लागि मत दिनुहुन्छ
1: दुई
0: नम्बरको सावित्र कार्की भोजपुरबाट दुई नम्बरको गीतलाई मत दिनुभएको छ अर्को साथी नमस्कार हजुर
4: हजुर नमस्कार
0: को बोल्नु भो कहाँबाट
4: मेरो गुल्मीबाट लिटा बोकल बोलेको
0: कुन गीतको लागि मत दिनुहुन्छ
4: एक को
0: लागि हुन्छ विदा गर्छौ गुल्मीबाट लक्ष्मीदीका एकको लागि मत दिनुभएको छ हामीले एक नम्बरमा घडीको सुई उल्टो घुमेर र दुई नम्बरमा जुनकिरी भन्ने भोटिङका क्लिप्सहरू ल्याएका छौँ र सो गीतमा तपाईँले आफ्नो मत दिनुहोला यति बेला अर्को साथी नमस्कार हजुर को बोल्नु भयो कहाँबाट हुन्छ विदा गर्छौ गङ्गाले नम्बर एकको लागि मत दिनुभएको छ पालो तपाईँको हो पचास मिनट गइसकेको छ अब हामी धेरै साथीहरूलाई लिन सक्दैनौँ है फटाफट फोन डायल गर्नुहोला नमस्कार हजुर को बोल्नु भयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौँ भोजपुरबाट सुदेक्षा तामाङले नम्बर दुईको लागि मत दिनुभएको छ भोटिङका क्लिप्सहरूलाई कन्टिन्यू बचाइराख्नुहोला यति बेला अर्को साथी नमस्कार हजुर को बोल्नु भयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौँ पवित्र घरतीले नम्बर एकको लागि मत दिनुभएको छ पालो तपाईँको 51 मिनट गइसकेको छ अब हामी पाँचजना साथीको कल लिन्छौँ पाँचजना साथीले फटाफट फोन डायल गर्नुहोला नमस्कार हजुर को बोल्नु भयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौँ रोल्पाबाट नवीन डागिल नम्बर एकको लागि मत दिनुभएको छ 98-644-17-298 पनि फोन गर्नुहोला है यति बेला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर
5: नमस्कार दाई
0: को बोल्नु भयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौँ ओखलढुङ्गाबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनुभएको छ अब तिनजना साथीको कल हामी लिन्छौँ 98-68-60-39-40 यति बेला अर्को साथी नमस्कार हजुर टेलिफोन सम्पर्कमा आउनु भएको साथीले फोन काट्नुभयो कृपया फोन चाहिँ नकाटिदिनुहोला हामी अन्तिम अन्तिमतिर छौँ धेरै साथीहरूले फोन डायल गरिरहनु भएको छ यति बेला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर
6: नमस्ते
0: को बोल्नु भयो कहाँबाट
6: हुम्लाबाट
0: कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौँ हुम्लाबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनुभएको छ पालो तपाईँको हो फोन गर्नुहोला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर
7: हजुर नमस्कार
0: को बोल्नु भयो कहाँबाट भोजपुरबाट सञ्जय राईले नम्बर दुईको लागि मत दिनुभएको छ फटाफट फोन डायल गर्नुहोला 98-68-60-39-40 अर्को साथी नमस्कार हजुर टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो फोन काटिएको छ 98-644-17-298 र 98-68-60-39-40 अझै पनि समय छ है दुई तिनजनालाई हामी लिन्छौँ आउनु भयो भने तर खै त दुईटै नम्बर खाली छ फोनै आएको छैन है अन्तिम अन्तिमतिर यति बेला साथी नमस्कार हजुर
8: नमस्कार
0: को बोल्नु भयो कहाँबाट हुन्छ विदा गर्छौँ उदयपुरबाट अभिषेक राईले नम्बर एकको लागि मत दिनुभएको छ पालो तपाईँको हो फोन गर्नुहोला अझै तिनजना साथीको कल लिन्छ फोन आउनुहोस् त यति बेला मिसकल चाहिँ नगर्नुहोला मैले पटक पटक भनिराखेको छु अझै तिनजना साथीको कल लिन्छ है हामी यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर भन्दै थिएँ फोन काटिएको छ 98-68-60-39-40 र 98-644-17-298 म तिनजना साथीको कल लिन्छु नमस्कार हजुर को बोल्नु कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौँ एक नम्बरको गीतलाई मत दिनुभएको छ अर्को साथी हुनुहुन्छ नमस्कार हजुर
9: नमस्ते
0: को बोल्नु भयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ दुई नौका हुन्छ अहिलेको लागि विदा गर्छ अब एकजना अन्तिम एकजना साथीलाई फोन गरिहाल्नुहोस् त अन्तिम एकजना साथी आइहाल्नुहोस् त है 98-68-60-39-40 र 98-644-17-298 एकजना साथीले फोन गरिहाल्नुहोस् कृपया तपाईँको फोनको प्रतीक्षा गरिराखेको छु मैले फटाफट फोन डायल गर्नुहोला अन्तिम साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर भन्दै थिएँ हेर्नुहोस् त कति मिसकल गर्न सक्नु भएको कि तपाईँहरूले मिसकल नगरिदिनुहोस् न यति बेला अन्तिम अन्तिमतिर आएर झन् मिसकल आउन थाल्यो अब मैले अन्तिम एकजना साथीलाई यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। अब हामी भोटिङका क्लिप्सहरू राख्छौँ, त्यसपछि कुन गीतले कतिवटा मत प्राप्त गर्यो भन्ने कुरा जानकारी गराउँछौ। सानु मगरले दुई नम्बरको गीतलाई मत दिनुभएको छ। भोटिङका क्लिप्सहरू

आउनु भएको थियो हामी भोटिङका क्लिप्सहरू राखिसकेका एकजना साथी हुनुहुन्छ नमस्कार हजुर टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँसँग कुराकानी गर्न सकेनौ झन् साथी आउनु भएको थियो फोन लिइहालौँ भनेको त फोन काटेर भाग्नु भयो अर्को साथी हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ नम्बर एकको लागि ल अब नम्बर एकले 28 मत प्राप्त गर्यो नम्बर दुईले 72 मत प्राप्त गर्यो है जम्मा जम्मी 100 आज 100 साथी पुगिसक्नु भएको छ 100 साथीहरूको सहभागिता भएको थियो कार्यक्रममा र नम्बर एकले 28 नम्बर दुईले 72 मत प्राप्त गरेको छ यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छौँ हाम्रो आवाज रेडियो सेटसम्म पुर्याएर साथ दिए हाम्रो प्राविधिक मित्र प्रिया मगर लगायतका सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष आभारका शब्दहरू व्यक्त गर्छु सुझाव सल्लाह वा प्रतिक्रियाका लागि 98-644-17-298-9-8-644-17-298 फोन गर्नुहोला भन्दै दुई नम्बरको गीत जुनकिडी छोड्दै आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु नमस्कार तपाईँको बाँकी पल शुभ रहोस् रेडियो सुन्ने बानीको विकास गरौं रेडियो कार्यक्रमलाई माया गरौं।

0: FM 94.3 MHz जजला ट्रैक चेक यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको प्यारालाइसिस मुख बाङ्गिने एलर्जी छाला रोगका समस्या पुराना रुगा खोकी टन्सिलाइटिस अनिद्रा माइग्रेन डिप्रेसन मानसिक तनाव हातखुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने हड्डी खिएर हाड जोड्ने मांसपेशी वा बाँसको दुखाई युरिक एसिड बढेको महिनावारीको दुखाई यौन समस्या बाँझोपन मुर्थुपन अरुचि मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: रोल्पा नगरपालिका वार्ड नम्बर 8 वडा कार्यालयको वर्षे फलफूलको बिरुवा माग सम्बन्धी अत्यन्त जरुरी सूचना।
4: यस वडाको आर्थिक वर्ष 2082-83 सालको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत 75% अनुदानमा वितरण गरिने वर्षे फलफूलका बिरुवाहरू आँप लिची अलैची चिमुर कागती सुन्तलाका बिरुवाहरू लगाउन चाहने 8 नम्बर वडावासी किसानहरूले यही मिति 2083 जेठ 25 गतेसम्म वडा कार्यालयमा निवेदन अनुरोध रोल्पा नगरपालिका 8 नम्बर वडा कार्यालय जनकोज रोल्पा।
5: सुवर्ण अवसर।
6: यही मिति 2083 साल जेठ 25 गते का दिन यस रोल्पा हस्पिटल प्रालीको आयोजना र देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा एक दिन निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: शिविरमा आउनुहुने विशेषज्ञ डाक्टरहरू हात जोड्ने तथा नसा रोग विशेषज्ञ प्रोफेसर डाक्टर प्रकृतिराज कडेल स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर भानुभक्त नेउपाने नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सरोज काफले इमर्जेन्सी मेडिसिन विशेषज्ञ डाक्टर मनोज गैरे साथमा जनसम्पर्क अधिकारी मुक्ति काफले र फिल्ड अफिसर अमृत पाण्डे।
7: शिविर हुने स्थान रोल्पा हस्पिटल प्राली समय बिहान 8 बजे।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
1: उचित छात्रवृत्तिको व्यवस्था।
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
1: स्वस्थ चमेना गृहको व्यवस्था।
2: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0565 64 495, मोबाइल नम्बर 98 460 62 803। दमौली कलेज, व्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्ने तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9806673344।
3: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
4: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
3: अनि त्यो कहाँ पाइन्छ त?
4: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
5: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
5: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला, 10 भाई नयाँ पुल। मोबाइल नम्बर 9816664683,
6: 9560443234।
7: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
3: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
8: दाजु भाइको के को गफ गफ हुँदैछ?
7: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
8: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
7: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
8: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदा शङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846379131।

0: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुन चाँदीको पसल रोजिना बराली सुन चाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

म सायद तिमीले खोजेको जस्तो केटी होइन। मेरो लाइफको हरेक कुरामा इन्टरफेयर गर्छौ। मेरो पनि त आफ्नो लाइफ हुन्छ। मैले डिसिजन लिइसकेँ विक्रम, म यो रिलेसनमा बस्न सक्दिनँ।

阿康姐，यो सबै गल्ती मैबाट भएको। यो गर त्यो नगर सधैँ आफ्नो इसारामा हिँडाउन खोजे, तर तिम्रो मायालाई कहिले बुझ्न सकिन। सधैँ इन्टरफेयर मात्र गर्न खोजे। के मलाई एउटा अन्तिम मौका दिन सक्छौ?

0: मोली एफएम 94.2 समुदाय को आवाज।
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
1: सम्पर्क 9846141633, 9817150898, 9464603385।
3: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी, मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 9856027319।

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्ने नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।

0: FM 94.2 समुदायको आवाज।
1: अनुजी, हजुरको बिजनेस लस भएदेखि हजुरले आफ्नो प्रपर्टी बेच्नको लागि टेन्डर आह्वान जुन गर्नुभएको थियो यसको आज हामी ओपनिङ गर्दैछौँ। आफ्टर ओपनिङ दिस टेन्डर, एभ्री वान नोज द्याट हाइएस्ट पेमेन्ट ह्याज बिन डन बाई युनिक वाइल्ड लाइफ रिसोर्ट, सो द प्रपर्टी विल बी ह्यान्ड ओभर टु युनिक वाइल्ड लाइफ रिसोर्ट। And congrats to entire team on today tender opening program. All the property will be hand over to him, and I say everyone, sorry. La, ya sign gonos ra tapai ko property ghar baik. Aaja ko din dekhi waha ko unsa.

हेलो म्याम, नमस्ते। म अनुजीको वकिल बोल्दैछु। उहाँले आफ्नो नाममा रहेको प्रपर्टी हजुरको नाममा हकदाबी गरिदिनु भएको, त्यो चाहिँ पारित भएको छ।

0: दर्शकबिन नमस्कार, तपाईँले हेर्दै हुनुहुन्छ सानी माया टिभी। पछिल्लो समय निकै नै चर्चित विवाहित गायिका एलिना स्वानको यतिखेर भने सामाजिक सञ्जालमा निकै विवाहमा परिणत भएको एक वर्ष नपुग्दै अहिले उनका श्रीमान र श्रीमती अलग अलग भएको अहिले एक महिना भएको छ। उनी विदेशबाट अस्ट्रेलिया बस्दै आएका विष्णु सापकोटासँग अहिले विदेशमा केही समय बसेर नेपाल आए समय पछि अहिले भने सामाजिक सञ्जालमा निकै एलिनाको डिभोर्सको खबरले माहौल तात्तिरहेको छ। अहिले एलिनाको के साँच्चै डिभोर्स भएको हो र एलिनाको डिभोर्सको बारे र एलिनाको अहिलेको चर्चा परिचर्चाको यही जानकारी रिपोर्ट हामीले तपाईँलाई दिन गइरहेका छौँ। भिडियोलाई भने अन्त्यसम्म साथ दिउँला। यदि च्यानलमा नै छ भने हामीले च्यानल सानी माया टिभीलाई सब्सक्राइब गरी बेल आइकन जरुर प्रेस गरिदिउँला, ताकि हामीले प्राप्त गरेका यस्तै यस्तै खालका नयाँ नयाँ म्युजिक भिडियो र अपकमिङ सङको रिलेटेड जानकारीहरू सबैभन्दा पहिला तपाईँहरूको मोबाइल सेटहरूमा सजिलैसँग उपलब्ध हुने नै छन्। दर्शकबिन अब कुरा गरौँ, पछिल्लो समय एलिना चौहानको कथा कहाँबाट सुरु भयो भनेदेखि, र एलिना चौहान ज्योति मगर एउटै महोत्सवमा पोखरा हिँडिरहेकी थिए। दिदी बहिनी जस्तै, दिदी जस्तै मानेर एलिना चौहानले ज्योति मगरलाई आफ्नो मनको सबै आफ्नो श्रीमानसँग कुटपिट र झै झगडा लगायतका विभिन्न कुराहरू आरोप ज्योति मगरलाई सुनाएकी थिए। ज्योति मगरले सहन नसकेर ज्योति मगरले उनले गरेका कुराहरू सबै सामाजिक सञ्जालमा स्टाटस राख्दै उनी भावुक स्टाटस लेख्दै गम्भीर लेखेर अनि गायिकाको नाम र चर्चित गायिका हुन् तर त्यो भनेर नाम सोचिएको थिएन। र दर्शक माझ अब तिनै हुन् अहिलेकी गायिका एलिना चौहान, ज्योति विवाहमा एक वर्ष नपुग्दै अहिले डिभोर्सको खबरले सामाजिक सञ्जाल तातिरहेको छ। यो ज्योति मगरले स्टार्टअप हालेका थिए केही समय अगाडिदेखि, र त्यो पोस्ट एउटा हेर्नु पर्दाखेरि र त्यही पोस्टमा ज्योति मगर र वर्दी पर्स
1: दमौलिया FM 94.2 समुदायको आवाज।
2: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2 दमौली तनहुँ, सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 51760।

0: यो समय दमौली एफएम को हो।
1: यति बेला साँझको छ बजेको छ।
0: इट्स 6 पीएम।

0: नेपाली रेडियो नेटवर्कको साँझ छ बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा मोतेसँगै उषा किरणको नमस्कार।
1: संसदको पहिलो प्रश्नोत्तरमै सीमाबारे दिएको अभिव्यक्तिले प्रधानमन्त्री शाह विवादमा चौतर्फी आलोचना शुरू। नेपालले भारतको भूमि मिचेको प्रमाण देखाउन चुनौती। प्रधानमन्त्रीको दावीलाई सीमावेदद्वारा पूर्ण रूपमा अस्वीकार। राष्ट्रिय सभाबाट निर्वाचन सम्बन्धी दुई विधेयक बहुमतले पारित।
0: बजेट राज्यको क्षमता सुहाउँदो र यथार्थपरक रहेको अर्थमन्त्री वाग्लेको दावी। निजी विद्यालयमा 3% कर लगाउने व्यवस्थाले 26.5 लाख विद्यार्थीका अभिभावक मारमा निर्णय पुनः विचार गर्न प्याप्सनको माग।
1: राष्ट्रपा सभापति लामिछाने भोलि भारत भ्रमणमा जाँदै जेठ 21 भित्रै कंग्रेसको क्रियाशील सदस्यता अध्यावधिक सकिने। 2,25,000 बढ़ीको विवरण डिजिटल प्रणालीमा। राप्रपा महामन्त्री डाक्टर राणाद्वारा पार्टी परित्याग। नयाँ अभियानको घोषणा।
0: प्रतिकूल मौसमका कारण केदारनाथ यात्रामा अस्थायी रोक। रुद्रप्रयागमा अर्जेन्ट अलर्ट जारी। दक्षिणी लेबनानको राजनीतिक किल्ला इजरायलको कब्जामा। युक्रेनको आणविक केन्द्रमा पुनः ड्रोन प्रहार। आगोसँग खेल्ने काम नगर्न परमाणु ऊर्जा एजेन्सीको चेतावनी।
1: र T20 अन्तर्राष्ट्रियमा 2 पटक 300 रन खटाउने नेपाल बन्यो विश्वकै पहिलो टोली। चीन विरूद्धको खेलमा कुशल फुर्तेलको आक्रामक ब्याटिङ। आईपीएलको फाइनल खेल आज। उपाधिका लागि डिफेन्डिङ च्याम्पियन बेंगलोर र गुजरात टाइटन्स भिड्दै।

0: यो नया वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले।
0: साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी

0: पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: शर्मा क्रॉम्प्टन ब्रांड का एयर कूलर सीलिंग फैन स्टैंड फैन मिक्सर र आयरन को खरीद में एक्साइटिंग ऑफर पाउन होस हर एक 15 दिन में क्रॉम्प्टन को मिक्सर र बम्पर लक ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जितने मौका पनि नागरिकता मात्र भएपुग्छ सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौं बेटकमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं संसदमा दिएको अभिव्यक्तिले प्रधानमन्त्री विवादमा सम्बन्धी खबरबाट गत फागुनको निर्वाचनपछि प्रधानमन्त्रीको हैसियतमा पहिलो पटक संसदमा सांसदहरूसँगको प्रश्नोत्तरमा सहभागी हुनुभएका प्रधानमन्त्री बालेन शाह विवादमा तानिनु भएको छ आजको प्रतिनिधि सभा बैठकमा नेपाल भारत सीमाबारे सोधिएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना शुरू भएको छ सभा बैठकमा लिपुलेक लिम्पियाधुरा र कालापानी विवादबारे सोधिएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले लिपुलेक र लिम्पियाधुराको विषयमा भारतलाई कूटनीतिक नोट पठाइएको र जवाफ आइसकेको जानकारी दिनुभयो यसबारे इंग्ल्याण्ड सरकारसँग पनि कुरा भइरहेको उल्लेख गर्दै उहाँले भारतले मात्र नभई नेपालले पनि भारतको जग्गा मिचेको पाइएकाले टेबलटक मार्फत समाधान खोजिने दावी गर्नुभयो
3: तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ भारतले नेपालको जग्गा मात्रै होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो त्यही भएर दुइटै देशले अध्ययन गरेर हामीले मिचेको छौँ उहाँहरूले मिच्नु भएको छ के छ त्यसलाई चाहिँ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोच राखेका छौँ दुइटै सरकारले आफ्नो इतिहासविदहरू राखेर आफ्नो सर्वेयरहरू राखेर आफ्नो भूमि सम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टक मार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ र यस सम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इङ्ल्यान्ड सरकारसँग पनि कुरा गरेका छौँ उहाँहरूले ब्रिटिस इन्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि यसमा चाहिँ इङ्ल्यान्डले पनि सरकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो यो सबै कुराहरू टेबल टक डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु धन्यवाद
2: नेपालले पनि भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्रीको यो अभिव्यक्ति सार्वजनिक भएसँगै प्रतिपक्षी दलहरू नेपाली कंग्रेस नेकपा एमाले नेकपा र राप्रपा लगायतका सांसदहरूले प्रतिनिधि सभामा कडा आपत्ति जनाएका छन् बिना तथ्य र प्रमाण यस्तो गम्भीर विषयमा बोल्नु राष्ट्रिय अखण्डतामा आँच पुर्याउनु रहेको भन्दै उनीहरूले प्रधानमन्त्रीको सो गैर जिम्मेवार संसदको रेकर्डबाट हटाउन माग गरेका छन् नेपाली कंग्रेसकी सचेतक वासुना थापाले नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर आपत्तिजनक रहेको भन्दै प्रमाण देखाउन चुनौती दिनुभयो
4: नेपाल भारत सीमा विवाद छन् तर सम्बन्धित जुन सभामुख अघि हाम्रो आदरणीय सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभएको थियो नेपाल भारत सीमा विवाद छन् तर सम्माननीय प्रधानमन्त्री नेपालले पनि भारतको भूमि मिचियो भन्नुभयो यो कहाँनिर मिचिएको हो यो चाहिँ छिटोभन्दा छिटो हामीलाई पनि अवगत गराउन पर्यो र यो कुन विषय हो यो गम्भीर र आपत्तिजनक विषय हो प्रधानमन्त्रीले तथ्य बिना दुई देश सीमा बारे बोलेको कुरा यो सत्य हो भने राखिन पर्यो यदि यो असत्य यो कुरा सही होइन भने रेकर्डबाट हटाइयोस् भने म माग गर्न चाहन्छु सम्माननीय सभामुख महोदय जुन सभामुख महोदय अघि
2: यता सीमाविदहरूले पनि प्रधानमन्त्रीको यो दावीलाई पूर्ण रूपमा अस्वीकार गरेका छन् सीमाविद बुद्धिनारायण श्रेष्ठले प्रधानमन्त्रीले भने जस्तो भारतले कतै र कहीँ पनि नेपालको सीमा नमिचेको र अतिक्रमण नगरेको दावी गर्दै प्रधानमन्त्रीको भनाईको खण्डन गर्नुभएको छ
5: मेरो अध्ययन अनुसार चाहिँ नेपालले भारतको

0: को सिमाना मिचेको छैन, अघि अतिक्रमण गरेको पनि छैन। अब चाहिँ अब प्रधानमन्त्रीले भन्नुभएको कुरा मैले पनि यहाँ पढेँ, उहाँले के भन्नुभयो होला भने हाम्रो सीमावर्ती क्षेत्रमा, भारत र नेपालको सीमावर्ती क्षेत्रमा कहीँ कहीँ क्रस होल्डिङ अकुपेसन भएको छ, सीमापार जोत कमोत दखल भएको छ, हगि त्यो कुरा भनिएको भएको होला। जस्तो भन्नु अब सिमानामा केही भाग भारतीयहरूले नेपालको चाहिँ अब कृषकको जोत कमोत दखल पुर्याउनु भएको छ भारतीयहरूले, नेपालीले पनि भारतको किसानको केही भागमा जोत कमोत दखल पुर्याएका छन्, दुई चार कट्ठा चार पाँच कट्ठा जमिनको हो, यो चाहिँ विवाद अतिक्रमण होइन। हगि क्रस होल्डिङ अकुपेसन भनेको सीमापार जोत कमोत दखल है, अब यो अब आवारी जग्गामा दखल पुर्याएको मात्रै हो, तर नेपालले भारतको जमिन कहिले पनि मिचिएको छैन। अब एउटा कुरा आउँछ, भारत त्यत्रो शक्तिशाली, भारतले नेपालको सिमानामा 45,000 एसएसबीको फोर्स राखेको छ भने नेपालले सीमा मिचे लाग्यो भने त एसएसबीले अब भारतको सीमा मिच्दै दिँदैन नि।
1: राष्ट्रिय सभाबाट निर्वाचनसँग सम्बन्धित दुई महत्वपूर्ण विधेयकहरू बहुमतले पारित भएका छन्। आज बसेको सभाको बैठकले प्रतिनिधि सभाबाट सन्धिसहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पारित गरेको हो। आजको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाखातर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले ती विधेयकहरू पारित गरियोस् भनी बेग्ला बेग्लै प्रस्ताव पेश गर्नुभएको थियो। पारित विधेयकहरूमध्ये मतदाता नामावली पहिलो संशोधन विधेयकले नेपाली निर्वाचन प्रणालीमा परिवर्तनको बाटो खोलेको छ। यो विधेयकले विदेशमा रहेका नेपाली नागरिकलाई समेत आफ्नो मताधिकार प्रयोग गर्न पाउने कानूनी आधार तयार गरेको छ।
2: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष 2083-84 बजेट ठूलो र महत्वाकांक्षी भएको भन्दै भइरहेको आलोचनाको खण्डन गर्नुभएको छ। अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले 21.24 अर्ब रूपियाँ बराबरको बजेट राज्यको क्षमता सुहाउँदो र यथार्थपरक रहेको दावी गर्नुभयो। बजेट सार्वजनिक भएपछि आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वाग्ले झण्डै 74.58 अर्ब रूपियाँको प्रपेक्षित कुल गार्ह्यस्थ उत्पादन जीडीपीको अनुपातमा बजेट जम्मा 28.5% मात्र रहेकाले यसलाई ठूलो भन्न नमिल्ने प्रश्न पार्नुभयो। विगतमा भूकम्प र कोविडपछि जीडीपीको 37% पुगेको अस्वाभाविक आकारलाई घटाएर बजेटलाई लयमा फर्काइएको उहाँको भनाइ छ। बजेटले मात्रै 7% आर्थिक वृद्धिदर हासिल गर्ने नभई यसले 70 खर्बको समग्र अर्थतन्त्रलाई चलायमान बनाउन प्रारम्भिक ऊर्जाको काम गर्ने अर्थमन्त्री वाग्ले उल्लेख गर्नुभएको छ। सरकारले निर्माण गर्ने सड़क, विद्युत, शान्ति सुरक्षा जस्ता आधारभूत संरचनाले निजी क्षेत्रको आत्मविश्वास बढाई लगानी आकर्षित गर्ने र आगामी 7 वर्षभित्र नेपालको अर्थतन्त्रलाई 150 खर्ब रूपियाँसम्म पुर्याउने लक्ष्य राखिएको मन्त्री वाग्ले जानकारी दिनुभएको छ।
1: आगामी आर्थिक वर्षको बजेट मार्फत निजी शिक्षण संस्थाको शुल्कमा 3% शिक्षा समता शुल्क लगाउने सरकारी निर्णयको चौतर्फी विरोध शुरू भएको छ। यो व्यवस्थाले देशभरका 8,900 भन्दा बढ़ी निजी विद्यालयमा अध्ययनरत 26.5 लाख विद्यार्थीका अभिभावक मारमा पर्ने भन्दै विद्यालय संचालक र अभिभावक संघ संगठनले निर्णय पुनर्विचार गर्न माग गरेका छन्। यता अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले भने यसलाई मध्यम वर्गमाथिको भार नभई सामाजिक समानता प्रवर्धन गर्ने प्रगतिशील कर भन्दै बचाव गर्नुभएको छ। यो रकम दुर्गम क्षेत्र का दलित बाल बालिकाको पोषण र शिक्षाका लागि स्थापना गरिएको समता कोषमा परेको हुने सरकारको दावी छ। आगामी साउनदेखि कार्यान्वयनमा ल्याउने भनिएको यो शुल्क फिर्ता गराउन सरकारवालाले भने सरकारमाथि दबाव बढ़ाउँदै लगेका छन्।
2: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने भोलि 3 दिने औपचारिक भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ। भारतीय पक्षको औपचारिक निमन्त्रणामा हुन लागेको यस भ्रमणका क्रममा लामिछाने नेतृत्वको प्रतिनिधि मण्डलले भारतीय राजनैतिक तथा कूटनीतिक नेतृत्वसँग उच्च स्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
1: नेपाली कांग्रेसले 15 महाधिवेशनका लागि क्रियाशील सदस्यहरूको विवरण डिजिटल रूपमा अध्यावधि गर्ने कार्यलाई अन्तिम चरणमा पुर्याएको छ। आगामी जेठ 21 गतिभित्र सम्पूर्ण अध्यावधि कार्य गर्ने गरी काम भइरहेको कांग्रेसले जनाएको छ। गत वर्ष 1 गतेदेखि शुरू भएको क्रियाशील सदस्यता अध्यावधि अभियान अन्तर्गत आज बिहानसम्म 2,25,000 भन्दा बढ़ी सदस्यले विवरण अध्यावधि गरिसकेका छन्। यसअघि गत

0: खेलमा 16 छक्काको मद्दतले बाउन्ड्रीबाट मात्रै 116 रन जोडेर नयाँ राष्ट्रिय कीर्तिमान समेत आफ्नो नाममा लेखेका छन्।
1: इण्डियन प्रिमियर लिग आईपीएल 2026 को महाभिडन त आज हुँदैछ। अहमदाबाद स्थित नरेन्द्र मोदी रंगशालामा हुने फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलोर र गुजरात टाइटन्स बीच उपाधिका लागि प्रतिस्पर्धा हुन लागेको छ। नेपाली समयअनुसार बेलुकी पौने 8 बजे शुरू हुने खेलमा दुवै टोली दोस्रो पटक आईपीएल ट्रफी उचाल्ने लक्ष्यका साथ मैदानमा उत्रिँदैछन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
0: संसदको पहिलो प्रश्नोत्तरमै सीमाबारे दिएको अभिव्यक्तिले प्रधानमन्त्री शाह विवादमा चौतर्फी आलोचना शुरू। नेपालले भारतको भूमि मिसेको प्रमाण देखाउन चुनौती। प्रधानमन्त्रीको दावीलाई सीमाविदद्वारा पूर्ण रूपमा अस्वीकार। राष्ट्रिय सभाबाट निर्वाचन सम्बन्धी 2 विधेयक बहुमतले पारित।
1: बजेट राज्यको क्षमता सुहाउँदो र यथार्थपरक रहेको अर्थमन्त्री वाग्लेको दावी। निजी विद्यालयमा 3% कर लगाउने व्यवस्थाले 26.5 लाख विद्यार्थीका अभिभावक मारमा। निर्णय पुनर्विचार गर्न प्याफसनको माग।
0: राष्ट्रपा सभापति लामिछाने भोलि भारत भ्रमणमा जाँदै जेठ 21 भित्र कंग्रेसको क्रियाशील सदस्यता अध्यावधि सकिने। 2,25,000 बढ़ीको विवरण डिजिटल प्रणालीमा। राप्रपा महामन्त्री डाक्टर राणाद्वारा पार्टी परित्याग। नयाँ अभियानको घोषणा।
1: प्रतिकूल मौसमका कारण केदारनाथ यात्रामा अस्थायी रोक। रुद्रप्रयागमा अर्जेन्ट अलर्ट जारी। दक्षिणी लेबनानको रणनीतिक किल्ला इजरायलको कब्जामा। युक्रेनको आणविक केन्द्रमा पुनः ड्रोन प्रहार। आगोसँग खेल्ने काम नगर्न परमाणु ऊर्जा एजेन्सीको चेतावनी।
0: र टी20 अन्तर्राष्ट्रियमा 2 पटक 300 रन कटाउने नेपाल बने विश्वकै पहिलो टोली। चीन विरूद्धको खेलमा कुशल भुर्तेलको आक्रामक ब्याटिङ। आईपीएलको फाइनल खेल आज। उपाधिका लागि डिफेन्डिङ च्याम्पियन बेंगलोर र गुजरात भिड्दै।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: समितिमा लैजाउँ र के विषयहरू आएका छन् त्यसलाई अगाडि बढाएर अनि बल्ल पास गरौँला भन्ने कुरा मैले यहाँ राख्दै मेरो आफ्नो कुरा अन्त्य गर्छु। हस्, धन्यवाद।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
7: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याज 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
6: ए हो र, सेवा राम्रो हुन्छ त?
7: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
6: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई

0: अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्
2: 9827848448, 9846554595 र 9846011818।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
4: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
4: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
4: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
1: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यस्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन,

श्रेष्ठले विगत 20 वर्षदेखि चारकुनेमा व्यावसायिक केरा खेती गर्दै आउनुभएको छ। दुई दशकको अवधिमा हावाहुरीले गर्दा अहिलेसम्मकै सबैभन्दा ठूलो क्षति यसपटक बेहोर्नु परेको उहाँको भनाइ छ। अर्थमन्त्री डाक्टर सुनिम वाग्लेले शुक्रबार प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष 2083-84 बजेटमा तनहुँ जिल्लासँग सम्बन्धित सडक, ऊर्जा तथा धार्मिक पर्यटनका महत्त्वपूर्ण कार्यक्रम समेटिएका छन्। बजेट वक्तव्य अनुसार आगामी आर्थिक वर्षमा पृथ्वी राजमार्ग अन्तर्गत आबु खैरेनी दमौली पोखरा खण्डको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। त्यसै गरी त्रिवेणी धामबाट देवघाट धाम हुँदै रुरु क्षेत्र कागबेनी मुक्तिनाथ र दामोदर कुण्डसम्म जोड्ने शालिग्राम पथ विकास कार्यक्रमलाई निरन्तरता दिइने भएको छ। ऊर्जा क्षेत्रतर्फ राष्ट्रिय गौरवको तनहु हाइड्रो पावर लिमिटेडको निर्माण कार्यलाई तीव्रता दिने तथा 400 केभी क्षमताको नयाँ खिम्ती 1200 काठमाडौँ हेटौँडा रातमाटे न्यू दमौली न्यू भुटोल प्रसारण लाइन आयोजनाको निर्माणलाई अगाडि बढाइने बजेटमा उल्लेख गरिएको छ। पर्यटन प्रवर्धनका लागि दमौली छाप्दी बाराही बन्दीपुर छिम्केश्वरी लाब्दीघाट हुँदै देवघाटसम्म जोड्ने नयाँ साइकल ट्र्याक निर्माण गर्ने कार्यक्रम पनि बजेटमा समावेश गरिएको छ। बजेटमा उल्लेख गरिएका अधिकांश सडक, ऊर्जा तथा धार्मिक पर्यटन सम्बन्धी आयोजना यसअघि नै कार्यान्वयनमा रहेको कार्यक्रम भए पनि तिनलाई आगामी आर्थिक वर्षमा निरन्तरता दिने व्यवस्था गरिएको छ। साइकल ट्र्याक निर्माणको कार्यक्रम भने नयाँ योजनाका रूपमा समेटिएको देखिन्छ। जिल्लावासीले भने बजेट कार्यान्वयनको चरणमा यी आयोजनाका लागि पर्याप्त स्रोत विनियोजन र समयमै काम सम्पन्न हुने अपेक्षा गरेका छन्। पृथ्वी राजमार्ग अन्तर्गत तनहुको म्याग्दी गाउँपालिका एक गुणादीमा पर्यटक बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। काठमाडौँबाट पोखरा जाँदै गरेको 21P927 नम्बरको पर्यटक बसले बाटो काट्ने क्रममा शनिबार ठक्कर दिँदा स्थानीय 78 वर्षीय समर बहादुर राणाभाट गम्भीर घाइते हुनुभएको थियो। घाइते राणाभाटलाई तत्काल उपचारका लागि दमौली स्थित प्रादेशिक अस्पताल पुर्याइएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीका अनुसार ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सब पोस्टमार्टमका लागि प्रदेश अस्पतालमा राखिएको छ। अब विदेशको खबर। दिल्लीको वेलकम क्षेत्रमा एउटा 4-तले भवन भत्किँदा कम्तीमा 6 जनाको मृत्यु भएको छ। 1 वर्षीय बालक सहित 8 जना घाइते भएका छन्। उक्त भवनमा 10 जनाको एउटा परिवार बस्ने गर्दथ्यो। एक अधिकारीका अनुसार बिहान 7 बजे सिलमपुरको ईदगाह रोड नजिकै रहेको जनता कोलोनीको गल्ली नम्बर 5 भवन भत्किएको हो। भवन भत्किएको समयमा स्थानीय मानिसहरू बिहानी पैदल यात्रा मर्निङ वाकमा निस्किएका थिए। तिनै मानिसहरूले सबैभन्दा पहिले उद्धार कार्य सुरु गरेका थिए। दमकल घटनास्थलमा पुग्नु अघि नै भाग्यवश भग्नावशेषमा फँसेका मानिसहरूलाई बचाउने प्रयास सुरु भइसकेको थियो। भारतीय मिडियाहरूका अनुसार अहिले पनि उद्धार कार्य जारी छ। उत्तर पूर्वी दिल्लीका एडिसनल डिसिपी सन्दीप लाम्बाका अनुसार उद्धार कार्यमा प्रहरी, एनडीआरएफ, सिभिल डिफेन्स र स्थानीय नागरिकहरू खटिएका छन्। सरकारी अधिकारीहरूका अनुसार स्थानीयले उद्धार कार्यमा ठूलो सहयोग पुर्याएका छन्। 3 महिना अघि दिल्लीकै मुस्तफाबाद इलाकामा एक भवन भत्किँदा 11 जनाको मृत्यु भएको थियो। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक।

हावाहुरीले कृषि बालीमा ठूलो क्षति, किसान चिन्तित। तनहुँका विकास आयोजना बजेटमा समेटिए। पर्यटक बसको ठक्करबाट वृद्धको मृत्यु। र दिल्लीमा चार तले भवन भत्किँदा ज्यान गुमाउनेको संख्या 6 पुग्यो।

0: FM 94.2 समुदाय को आवाज
1: किन आँखा मिचेको मिचे गरेको
2: हेर्न अचानकै मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाइसि क्या
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
1: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
2: ए त्यसो भए जोगिन के गर्ने त
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नुपर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर हेर्ने टाढा 20 फिट जति बुझिस्
2: बुझेँ
1: यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
3: मोबाइल हेर्दा ध्यान दिउँ आँखालाई बचाउँ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: ए हेर्नुस् त यो समाचार त कस्तो अचम्मको छ शेयर गर्दिम कि क्या हो
8: पख्नुस् नानी जे पाए त्यही कुरा सत्य हुँदैन पहिले स्रोत जाँचौँ अनि मात्र विश्वास गरौँ
9: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ अफवाह नफैलाऊ सत्य जाँचौँ भ्रमबाट बचौँ जिम्मेवार संचार संस्कृति अपनाऊ
10: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
2: 3 दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
4: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: फुलको आँखामा फुलै संसार।
7: कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
8: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
7: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
8: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
7: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
8: व्यास्तिन प्रशासन।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965-64-495, मोबाइल नम्बर 98460-62803, दमौली कलेज, व्यास नगरपालिका वार्ड नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
4: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
5: हाम्रो वन, हाम्रो धन, डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक व्यास 2 मा पाइन्छ नि दिदी।
7: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
7: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, व्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
10: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
11: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
10: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
11: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
10: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
11: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
10: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुख ज्यू।
12: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
10: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
12: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
11: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुख ज्यू।
12: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
11: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
10: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
13: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
14: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
17: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
16: अनि त्यो कहाँ पाइन्छ त?
17: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
18: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
19: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
18: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
19: फर्निचर उद्योग
18: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 9816664683,
20: 9856343।
21: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2 दमौली तनहुँ, सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले, सम्पर्क 9843338290, 9811751760।
22: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
1: सम्पर्क 9842641633, 9817150898, 9464603385।
3: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
8: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
9: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
11: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
10: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, व्यस्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9556025380, 9814852518 र 9065153।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 065-563-715 र 98-41-12-07-40।
2: दमौली FM 94.2 समुदायको आवाज।
3: पोख्तलाई

0: सरी है नानी सरी
1: ए सरी भन्न पर्दैन
0: ए हो र आहा आज एक बिहानै यति राम्री नानीसित ठोकिन पाइयो
2: त्यही भएर मैले हिजो सपना पनि असाध्य राम्रो देखेको थिएँ एकचोटि मुइयाको अनुहार हेरौँ न ल
1: लाग्छ
2: लाग कोही छैन नि यहाँ नानी र म मात्रै हो क्या एकचोटि हेरौँ न ल
3: तँलाई जाका

0: कुनै केटीसित लभ गरेर हिँडिरहेछ भने त
1: कार्की कुटी सुषमा कार्कीको अनुहार परे केटीसित पो लभ गरेर हिँडिरहेछ त कहाँ भेटाउनु मात्रै
0: लडेर मात्रै नत्र तेरो भाउको भेद हुनु मैले साँच्ची भाउ त मै पो हो क्या
2: हेर मेरो छोरीको बुद्धि लभै गर्नु परे भने अलि आएनसम्म केटा खोजेर लभ गर्नु नि काम न काजको त्यो ढोड नाके पुरुकुन्चेसित लभ गरेर पहिडे

मैले तपाईँ तपाईँको छोरीलाई सम्झाउनु कि म सम्झाउ? तपाईँको छोरीले गर्दाखेरि मेरो छोरो बौला कुकुर बिग्रिँदै बिग्रियो, नकराउनुहोस् तपाईँ। मेरी छोरी हिरोइनी सुषमा कार्की जस्ती छोरीलाई तपाईँको त्यो ढोर नाके ब्रुगुन्जेलले गर्दाखेरि बिगार्यो, धेरै ढोर नाके नभन्नुहोस्।

0: 94.2 समुदाय को आवाज।
1: शुभ प्रभात गुरुआमा।
2: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याब्बास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स ब्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
10: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 9856363 9856607 र 9856607867।
0: दमौली FM 94.2 समुदायको

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुँको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कैयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुँ।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौँ।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौँ।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौँ।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिउँ।
1: असल साथीहरूसँग मात्रै सङ्गत गरौँ।
0: मादक पदार्थ र लागु औषध सेवन नगरौँ।
1: नियमित स्वास्थ्य परीक्षण गरौँ। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौँ।
0: स्वस्थ रहौँ, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदायको

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
2: उचित छात्रवृत्तिको व्यवस्था,
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
2: स्वस्थ चमेना गृहको व्यवस्था,
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
4: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
4: के रे नानी, त भर्खर 17 की लाग्यो।

0: नरा?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
4: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
5: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
6: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, 4 गोठे ट्रस्ट राखेर रा टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
7: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइँदो रहेछ नि।
6: अनि त्यो कहाँ पाइन्छ त?
7: ओम फर्निचरमा जानुहोस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
8: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
9: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
8: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
9: फर्निचर उद्योग
8: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 86,
2: 98560 43 234।
10: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
6: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
11: दाजुभाइको के को गफगाफ हुँदैछ?
10: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
11: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
10: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
11: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459, मोबाइल नम्बर 98083 80384, 98046।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658 63 715 र 98 41 12 07 40।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: दमोली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्ड।

0: कुवेरको पछाडिपट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4 मेन रोड दमौली तनहुँ।
1: प्रोप्राइटर बिस्को दराज, कुर्सी, टेबुल साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4 मेन रोड दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रीको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रीन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
2: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
1: 9858007000,
2: 9460403।

तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 51760।

0: धमौली एफएम 94.2 मेगाहर्ज समुदायको आवाज
1: हवस्त श्रोता, धमौली एफएम 94.2 मेगाहर्जको प्रसारण आजलाई यति नै। हामी भोलि बिहान 5 बजे सूचना, समाचार र मनोरञ्जनमूलक कार्यक्रम लिएर तपाईँहरू समक्ष उपस्थित हुने नै छौँ। त्यतिनेलसम्मका लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

आदरणीय श्रोतृवृन्द, दमौली एफएम 94.2 मेगाहर्जबाट अब प्रस्तुत हुन्छ प्रभातकालीन कार्यक्रम धार्मिक अनुष्ठान।

श्रोतृवृन्द, धार्मिक अनुष्ठान कार्यक्रममा यहाँहरु सबैलाई हार्दिक स्वागत गर्दै यी मंगल स्तुति र प्रार्थनाका साथ आजको धार्मिक अनुष्ठान आरम्भ गर्दछौं।

आदरणीय श्रोतृवृन्द, यी मङ्गल स्तुतिहरूको प्रस्तुति पछि अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ सङ्गीतमय गायत्री भजन।

आदरणीय श्रोतृवृन्द, संगीतमय गायत्री भजन पछि अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ शाश्वत सन्देश। गरुड पुराणमा भनिएको छ, तिला पवित्र मतुलम दरवास्त तुलस्यपि निवारयन्ति चैतानि दुर्गति प्राप्त मातुरम। अर्थात् गरुड पुराणमा भनिएको यो भनाइको अर्थ हुन्छ, तिल, कुश र तुलसी यी तीन पदार्थ मरणासन्न व्यक्तिको दुर्गतिलाई रोकेर उसलाई सद्गति दिलाउँदछन्। त्यसैले मरणासन्न व्यक्तिका लागि तिल, कुश र तुलसी साथमा राखिदिनु पर्दछ। आदरणीय श्रोतृवृन्द, शाश्वत सन्देशको प्रस्तुतिपछि अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ आधुनिक भजन, प्रभुको वास छ हर प्राणीमा, फतेमान राज भण्डारीको स्वरमा।

आधुनिक भजनको प्रस्तुतिपछि आदरणीय श्रोतृवृन्द, अब यहाँ सुन्न सक्नुहुनेछ धार्मिक सांस्कृतिक र भाषिक चिन्तन। धार्मिक सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत आज यहाँहरू श्रीमद् भागवत महापुराण एकादश स्कन्दको 18 अध्यायको बाँकी अंशको कथा सुन्न सक्नुहुनेछ। हिजोको प्रसङ्गमा भगवान् श्रीकृष्णले उद्धवजीलाई वानप्रस्थ र सन्यास धर्मका बारेमा बताउनु भएको थियो। आज पनि त्यही प्रसङ्गको निरन्तरता। भगवान् श्रीकृष्ण उद्धवजीलाई भन्नुहुन्छ, अन्वीक्षेतात्मनोबन्धम मोक्षम च ज्ञान निष्ठया बद्ध इन्द्रिय विक्षेपो मोक्ष येषां च संयमः। हे उद्धवजी, सन्यासीले तत्त्वको विचार गरेर आत्माको बन्धन र मोक्षको कारणलाई अनुसन्धान गरोस्। वास्तवमा विषयप्रति इन्द्रियको आसक्ति बन्धन हो भने विषयबाट इन्द्रियको निरोध मोक्ष हो। अर्थात् यहाँ मुमुक्षुहरूका लागि बन्धन र मोक्ष के हो भने निरूपण गरिएको छ। भगवान् भन्नुहुन्छ, ज्ञान निष्ठया अन्वीक्षेत, अर्थात् निरन्तरको ज्ञान निष्ठाद्वारा यी दुवै विषयमा निरन्तर चिन्तन गरिरहनु पर्दछ। ज्ञान निष्ठा भनेको निरन्तर आत्मचिन्तन एवं विचार गरिरहनु हो। यसलाई ब्रह्माभ्यास पनि भनिन्छ। तत्चिन्तनम तत्कथन मन्योन्यम तत्प्रबोधनम एतदेक परत्वञ्च ब्रह्माभ्यासम विदुरबुदा। अर्थात् ब्रह्म तत्त्वकै चिन्तन गरिरहनु, त्यसकै विषयमा कुराकानी गर्नु, एक आपसमा चर्चा गर्नु, यस प्रकार एकै तत्त्वमा परायण भइरहनु, यही नै ब्रह्म अभ्यास हो। यसरी निरन्तर ज्ञान निष्ठामा रहिरहने व्यक्तिले आफ्नो मनस्थितिप्रति सचेत रहनु आवश्यक छ। मनभित्र विषयभोगको लालसा छ कि छैन, त्यसैबाट आफू बन्धनमा रहेको या मुक्त भएको थाहा हुन्छ। आत्मस्वरूपको साक्षात्कार हुनु र त्यही अवस्थित रहनु नै मोक्ष हो। यो आफ्नै अपरोक्ष अनुभवद्वारा प्रमाणित हुने यथार्थ हो। त्यसैले भनिन्छ, अनुभवावसानाही ब्रह्म विद्या। अर्थात् ब्रह्म विद्याको अन्तिम पर्यवसान अपरोक्ष ब्रह्मानुभावमा गएर हुने गर्दछ। अनुभवमा नउत्रिएको शास्त्रीय ज्ञान केवल मस्तिष्कका लागि भार मात्र हो। जब ज्ञानद्वारा आफूभित्र पूर्ण तृप्तिको अनुभूति हुन्छ, त्यही नै मुक्त स्थिति हो। तृप्तिको अनुभूति तब हुन्छ जब मन एवं इन्द्रियहरूमा संसारका पदार्थहरूको आकर्षण या विक्षेप समाप्त हुन्छ। त्यसैले यहाँ भगवान् भन्नुहुन्छ, बन्ध इन्द्रिय विक्षेपो मोक्ष येषां च संयमः। अर्थात् इन्द्रियहरू वासनावश विषयतर्फ तानिनु, यही नै बन्धन हो, र यिनीहरू पूर्णत निगृहित हुनु, यही नै मोक्ष हो। संसार बन्धन भनेको बाहिर देखिने बन्धन होइन, यो त आन्तरिक वस्तु हो। आफै सच्चिदानन्द स्वरूप आत्मा भएर पनि आफू आनन्दित नहुनु, दुःखमय एवं तुच्छ सांसारिक विषयहरूको सङ्ग्रह गर्नु, तिनीहरूको भोगबाट अतृप्त हुनु र अनेक पटकको मृत्युपछि पनि फेरि संसार भोगकै वासनाका कारण संसारतर्फ नै तानिनु, यही नै जीवहरूका लागि बन्धन हो। आफ्नो आनन्द रूपतालाई साक्षात्कार गरेपछि बाहिरी पदार्थहरूको लालसा नै हुँदैन। यही आसक्ति छुट्नु नै उसको संसार चक्र नष्ट गर्ने एकमात्र उपाय हो। मुक्ति चाहने मानिसले संसारका पदार्थमा दोष दृष्टि गरी वैराग्यपूर्वक त्यसलाई छाडिदिनु पर्दछ। अष्टावक्र ऋषिले राजा जनकलाई यही उपदेश गर्नुभएको छ। मुक्त मिच्छसि चेत् तात विषयान् विषवत् त्यज क्षमार्जव दयातोष सत्यम् पीयूषवद् भज। अर्थात् हे जनक, तिमी यदि मुक्ति चाहन्छौ भने विषयहरूलाई विष झै सम्झी त्यागिदेऊ र क्षमा सरलता दया सन्तोष सत्य यी सद्गुणहरूलाई अमृत समान सम्झी धारण गर। शास्त्रहरूमा भनिन्छ, विषय पनि एक प्रकारको विष नै हो। विषले त खाने व्यक्तिलाई मात्र नष्ट गर्दछ, विषयले त चिन्तन मात्र गर्ने व्यक्तिलाई पनि कल्याणको मार्गबाट भ्रष्ट बनाइदिन्छ। त्यसैले वैराग्यपूर्वक विषय त्याग गर्नु मोक्ष हो भनिएको हो। यसैले मुमुक्षु साधकले यी सारा शास्त्र वचनहरूलाई आधार मानी विषयहरूबाट विरक्त भई तिनको त्याग गरिदिनु पर्दछ र आफ्नो मूल्याङ्कन आफै गरिरहनु पर्दछ। भगवान् श्रीकृष्ण उद्धवजीलाई अगाडि भन्नुहुन्छ, तस्मान् नियम्य षड्वर्गम मदभावेन चरेन मुनिः विरक्त क्षुल्ल कामेभ्यो लौधात्मनि सुखम महत। त्यसैले मनसहित पाँच ज्ञानेन्द्रियको समूहलाई वशमा राखेर तुच्छ सांसारिक विषयको कामनाबाट विरक्त भई सन्यासीले मेरो भक्तिद्वारा आफैभित्र महान सुखको अनुभव गर्दै घुमोस्। पुरग्राम ब्रजान सार्थान भिक्षार्थम प्रविसंश्चरेत पुण्यदेश सरे छैल वनाश्रम बतिम महिम। सन्यासी नगर गाउँ गोठ र यात्रीहरूको समुदायमा भिक्षाको लागि प्रवेश गरोस् र पवित्र स्थान नदीनाला पर्वत वन र आश्रमहरूमा घुमोस्।
बानप्रस्थाश्रम पदेश भिक्षणं वैक्ष्यमाचरेत् संसिध्यत्यास्व सम्मोह शुद्ध सत्व शिलान्धसा। भिक्षुले बानप्रस्थको आश्रममा बारम्बार भिक्षाचरण गरोस्, किनभने शिलोन्छ वृत्तिद्वारा उपार्जित ती अन्नको उपयोगले चित्त शुद्ध हुन्छ र चाँडै नै सिद्धि प्राप्त हुन्छ। नैतद् वस्तुतया पश्येत् दृश्यमानं विनश्यति असक्त चित्तो विरमे देहा मूत्र चिकीर्षितात्। यी देखा परेका पदार्थहरूलाई पारमार्थिक दृष्टिले नहेरोस्, किनभने यिनीहरू एक दिन नष्ट हुन्छन्। त्यसैले यस लोक सम्बन्धी र परलोक सम्बन्धी कर्तव्यबाट सन्यासी निवृत्त होस्। यदि तदात्मनि जगन् मनोवाक् प्राणसम्मतम् सर्वमायेति तर्केण स्वस्थस्त्यक्त्वा न तत् स्मरेत्। जो माताको विषय संसार छ, जो ममताको विषय संसार छ र मन वचन प्राण र अहङ्कारले युक्त शरीर आदि छन्, ती सबै आत्मामा मायाद्वारा कल्पित हुन्, वास्तविक होइनन् भन्ने कुरा तर्कपूर्वक निश्चय गरी तिनलाई त्यागोस् र आत्मनिष्ठ भएपछि फेरि त्यसको सम्झना पनि नगरोस्। ज्ञाननिष्ठो विरक्तो वा मदभक्तो वानपेक्षकः सलिङ्गनाश्रमास्त्यक्त्वा चरेद विधिगोचर। विरक्त तत्त्व ज्ञानी वा मोक्षको पनि इच्छा नराख्ने मेरो भक्त, विधि र निषेधलाई पनि ख्याल नगरी त्रिदण्ड आदि चिन्ह भएका सन्यास आदि आश्रममा पनि आसक्ति छाडी स्वच्छन्द घुमोस्। अर्थात् यहाँ भगवान्ले आत्मज्ञानी यतिले सन्यासका चिन्हहरूलाई पनि ब्रह्म भावमा अवस्थित रहनुपर्ने बताउनु भएको छ। सम्पूर्ण संसारका आसक्ति कर्मबन्धन आदि त्यागिदिने सन्यासीहरूलाई सन्यासका चिन्हहरू अर्थात् दण्ड धारण आदिको अनिवार्यता हुनु पनि एक प्रकारको बन्धन नै हो। त्यसैले ती चिन्हहरूलाई पनि त्यागिदिने उपदेश यहाँ गरिएको हो। यहाँ के कुरा बुझ्नु आवश्यक छ भने यो उपदेश आत्मज्ञानी यतिहरूका लागि हो, जिज्ञासुहरूका लागि होइन। जबसम्म ज्ञानद्वारा हृदयभित्रको अहङ्कारको ग्रन्थि नष्ट भइसकेको हुँदैन तबसम्म त्यस व्यक्तिले आश्रम धर्मको अतिक्रमण गर्न सक्दैन। सम्पूर्ण धर्म एवं शास्त्र मर्यादालाई पनि त्यही व्यक्तिले अतिक्रमण गर्न सक्दछ जसले अज्ञानलाई नष्ट गरी स्वरूप साक्षात्कार गरिसकेको हुन्छ। यस्तो व्यक्तिलाई शास्त्रका विधि निषेधहरूले पनि छुन सक्दैनन्। यहाँ भगवान्ले ज्ञानी व्यक्तिहरूका लागि जुन आश्रम धर्मको बन्धनलाई पनि त्यागिदिने उपदेश गर्नुभएको छ त्यो पनि ज्ञानीहरूमा स्वाभाविक रूपमा देखिने स्थितिको वर्णन मात्र हो, उनीहरूलाई आदेश दिइएको होइन। भगवान्कै प्रत्यक्ष वाणी भएको वेद पनि ज्ञानीहरूका लागि वेद रहँदैन भनी उपनिषद्मा नै बताइएको छ र यसरी भनिएको छ, अत्र वेदा अवेदा भवन्ति। यहाँ सलिङ्ग आश्रम अर्थात् चिनारी सहितको सन्यास आश्रमलाई त्यागिदिने प्रसङ्ग आएबाट सन्यासका दुई थरी भेद स्पष्ट हुन्छन्। आत्मज्ञान नभइकन त्यसलाई जान्ने इच्छाले विधिपूर्वक जुन सन्यास धारण गरिन्छ त्यसलाई सलिङ्ग सन्यास अथवा विविदिशा सन्यास भनिन्छ। शास्त्रीय अनेक कर्म एवं विधि निषेधको अधीनमा रहन्जेल अखण्ड आत्मचिन्तन गर्न पाइँदैन अनि गृहस्थ आदि आश्रममा रहन्जेल विषय भोग र पुत्र परिवारप्रतिको आसक्तिलाई पूर्णतः छोड्न पनि गाह्रो हुन्छ। मनमा विषय भोगको इच्छा नभएपछि ती बन्धनहरूलाई किन स्वीकार गर्ने भन्ने विचारले विरक्त जिज्ञासुले सारा शास्त्रीय कर्मबन्धन र पुत्र परिवारको बन्धनलाई पनि शास्त्रीय विधि अनुसार नै छाडिदिन्छ। यस प्रकार ज्ञानका लागि शास्त्रीय विधिद्वारा गरिने सर्वस्व त्यागलाई शास्त्रहरूमा विविदिशा सन्यास भनिएको छ। यसमा व्यक्तिले दण्ड गैरिक वस्त्र आदि चिन्ह धारण गरी निरन्तर आत्मविचार गरिरहनु पर्दछ। यी सबै लिङ्ग अर्थात् चिन्हलाई धारण गर्ने हुनाले यसलाई सलिङ्ग सन्यास भनिन्छ। वास्तवमा सन्यासको मुख्य स्वरूप आत्मज्ञान नै हो, तर आत्मज्ञान बिना पनि सन्यास लिने प्रक्रियाको आवश्यकता बताउँदै भगवत पाद शङ्कराचार्यले भन्नुभएको छ, नहि कर्म छिद्रेषु ब्रह्म दर्शनम्। अर्थात् अनेक थरी कर्महरू गरेर बाँकी रहेको थोरै समयमा आत्मविचार गर्नाले मात्र अखण्डाकार वृत्ति उत्पन्न हुन सक्दैन, किनभने उसको चित्तवृत्ति कर्मानुष्ठानद्वारा छिद्रयुक्त भइरहेको हुन्छ। यस प्रकार जिज्ञासु भएर पनि निरन्तर आत्मविचार गर्न नपाएको व्यक्तिका लागि निरन्तर आत्मचिन्तन गर्ने समय मिलाइदिन शास्त्रहरूले नै विधिपूर्वक कर्मत्यागको व्यवस्था गरेका छन्। आफू खुसी कर्म त्याग्दा पाप लाग्ने हुनाले विधिपूर्वक नै कर्मत्याग गर्नुपर्दछ भन्ने शास्त्रीय निर्देश छ। यही भएर निरन्तर आत्मचिन्तन गर्न खोज्ने विरक्त अधिकारीको सुविधाका लागि पनि शास्त्रहरूले यो विविदिशा सन्यास अर्थात् सलिङ्ग सन्यासको व्यवस्था गरेका हुन्। सन्यासको वास्तविक स्वरूप चाहिँ विद्वत सन्यास अर्थात् ज्ञानद्वारा संसार बन्धनबाट स्वतः छुट्नु हो। यसमा साधकले कर्महरूलाई छोड्न पर्दैन, अपितु तिनीहरू आफै छोड्दछन्। जसरी सूर्योदय भएपछि तुसारो र त्यसको प्रभावद्वारा उत्पन्न चिसोपन स्वतः हट्दछन्,
त्यसै गरी ज्ञान सूर्यको उदय भएपछि पनि अज्ञान रूपी तुषारो र त्यसबाट उत्पन्न कर्मबन्धन आदि अनेकको उपद्रवहरू आफै नष्ट हुन्छन्। ज्ञान भएपछि साधकलाई निरन्तर आत्मचिन्तन गर्ने, सन्यासका चिन्हहरू धारण गर्ने आदि कुनै नियमको पनि आवश्यकता छैन। उसका लागि आत्मचिन्तनको अभ्यास किन आवश्यक छैन भने उसलाई आत्मसाक्षात्कार भइसकेको हुन्छ। माताले पुत्रको जन्मपछि उसलाई यो मेरो छोरो हो भने सहज स्वाभाविक रूपमा जान्दछिन्। त्यसलाई बारम्बार चिन्तन गरिरहनु पर्दैन। यसै गरी ज्ञानी व्यक्तिलाई सन्यासका चिन्ह धारण गरिरहनु पनि आवश्यक छैन। ज्ञानपछिको यो सन्यासलाई अलिङ्ग सन्यास पनि भनिन्छ। वास्तवमा यस्तो जीवनमुक्त महापुरुष नै शास्त्रका विधि निषेधभन्दा माथि हुने भएकाले पूर्ण स्वतन्त्र हुन सक्दछ। यसैले भगवान्ले यस्ता व्यक्तिहरूलाई अविधि गोचर अर्थात् शास्त्रीय विधिहरूको अधीनमा नभई स्वच्छन्द विचरण गर्छन् भनी बताउनु भएको छ। यसपछिको बाँकी प्रसङ्गको निरन्तरता भने भोलिको धार्मिक अनुष्ठानमा। अस्तु आदरणीय श्रोतृवृन्द, अहिले यहाँहरू धार्मिक सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत श्रीमद् भागवत महापुराण एकादशी स्कन्दको 18 अध्यायको बाँकी अंशमध्येको केही अंशको कथा सुन्दै हुनुहुन्थ्यो। यस सम्बन्धमा हामीले डाक्टर स्वामी रामानन्द गिरीद्वारा नेपाली भाषामा अनुवादित र विश्लेषित श्रीमद् भागवत महापुराण ग्रन्थको 7 खण्डलाई सन्दर्भ सामग्रीका रूपमा लिएका छौँ। आदरणीय श्रोतृवृन्द, आजको धार्मिक अनुष्ठानको समय सकि नै लागेको छ। कार्यक्रमको अन्तमा आरती भजन प्रस्तुत गर्दै भोलि बिहान 5 बजे पुनः कार्यक्रम मार्फत भेट हुने वाचासहित बिदा हुन चाहन्छौँ। प्राविधिक सहकर्मी सहित म गोपाल भण्डारीलाई पनि आज्ञा दिनुहोस्। हस्त, सुप्रभातम्।

0: FM 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँट्यो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज बतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
1: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
2: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
4: दाजुभाइको के गफ गफ हुँदैछ?
1: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
4: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
1: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
4: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 9803880384, 9846739।

0: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
1: ए सार इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ
0: ए सार इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
1: हो दाई दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
1: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 9556063444 9556063656
2: दमौली FM 94.2 समुदायको आवाज

0: आज 2083 जेठ 18 गते सोमबार, जेठ शुक्ल षष्ठी, 1 जुन सन 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै रिदम सिंहको नमस्कार.
1: Yes, नेपाल बैंक सधैं सँगै अघि.
2: प्रधानमन्त्री बालेनको प्रधानमन्त्रीसँग प्रश्नोत्तरमा सभामुखले गलत व्याख्या गरेको विपक्षीको आरोप. उपभोग बढाएर अर्थतन्त्र चलायमान बनाउने अर्थमन्त्रीको रणनीति. सत्तापक्ष र विपक्षीको घम्साघम्सीबीच दुई अध्यादेश पारित. रासोपा सभापति लामिछाने

0: एक परिवारका लागि स्वरोजगारको आधार तय गरेको छ। नर्स्याङकी चित्रमाया पूर्जा जिजुबुआजेहरूको पालादेखि नै सञ्चालन हुँदै आएको पुरानो घटलाई पुनर्जीवित गर्दै स्वरोजगार बन्न सफल भएकी छन्। समाजबाट हराउन थालेको पानी घटलाई संरक्षण मात्रै नभई नियमित प्रयोग र जगेर्ना गर्ने उद्देश्यले पुनर्निर्माण गरिएको उनले बताएकी छन्। उनले भनिन्, हामीले यो पेशा गर्दा यहाँका बासिन्दालाई पनि फाइदा भएको छ भन्ने हाम्रो परिवारलाई पनि फाइदै भएको छ। म त यथार्थमा भन्नुपर्दा स्वरोजगार बनेको छु। उनका अनुसार पछिल्लो पटक 2077 सालमा घटको मर्मत तथा पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएको थियो। श्रीमान मिस्त्री र श्रीमती हेल्पर बनेर घट निर्माण गरिएको कथा पनि उनले सुनाएकी छन्। शुरूमा निर्माण गर्दा करिब 1,00,000 रूपियाँ खर्च भएको थियो, तर त्यस निर्माणपछि पहिरोले क्षति पुर्याएपछि पुनः थप 50,000 रूपियाँ खर्च गर्नु परेको र अहिले पनि नियमित मर्मत सम्भार गरिरहनु परेको उनको भनाइ छ। पानीघट्टमा अनाज पिसेको शुल्क पनि परम्परागत शैलीमै लिने गरिएको छ। एक पाथी अन्न पिसाउँदा शुल्क स्वरूप 1 माना अन्न दिने गरिएको छ भने नगदमा शुल्क तिर्न चाहनेले प्रति पाथी 20 रूपियाँ लिने गरेको उनले बताएकी छन्।
1: नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नेपालले पनि भारतको जग्गा मिचेको भनाईले तानिए गम्भीर विवादमा शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ। प्रधानमन्त्री भएपछि पहिलो पटक संसदमा सांसदहरूसँगको प्रश्नोत्तरमा सहभागी हुनुभएका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गम्भीर आत्मघाती अभिव्यक्ति दिनुभएको छ। आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिने क्रममा प्रधानमन्त्री शाहले नेपाल भारत सीमाबारे आत्मघाती अभिव्यक्ति दिनुभएको हो। प्रधानमन्त्रीको यो अभिव्यक्तिले उहाँ अहिले गम्भीर विवादमा तानिनु भएको छ। लिपुलेक, लिम्पियाधुरा र कालापानीको विवादबारे सांसदहरूले सोधेको प्रश्नको जवाब दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको बताउनु भएको थियो। प्रतिनिधि सभा नियमावली विपरीत पहिलो पटक सदनमा आकस्मिक प्रश्नोत्तरमा सहभागी हुनुभएका प्रधानमन्त्री शाह आफ्नै अभिव्यक्तिको कारण अहिले गम्भीर विवादमा तानिनु भएको छ। रासोपा सभापति रवि लामिछानेको भारत भ्रमणको पूर्व सन्ध्यामा रासोपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री शाहको यस्तो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा लिएको छ। पार्टी सभापति लामिछाने आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ। त्यस्तै प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपाल भारत सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिको विरोधमा विद्यार्थी लगायत विभिन्न समूहले आइतबार माइतीगर मण्डलामा प्रदर्शन गरेका छन्। विभिन्न नारासहित प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए। उक्त प्रदर्शनमा प्रधानमन्त्री शाहको तस्विर प्रदर्शन गर्दै विरोध समेत जनाइएको थियो। त्यस्तै नेपालले भारतको जग्गा मिचेको छैन भन्दै पूर्व राजदूत निलाम्बर आचार्यले समेत प्रतिक्रिया दिनुभएको छ। निलाम्बर आचार्यले प्रधानमन्त्री बालेन्द्र शाहले भने जस्तो नेपालले भारतको जग्गा नमिचेको जिकिर गर्नुभएको छ। नेपाल र भारत बीचको द्विपक्षीय सम्बन्ध, सन्धि सम्झौता, सीमा विवादित विषयमा समस्या समाधान गर्न गठित नेपाल भारत प्रवृद्ध समूह ईपीजीका सदस्य समेत रहनुभएका पूर्व राजदूत आचार्यले नेपाल र भारतको सीमा विवाद 97% समाधान भइसकेको दावी गर्नुभयो। त्यस्तै सीमाविद बुद्धि नारायण श्रेष्ठले लिम्पियाधुरा, कालापानी र सुस्तामा भारतले गरेको जस्तो भूमि अतिक्रमण नेपालले कुनै पनि सीमा क्षेत्रमा नगरेको बताउनु भएको छ। नेपालले भारतको जमिन कहिले अतिक्रमण नगरेको तर सीमावर्ती क्षेत्रमा क्रस होल्डिङ अकुपेसनका कारण दुवै देशका किसानले एकअर्काको जमिन भोगचलन गर्ने परम्परा जस्तै बनेको उहाँको भनाइ छ। त्यस्तै संविधानविद भीमार्जुन आचार्यले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिप्रति कड़ा आपत्ति जनाउनु भएको छ। प्रधानमन्त्रीले आइतबार प्रतिनिधि सभामा नेपालले पनि भारतको सीमा मिचे को

0: व्यक्त गरेपछि आचार्यले उक्त भनाईलाई असामान्य गम्भीर र राष्ट्रहित विपरीत भएको बताउनु भएको छ। उक्त अभिव्यक्तिलाई रेकर्डबाट हटाउन पनि नेकपाले माग गरेको छ भने अभिव्यक्ति फिर्ता लिएर माफी माग्न एमाले माग गरेको छ। त्यस्तै अन्य राजनीतिक दलले समेत उक्त अभिव्यक्ति फिर्ता लिन माग गरेका छन्।
1: संसदमा सत्तापक्ष र विपक्षी बीच घम्साघम्सी नियमावली पारित शीर्षकमा नागरिक दैनिकले खबर लेखेको छ। प्रतिनिधि सभामा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूको घम्साघम्सी र विवाद बीच आइतबार राति संसदको नियमावली पारित भएको छ। सभामुख डोलप्रसाद अरियालले विपक्षी बेल घेराउ र नाराबाजीका बीच पनि नियमावली पारित भएको घोषणा गरेका हुन्। विपक्षी दलका सांसदहरूले पटक पटक बैठकमा नाराबाजी गर्दै बेल घेराउ गरेका थिए। संसद नियमावली मस्यौदा समितिका सभापति गणेश प्राजुलीले छलफलमा उठेका प्रश्नको जवाफ दिँदासम्म बैठक सामान्य रूपमा चलिरहेको थियो। उनले बोलेपछि सभामुखले छलफल समाप्त भएको भन्दै संशोधनकर्तालाई संशोधन फिर्ता लिन समय दिएका थिए। विपक्षी सांसद नरेन्द्र कुमार केरुङले संशोधन फिर्ता नलिएपछि सभामुखले नियमावली संशोधन फिर्ता प्रस्तावले निर्णयार्थ प्रस्तुत गरे। त्यसपछि उनले उक्त प्रस्ताव फिर्ताको पक्षमा हुने सदस्य र विपक्षमा हुनेहरूलाई विभाजित गरे। सत्तापक्षले हुन्न भने लगत्तै प्रतिपक्षका सांसद सबै आसनबाट उठे। सभामुखले उठ्नुको कारण सोधे। प्रतिपक्षका तर्फबाट कंग्रेसकी शशितक बासना थापाले प्रतिपक्षको माग अनुसार सबै संशोधन प्रस्तावलाई विषयगत समितिमा लैजानुपर्ने माग गरेकी थिइन्। तर सभामुखले प्रतिपक्षको माग सुनवाई गरेनन्। उनले कार्यसूची अघि बढ़ाउने अडान लिए। एमाले सांसद ऐन महरले बोल्नका लागि समय मागे पनि सभामुखले समय दिएनन्। उनले नियमावलीलाई छलफलका लागि फेरि समितिमा नलैजान भन्दै कार्यसूची अघि बढ़ाए। प्रतिपक्षका सांसद उठेर विरोध जनाइरहे। सभामुखले यही बीचमा केरुङको संशोधन प्रस्ताव अस्वीकृत भएको घोषणा गरे। विपक्षी सांसदहरूले नाराबाजी शुरू गरेसँगै मर्यादा पालक अगाडि आएर उभिए। हो हल्ला र नाराबाजीकै बीचमा सभामुखले प्रक्रिया बढ़ाइरहे। प्रतिपक्षको आक्रोश बढ़दै जाँदा संसद र मर्यादा पालक बीच तनाव उत्पन्न भएको थियो। रासपा सांसद पनि अघि बढ़दा संसदको बैठकमा एक सदस्यले आफू बसेको कुर्सी नै उचालेको देखिन्थ्यो। सांसदहरू कुर्सीमा चढ्दा बैठक अत्यन्तै अमर्यादित र अस्वाभाविक बन्न पुगेको थियो। संसद नियमावली मस्यौदामा 35 संशोधन प्रस्ताव पेश भएका थिए। प्रतिनिधि सभाको गत चैत्र 23 गतेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी रासपा संसदीय दलका उपनेता गणेश प्राजुलीको समय जगतमा संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दलका सांसद सम्मिलित 15 सदस्यीय नियमावली मस्यौदा समिति गठन भएको थियो। यस्तै नेपाली कंग्रेस सहितका विपक्षी दलका नेताहरू र सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले जनताको सर्वोच्च थलो संसदमा नआएको भन्दै आलोचना गरिरहेका थिए। यसैबीच आइतबारको संसद बैठकमा उपस्थित भएका प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति भने विपक्षी र विभिन्न व्यक्तिहरूले अहिले आलोचना गरिरहेका छन्। संसदमा सत्तापक्ष र विपक्षी बीच घम्साघम्सी नियमावली पारित शीर्षकमा नागरिक दैनिकमा खबर छ।
0: नियमावली विपरीत प्रधानमन्त्रीसँग प्रश्नोत्तर, सभामुखले गलत व्याख्या गरेको विपक्षीको टिप्पणी शीर्षकमा हिमालय टाइम्समा खबर छ। सभामुख डोलप्रसाद अरियालले प्रतिनिधि सभा नियमावलीको गलत व्याख्या गरेको आरोप विपक्षीले लगाएका छन्। सभामुख अरियालले प्रतिनिधि सभा नियमावलीमा रहेका प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी प्रावधानको संसद बैठकमा गलत व्याख्या गरेको विपक्षीले आरोप लगाएका हुन्। नियमावलीको नियम 56 बढ़ीमा 15 प्रश्न सोध्न पाउने र नियम 58 तीन दिन अगावै प्रश्न बुझाउनु पर्ने स्पष्ट व्यवस्था छ। आइतबारको बैठकमा प्रधानमन्त्रीले आकस्मिक रूपमा प्रश्नोत्तर कार्यक्रम सञ्चालन होस् भन्ने चाहेपछि सभामा विपक्षी दलहरूले नियमावलीको विषय उठाएका थिए। त्यसक्रममा एमालेका सांसद गुरू बरालले प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार प्रत्येक महिनाको पहिलो साता एक दिन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनुपर्ने बताउनुभयो। साथै एकपटकमा 15 प्रश्न सोध्ने गरी नियमावलीमा व्यवस्था गरिएको पनि स्मरण गराउनुभयो। एमाले सांसद बराललाई जवाब दिँदै सभामुख अरियालको तर्क थियो, मैले फेरि माननीय सदस्यहरूलाई ध्यानाकर्षण गराए, नियमावलीको कुनै नियममा पनि 15 प्रश्न सोध्न पाउने भन्ने लिखित रूपमा छैन। जबकि प्रतिनिधि सभा नियमावलीको नियम 56 को उपनियम 5 यसबारे प्रश्न लेखिएको छ, जहाँ भनिएको छ यस नियम अन्तर्गत प्रश्न गर्दा एक दिनको बैठकमा बढ़ीमा 15 सदस्यले मात्र प्रश्न सोध्न सक्नेछन् र एउटा सदस्यले सोधेको प्रश्नको जवाब दिइसकेपछि क्रमशः अर्को प्रश्नकर्ता सदस्यको नाम बोलाइनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा आकस्मिक रूपमा उपस्थित भएर केही सांसदहरूको प्रश्नको जवाब दिए पनि प्रतिपक्षी दल एमाले र श्रम संस्कृति पार्टीले असन्तुष्टि जनाएका थिए। संसद नियमावलीको पालना अनुसार प्रश्नोत्तर नभएको उनीहरूको आरोप रहेको छ।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष 83-84 को बजेट मार्फत उपभोग बढ़ाएर अर्थतन्त्रलाई चलायमान बनाउने रणनीति बनाएका छन्। कर्मचारीको तलबवृद्धि, आयकरको सीमा 10 लाख रूपियाँ पुर्याउने तथा मध्यम वर्गको दायरा विस्तार गर्ने व्यवस्था मार्फत बजारमा माग बढ़ाएर आर्थिक गतिविधि तीव्र बनाउने योजनामा सरकार छ। अर्थ मन्त्रालयमा आइतबार आयोजित पत्रकार भेटघाटमा अर्थमन्त्री वाग्लेले उपभोग बढ़ाएर अर्थतन्त्रलाई चलायमान बनाउनु बजेटको प्राथमिकता रहेको बताए। उपभोग बढ़ाउन आयकरमा छूट दिएको हो। अर्थमन्त्री वाग्लेले भने कर्मचारीको तलब वृद्धिले पनि उपभोग बढ़ाउँछ। उनले आयकरको सीमा वृद्धि तथा कर संरचनामा गरिएको सुधारले मध्यम वर्गलाई राहत पुग्ने र उपभोग क्षमता बढ़दै जाने विश्वास व्यक्त गरेका छन्। सरकारले आगामी आर्थिक वर्षका लागि आर्थिक वृद्धिदर 7% लक्ष्य राखेको छ। यो लक्ष्य पूरा गर्न चुनौतीपूर्ण रहेको टिप्पणी भइरहँदा वाग्लेले प्रतिशतको लक्ष्यलाई केवल बजेटको आकारसँग जोडेर बुझ्न गलत हुने दावी गरेका छन्। चालू आर्थिक वर्ष 82-83 6% आर्थिक वृद्धिको लक्ष्य राखिएको भए पनि 3.85% मात्रै प्राप्त हुने प्रक्षेपण भइरहेको छ। वाग्लेले सुधार र रूपान्तरणका कार्यक्रमको प्रभाव स्वरूप उच्च आर्थिक वृद्धि हुने दावी गरिरहेका छन्। 21 खर्ब रूपियाँको बजेटले मात्रै आर्थिक वृद्धि निर्धारण गर्छ भन्ने धारणा गलत रहेको उनको दावी छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने 3 दिने भ्रमणका लागि आज भारतको राजधानी नयाँ दिल्ली जाँदै हुनुहुन्छ। भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा हुन लागेको यो भ्रमणलाई दुई देशबीचको राजनीतिक तथा कूटनीतिक सम्बन्ध विस्तारको महत्वपूर्ण कड़ीका रूपमा हेरिएको छ। गत फागुन 21 गते सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभामा झण्डै 2/3 बहुमत प्राप्त गरेर सरकारको नेतृत्व गरिरहेको राजोपा का सभापतिको यो पहिलो उच्च स्तरीय विदेश भ्रमण हो। सभापति लामिछानेको नेतृत्वमा जाने प्रतिनिधि मण्डलमा उहाँकी पत्नी निकिता पौडेल, स्वकीय सचिव अविनाश आचार्य, सहमहामन्त्री विपिन आचार्य र विदेश विभाग प्रमुख दीपक बोहरा सहभागी हुनुहुन्छ। भ्रमणका क्रममा नयाँ दिल्लीमा भारतका उच्च राजनीतिक तथा कूटनीतिक नेतृत्वसँग महत्वपूर्ण भेटवार्ता हुने तय भएको छ। राजोपा स्रोतका अनुसार यस भ्रमणको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने उच्च स्तरीय भेटवार्ता हो। यसका साथै भारतीय विदेश मन्त्री एस जयशंकर र अन्य वरिष्ठ मन्त्रीहरूसँग पनि उहाँले छलफल गर्नुहुनेछ। जेठ 19 गते भाजपा मुख्यालयमा आयोजना हुने विशेष कार्यक्रममा भाजपाका नेता नितिन नवीनले नेपाली प्रतिनिधि मण्डललाई स्वागत गर्ने कार्यक्रम रहेको छ। सबै भेटवार्ता र छलफल सकेर टोली जेठ 20 गते बुधबार स्वदेश फर्कने कार्यतालिका छ।
1: पूर्व पञ्चहरूको उपमा पाएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा फेरि विभाजनको संघारमा उभिएको छ। पुराना अन्य दलहरू भित्रको आन्तरिक कलह सतहमा आइरहेका बेला पटक पटक एकता र विभाजनको गोलचक्करमा फँसेको राप्रपा फेरि विभाजनतर्फ उन्मुख भएको हो। राप्रपाको 2078 सालको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएसँगै पार्टीबाट अलग भएका कमल थापा गत पुष 16 गते पुरानै घर फर्केका थिए। थापाको प्रवेशसँगै पार्टी बाहिर रहेका सबै शक्ति समेटिएको दावी राप्रपाका नेताहरूले गर्दै आएका छन्। तर पार्टी नेतृत्वको कार्यकौशलप्रति नेता तथा महामन्त्री धवल शमशेर राणा सहितको समूह पनि असन्तुष्ट थियो। फागुन 21 गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राप्रपाको नराम्रो पराजयसँगै आन्तरिक विवाद विस्तारै चुलिँदै गएको बेला राणाले आइतबार विज्ञप्ति जारी गरी आफू देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माणका लागि लाग्ने बताएका छन्। उनले राष्ट्रवादी शक्ति निर्माणको नयाँ अभियानमा सहभागी हुन समेत आह्वान गरेका छन्। उनले भनेका छन् देशलाई माया गर्ने र देशको समृद्धि चाहने राष्ट्रवादीहरू सहित युवा पुस्तालाई यही नयाँ अभियानमा सहभागी हुन आह्वान गर्छु। रापरपालाई विगत चार वर्षमा जनभावना अनुकूल अघि बढ़ाउने प्रयास आफूले गरेको तर विरोधाभास र सैद्धान्तिक दुविधाका बीच गलत बाटोमा हिँड्न र हिँडाउने नेतृत्वको मान्यताले रापरपा निर्वाचनमा